0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: प्रसंग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन.
4: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव. अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी.
3: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नुपर्ने जोखिममा. समस्यासँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड़.
5: हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेशनको अवसरको रूपमा पनि हेर्न सकोस्.
4: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द. प्लान्टको सुरक्षा कर्मचारी र वातावरणमा कुनै असर नपरेको ईडीएफको दावी.
3: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक.
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज. आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनए एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो.
8: सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01-590-61-89 मोबाइल 97-072-540-89.
9: एयरटेल अप्लायंसेस का एसी कूलर फ्रीज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस् सफाई पनि भन्नु हुँदैछ मलाई त बेचकको पानी लागिसकेको छ. एयरटेल अप्लायंसेस बेचकको पानी लाग्छ.

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: काया खैरनमा अब खबरको सिलसिला संघीय निजामती सेवा ऐनमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदको प्रावधान राखेर सरकारले विधेयकको मसौदालाई अन्तिम रूप दिने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी मसौदा टुंग्याउन लागेको हो। यो नियम प्रस्ताव भए संसदबाट पारित भएमा निजामती सेवामा 30 वर्ष सेवा अवधि कटेका र 55 वर्ष उमेर पूरा भएका कर्मचारी विदाई हुनुपर्नेछ। यद्यपि यसको कार्यान्वयन मोडालिटी बारे झण्डै आधा दर्जन विकल्प सामान्य प्रशासन मन्त्रालयले पहिचान गरेको छ। एक पटकका लागि यो व्यवस्था लागू गरेर पुराना कर्मचारीलाई विदाई गर्ने मर्म मसौदाको छ। यसो गरिँदा हजारौं कर्मचारी सेवाबाट विदा हुने अवस्था बन्नेछ। श्रोतहरूले 30-55 प्रावधान ऐनमा राख्ने गरी मसौदालाई कानून मन्त्रालयले टुंगो लगाएको बताएका छन्। तर त्यसको औपचारिक पत्र सामान्य प्रशासन मन्त्रालयमा आइ नसकेको सामान्य प्रशासन सचिव मदन भुजेलले बताउनु भएको छ। यद्यपि कानून मन्त्रालयले मस्यौदा उपर रायसहितको प्रतिवेदन नपठाउँदै सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठाएको छ। यसअघि अर्थमा पठाइएको मस्यौदामा 30-55 व्यवस्था थिएन, अहिले यो प्रावधान सहित रायका लागि अर्थमा पठाइएको हो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच निजामती सेवामा 30 वर्षभन्दा बढ़ी सेवा अवधिलाई निवृत्ति भरण गणनामा समेट्ने तयारी भइरहँदा थप दुई सचिवले राजीनामा दिएका छन्। संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिनुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकले दुवैको राजीनामा समेत स्वीकृत गरेको छ। अधिकारी केही दिनपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने पोखरेलको कार्यकाल एक वर्ष बाँकी थियो। 30 वर्षभन्दा बढ़ी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्था अनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न राजीनामा दिन थालेका हुन्। संघीय निजामती सेवा विधेयकमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद लागू गर्न कानून मन्त्रालयले सहमति दिएसँगै पुनः कर्मचारी वृत्त तरंगित भएको खबर र दुई सचिवले राजीनामा दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमत सांसद छन् तर सभामा एक चौथाई जुटाउन पनि नसकेपछि कोरम नपुगेर बैठक नै स्थगित गर्नु परेको छ। हिजोको बैठकमा उद्योग मन्त्री गौरी कुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा राति सभा 8 बजेसम्म छलफल भएको थियो। छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने बेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था निम्तिएको हो। बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन 72 घण्टाको समय पाउने थिए। अब यो प्रस्ताव भदौ एकमा बस्ने बैठकमा मात्रै अगाडि बढ़नेछ। फागुन 21 को निर्वाचनबाट राष्ट्रपतिले दुई तिहाई प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए। संसद सचिवालयका अनुसार हिजोको बैठकमा शुरूआतमा 220 भन्दा बढ़ी सांसद उपस्थित थिए।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महीनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महीनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरूद्धको खोप गएको हप्ता अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेश देशको अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशको औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र पालिका तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाई छ। सर्पदंशको औषधि अभाव भने सबै प्रदेशमा रहेको छ। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधिको अभाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच उपकरण खरिदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मसम्हारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरणहरू गोदाममै थन्किएका छन्। प्रयोग दिने बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दुई पाङ्दे र चार पाङ्दे गाड़ीका 48 नयाँ मोडल सार्वजनिक गरिएको छ। हिजो काठमाण्डको ब्रिकुटी मण्डपमा शुरू भएको एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 55 मोडल राखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाको आयोजनामा एक्सपो शुरू भएको हो। एक्सपोमा केही नयाँ मोडल आज पनि सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा दुई पाङ्दे चार पाङ्ग्रे कमर्सियल भेहिकल इलेक्ट्रिकल तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन समेटिएको छ। एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई छूट अफर दिइएको छ। दुई पाङ्ग्रे कार र यात्रु वाहक बसमा यो अफर लागू गरिएको छ। तातोपानी नाका बन्द हुँदा एक्सपो मा शोकेस गर्न चीनबाट ल्याउन लागेका गाड़ी बाटोमै रोकिएकाले केही स्टलहरू भने खाली नै छन्। यसैबीच नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 पहिलो दिनमै उत्साहजनक उपस्थिति रहेको छ। बिहान 11 बजेदेखि शुरू भए 1 बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीको पहिलो दिन 29,000 भन्दा बढ़ी अवलोकनकर्ताले भ्रमण गरेको आयोजकले जनाएको छ।
1: कैरनमा जलवायु परिवर्तनको असर अनि युवा पुस्तालाई अबका अवसर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: क्षमता मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध औषधको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 057-494-33-4-95-555
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू यो 2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
11: शर्तहरू लागू हुनेछन्
12: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कायक हिरणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती विधेयकको मसौदा 30 वर्ष सेवा र 55 वर्ष उम्मेद हदको प्रावधान राखेर टुङ्ग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत राष्ट्रपतिसँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन। सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी नाइमा एक्सपोमा पहिलो दिन हिजो 29 जारले गरे अवलोकन लगायतका खबर प्रस्तुत गरौं।
2: अब बाँकी खबर उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशीले विद्यार्थीको संख्या पछिल्लो 6 वर्षमा तीव्र रूपमा बढ़ेको छ। कोरोना महामारीका बेला केही वर्ष घटे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशी नै क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एनओसी को तथ्यांक हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2082-83 सम्म 548,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68,00,00,000 रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी नै लहर बढ़दै गएको देखाउँछ। 5.5 लाख विद्यार्थी सँगै बाहिरियो 5.5 खर्ब शीर्षकको खबर नागरिकमा छ।
1: फेरि पनि युवाकै प्रसंग आज अन्तर्राष्ट्रिय युवा दिवस फरक परिवेश साझा आकांक्षा भन्ने मूल नाराका साथ मनाइँदैछ। आजको नाराले युवाहरू फरक भूगोल फरक समुदाय फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन् तर सम्मानपूर्ण जीवन अवसर सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा धेरै हदसम्म साझा हुन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ तर यही चुनौतीले युवालाई नवीनता नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। थप जानकारी सहित साथी भोजन र बस्ने
13: सन् 2000 को शुरूआती वर्षहरूमा नेपालमा पनि चर्चा बढ़ेको जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा चर्को रूपमा भोग्न थालिएको छ। अहिले जलवायु जन्य विपद सहित कृषि स्वास्थ्य लगायतमा प्रत्यक्ष असर देखिन थालेको छ। जलवायु जन्य जोखिमको चर्चासँगै हुर्किएको पुस्ता अहिले समस्या भोग्ने वर्गमा परेको छ भने यो पुस्ता भविष्यमा जलवायु परिवर्तनको असर धेरै सहनुपर्ने पुस्ता बन्दैछ। समस्या बढ़िरहेकोले यो विषयलाई हरेक कामसँग जोड्न थाल्नुपर्ने जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत युवा प्राप्ति गर्दौला बताउनुहुन्छ।
14: हजुरले स्कूलमा पढाउनुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्टहरूलाई त्यो ज्ञान बाँड्नुहोस्। रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्। बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढ़ाउनुहोस्। आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेशनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब आफ्नो सिपबाट शुरू गर्नु पर्यो अनि आफ्नो समुदायमा शुरू गर्नु पर्यो।
13: युवा आफैले आफ्नो व्यवसाय वा काममा जलवायु परिवर्तनको असर बुझेर त्यसमा अवसर खोज्ने र समस्या समाधानका उपायहरू पहिल्याउने काम गर्न सक्छन्। यसै गरी सरकारी निकाय वा संघ संस्थाहरूले पनि जानकारी मात्र दिने भन्दा यो समस्याको समाधान गर्ने मुख्य वर्गको रूपमा व्यवहार गर्नुपर्ने जलवायु परिवर्तनकै क्षेत्रमा कार्यरत आयुष्मा अरियालको भनाइ छ।
15: मिनिङफुल पार्टिसिपेशन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युशन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जसरी जुन चाहिँ रिसर्च फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
13: विश्वव्यापी रूपमा असर गरिरहेको यो समस्याबाट नेपाल अछुतो रहने कुरै भएन। हिमाल सहितका भौगोलिक विविधताका कारण समस्या अझै बढ़ी सहनु पर्ने पनि हुन सक्छ। अबको पुस्ता यो समस्यासँगै बाँच्नुपर्ने भएकाले यसलाई समस्याको रूपमा मात्र नभई अवसर सृजना गर्ने अवस्थाको रूपमा पनि लिन सक्नुपर्ने क्लाइमेट एक्सन नेपालमा कार्यरत प्राप्तिकर्तालाको भनाई छ।
14: हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्र हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ शुरू गर्नु। हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस् अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ। हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ।
13: जलवायु कार्य सधैँ ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एउटा महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैविक विविधता जोगाउने अभियानबाट हुन सक्छ वा युवा नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। तर यो विषयमा युवा सचेत र जागरूक चाहिँ हुनैपर्छ।
1: जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्राप्ति गर्तौला र आयुष्मा अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलित नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्ने गर्नुहोला।
16: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
17: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
16: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: बाबू एकमात्र द्वितीय सेवा जिसको
1: देश हो खुशीको कनेक्शन
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर हातमा स्मार्टफोन स्क्रीनमा शब्द बाण र केही सेकेण्डमै हजारौं लाइक कमेन्ट र शेयर राजनीतिक दलका नेता हुन् वा पब्लिक फिगरहरू जसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ सामाजिक सञ्जाल एउटै प्लेटफर्ममा बढ़दो छ शब्दको आक्रमण र प्रति आक्रमण एउटै सामाजिक सञ्जालमा दुई संसार छन् एकातिर कटाक्ष आरोप गाली प्रतिशोध चरित्र हत्या भइरहेको छ जसको उजुरी लिएर दिनहुँ झण्डै 100 पीड़ितहरू नेपाल प्रहरीको साइबर ब्यूरोमा पुग्ने गर्छन् त्यस्तै अर्कोतर्फ सहयोग रक्तदान उद्धार उपचार जनचेतना नागरिक अभियान र हराएका मानिसको खोजीका लागि समेत सञ्जालकै उपयोग भइरहेका छन् नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको सदुपयोग भन्दा दुरूपयोग बढ़दै गएको छ सामाजिक सञ्जाल दुरूपयोगको माध्यम मात्र होइन फेसबुक एक्स ट्वीटर टिकटक जस्ता प्लेटफर्मबाट सकारात्मक सामाजिक काम पनि गर्न सकिन्छ त्यस्तै सामाजिक सञ्जालले सहयोग जुटाउने डिजिटल पुलको काम गर्न सक्छ बिरामी विपन्न वा समस्यामा परेका व्यक्तिलाई सहयोगी र दातासँग जोड्न सक्छ व्यक्तिगत पहलले सामूहिक सहयोगको रूप लिन सक्छ अभिनव वज्र डाक्टर अनिल बराल लगायतका व्यक्तिको कर्मले यही कुरा देखाउँछ वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर सरोज ओझाका अनुसार वर्षेनी मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़नुमा सामाजिक सञ्जाल पनि मुख्य कारक हुन् मानसिक समस्या बढ़नुमा अहिलेको डिजिटल प्रविधि र सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि एउटा मुख्य कारण हो डाक्टर ओझा भन्नुहुन्छ धेरैजनालाई सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुपर्छ भन्ने थाहै छैन यसले गर्दा हाम्रो दिमागमा ठूलो मात्रामा आवश्यक सूचना मात्र नभई अनावश्यक र नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन् अत्यधिक नकारात्मक सूचनाले मानसिक स्वास्थ्यलाई मन्द बीचले झैं विस्तारै प्रतिकूल प्रभाव पारिरहेको हुन्छ संवाद हराउँदै कटाक्ष मौलाउँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ
4: अब विदेशको खबर उत्तरी फ्रान्सको एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ ऊर्जा कम्पनी इडीएफका अनुसार रिएक्टर चिस्यान प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड नै अड्किएपछि ती रिएक्टर बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् इडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ अर्को एक रिएक्टर भने नियमित मर्मत सम्मारको लागि यसअघि नै बन्द गरिएको थियो अहिले एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ ईडीएफले यो घटनाबाट प्लान्टको सुरक्षा कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ डनकर्क शहर नजिकै रहेको ग्रामविल्स आणविक ऊर्जा केन्द्रमा 900 मेगावाट क्षमताका छवटा रिएक्टर छन् यो पश्चिम युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्येको एक हो यसअघि पनि जेलीफिसको झुण्डका कारण यो केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या
5: अब खेल खबर दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेका छन् गएको साउन 21 देखि 25 गते सम्म छुनछनान्दोको ग्योमचान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्। प्रेम बहादुर लिम्बु र सीता तामाङको जोड़ीले 40 वर्ष मुनिको सिनियर ए लीग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन्। यसैगरी अश्विन रावतले 30 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन्।
4: अब केही खबर संक्षेपमा। बागमती र कर्णाली प्रदेशको केही ठाउँमा गैराती हल्का मात्रै वर्षा भएको छ। हिजोदेखि मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको 12 घण्टामा सबैभन्दा धेरै सिन्तु भाँचेकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज मधेस कोशी र बागमतीको तराई भागका थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
5: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो।
4: सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरावलोकनका लागि निष्ठा दिएपछि उत्साहित इतर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्य समितिमाथि दबाव बढ़ाउने रणनीति अख्तियार गरेको छ। त्यस अन्तर्गत इतर पक्षले आउँदो 15 महाधिवेशन तथा विशेष महाधिवेशनलाई सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। यसैबीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडमा देखिएको लामो अन्यल अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे विशेष निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले सत्ता सहकार्यका लागि साउन 9 3 बुधे सहमति गरेको झण्डै 3 हप्ता पुग्दा पनि प्रदेशहरूमा सरकार गठन, पुनर्गठन तथा विस्तार हुन सकिरहेको छैन।
5: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको छ। यसैगरी इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि 2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषय छलफल अघि बढ़ेको छ।
4: र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। 41 वर्षीय रोनाल्डो र 32 वर्षीय उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको ताकास्कमा निजी तथा नागरिक समारोह बीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो। समारोहमा उनीहरूका 5 सन्तानको समेत उपस्थिति रहेको थियो। रोनाल्डो र रोड्रिगेजका 4 सन्तान छन् भने रोनाल्डोको अघिल्लो सम्बन्धबाट 1 छोरा छन्। काया कैरनमा अब पालो उखानको।
5: साउनका मौरी, फागुनका गाई, चैतका बाँदर क्या फल खाई।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै 2 सचिवको राजीनामा स्वीकृत। राष्ट्रपतिसँग झण्डै 2/3 सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
4: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव। अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
5: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नु पर्ने जोखिममा। समस्यासँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
4: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द। प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपारेको एडीएफको दावी।
5: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक।
4: अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा समेत ग्यास अभावको विषय उठेको अनि सांसदले कविता सुनाएको प्रसंगसँग सम्बन्धित छ। यहाँ रासोपाका सांसद जस्तै देखिने आशिका तामाङ कविता सुनाउँदै हुनुहुन्छ अनि एकजनाले भन्दैछन् वाह, अरूले त फोहोरबाट ग्यास निकाल्ने भन्थे, तपाईले त ग्यासबाट कविता नै निकाल्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: next to your heart. Solo FM 101.2 MHz.
1: द्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौं।
1: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
2: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा दुई वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महोत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
3: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोषिला खानेकुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
4: नमस्कार, म पवन कुमार मण्डल, मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धिको अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ, त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको माप लिन्छौ। हाम्रो मुवाक चेप भन्छ, मुवाक चेपबाट हामीले पाखुराको मापमा परेको छ अर्थात् पहेलो कार्डमा चाहिँ पहेलो रङमा देखिन्छ। त्यसो बच्चाको आदतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिना भित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ। 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
3: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशि वर्मा।
5: नमस्कार, म शशि वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशेष नेपाल सरकारको नीति जुन चलिरहेको बहुक्षेत्रीय पोषण योजना तेस्रोमा द्वारा आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर सुनौलो हजार दिनका आमाहरूलाई जुन हाम्रो टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई चाहिँ कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दा छौँ। त्यस अन्तर्गत चाहिँ हामीले कम्युनिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चारको कुराहरू चाहिँ हामीले अगाडि बढाएका छौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थालाई कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गरेका छौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेका छौँ यो हाम्रो संस्थाबाट र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गरेर छ त्यसलाई चाहिँ हामीले कसरी सधैँ रेगुलर गर्न सकिन्छ भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दा छौँ।
3: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरूरी देखिन्छ। सीआईएम का लागि उपासना तिवारी रेडियो रुद्राक्ष महोत्तरी।
1: मधेसपछि सुदूरपश्चिमतर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा गोटीबाट मुकेश राज उपाध्यायलाई सुनौं।
6: हाम्रो चाहिँ त्यही विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो भनेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र चाहिँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछ र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भयो मकैहरू भयो कोदोको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिले काहीँ अण्डाहरू चाहिँ लोकल अण्डाहरू कुखुराहरू भयो कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेको हुन्छ र कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुरेहरू कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुरेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछ। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ इच्छुक भएर खान्छ। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बाल बालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बाल बालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बाल बालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनुपर्छ आवाज उठाएर कुपोषण पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ साइलेट बजार ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरूमा त्यो हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
2: जनको सिंगापुरमा गरेको चेम्प कार्यशालामा सहभागी पर्सना महाजनको अनुभव पनि एकैछिन सुनौ।
7: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हामी सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै मलन्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियामा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ, त्यो ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन, अनि त्यो बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यो जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ, अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो। र रिसर्चमा चाहिँ मैले आफ्नो रिपोर्ट पनि प्रिपेयर गरेको, जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो, फेसिलिटेट गर्ने पनि मेरो लागि नयाँ कुरा हो। जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि, अब हामीमा ओबेसिटीहरू जङ्क फुडको कारण अनि अहिलेको हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ। मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ, हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ, त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के उनीहरूको उनीहरूले बुझ्ने भाषामा भनौँ, र अहिले थ्रु अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुन सक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो फिजिको मार्फत। अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ता ताएर खाना मिल्ने गरी फुड ब्यालेन्सै गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ। अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको चाहिँ धेरै कन्ज्युम गरेर चाहिँ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ। जङ्क फुड चाहिँ नखानु, जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ, सो त्यही हो। मैले त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरूको चाहिँ अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेज एउटा नभइकन चाहिँ अब अर्कै हुन्छ, जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ, जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो। अर्को भनेको कर्मी बनाएर खाने, यसो केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो।
1: अब सिन्धुलीतर्फ लागौं। सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट।
8: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तहमा तत्का निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्। बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सँगै मातृ शिशु कार्यक्रम मातृ का लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाइ छ।
9: कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँमा हामीले चाहिँ खर्च गरेका छौँ। अब हामीले आगामी वर्षमा फेरि हामीले कार्यक्रम आउँछौँ। हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बालबालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा जुन चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गऱ्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत सिहार अन्तर्गत हामीले एकजना जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि 25,000 रुपियाँ पोषणको लागि हामी पोषण भत्ता पनि दिएका छौँ। र यसमा सँगसँगै हाम्रो चाहिँ दलित बच्चाहरू र कोही जो बाबुआमा विभिन्न बच्चाहरू छन् साना यो बच्चाहरू जसको जीवनमा आश्रय पनि छन् त्यस्तो बच्चा 50 जनालाई हामीले ती लगायतको चाहिँ बालिकहरू पनि छन् त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि कमलामाई नगरपालिका वार्ड 5 सिमानामा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग बालबालिकाको लागि पनि बहिरा मावीमा हामीले आवास संयुक्त व्यवस्था गरेका छौँ र आगामी वर्षमा यसलाई चाहिँ अब हामीले विस्तार कार्यक्रम पनि गरेका छौँ। यसलाई सबभन्दा ठुलो स्वास्थ्य पसन भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु शरीरलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ त्यो भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषणयुक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको भने हामीले 14 वार्डमा हामीले चाहिँ स्वच्छतामूलक अभियान कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेको छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ त्यस्तो ठाउँमा जो जहाँ दुध दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ बाल पोषण छ र मातृ स्याहार चाहिँ जो बाल बालिका चाहिँ तपाईँको जन्मनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तवमा उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नुपर्छ र यो बच्चाको लगानी भनेको चाहिँ त्यो के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भयो हामीले सार्कुले फलफुलका बिरुवा लगाएको जस्तो हुनेछ। त्यो चाहिँ भोलिको दक्ष तिसरा चाहिँ के भन व्यक्ति पनि भोलि चाहिँ के भन समाजको नागरिक पनि बन्न सक्नेछ। त्यसैले यसमा हामीले यो

0: भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसलाई काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने छ। त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामी सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले के गर्नु विभिन्न दुईटा हामी प्रत्येक ठाउँमा स्वास्थ्य शिविरमा
1: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोषिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट संचालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा वर्ल्ड भिजनको सहयोगमा शीर्ष नेपालले स्थानीय तह फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटल गाउँपालिकामा समन्वय गरी 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको शीर्ष नेपालका कार्यक्रम संयोजक सागर घिटालको भनाइ छ।
0: शीर्ष नेपाल सिन्धुलीले सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी विपद व्यवस्थापन सम्बन्धी जीविकोपार्जन सम्बन्धी महिला तथा बाल बालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र शीर्ष नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका फिक्कल गाउँपालिका र तीनपटन गाउँपालिकाको 16 वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बाल बालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौं। साथै चाहिँ हामीले पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौं। यसै अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 दिनको बाल बालिकाको खानाको उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखिएर चाहिँ 12 दिनको चाहिँ सकारात्मक झुकावका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौं। त्यस अन्तर्गत चाहिँ बाल बालिकाको पोषणको अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै शीर्ष नेपाल सिन्धुलीले सरसफाईको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बाल मैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा बाल बालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदाखेरि चाहिँ हालसम्म फिक्कल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने 4 वडा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने तीनपटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बाल बालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको जनचेतनालाई अझै बढ़ाउन पर्ने अवस्था देखिएको छ।
1: तीनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यस्तै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोषिलो खाना स्वच्छ खानेपानी हात धुने बानी सरसफाई र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 वटै पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वटै वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाइ छ।
2: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 सालसम्म हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ देशभरिमा चाहिँ सबै ठाउँमा, तर अब यो पोषण मैत्री स्थानीय पालिका पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यत राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ।

0: राज्यले अब जुन बाल बालिकाहरूलाई पोषणको चाहिँ उपयुक्त पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बाल बालिकाहरूलाई चाहिँ एकदम अब्बल बाल बालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्भ अवस्थादेखि नै आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बाल बालिकाहरू जन्माउनको लागि र हाम्रो स्वस्थ नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ। र सरकारले पनि जुन संघ सरकार प्रदेश सरकार र स्थानीय सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकता राखेको छ। हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो। यसलाई कसरी चाहिँ समृद्धितर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ। स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँ सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला पोषण मैत्री जिल्ला घोषणा गर्नेछौ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँलाई सबैलाई हामीले अवगत गराएका छौं। र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
1: नियमित अनुगमन पनि आवश्यक हुन्छ। यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी फलफूल दाल अण्डा दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढ़ाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम छौलागाई रेडियो सिद्ध बाबा सिन्धुली।
2: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बाल बालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दुवाखाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बाल बालिकाका लागि सरकारले उपलब्ध गराउने दुवाखाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ। रेडियो मर्संगी लमजुङका खुशीमाया गुरूङले बेसीशहर नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी गर्नुभएको छ।
3: बेसीशहर नगरपालिकाको समग्र 11 वटाको पोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ। अहिले हाम्रो डाटा अनुसार 3 जना बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ। त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा यसो घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको न त धेरै जस्तोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ।
4: अनि त्यस्तै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठूलो भूमिका हुन्छ भन्छ। कसरी युक्त खाना खानुपर्छ भनेर त पालिकाले सहयोग गर्ने कुरो भएन, उनीहरूले चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ। जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन भागलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने होइन, त्यस्तै किसिमको खानेकुराको वर्गीकरण त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य अनुसारमा पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मी त्यहाँ विशेष गरेर 1000 दिनका आमाहरू आउनुहुन्छ। त खोप कार्यक्रमहरूमा 1000 दिनका आमाहरू आउनुहुन्छ, त्यो कार्यक्रममा उहाँहरूले चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ। त्यो अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूले चाहिँ त्यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ।
5: जस्तो अहिले चाहिँ बालबालिकाहरूमा चाहिँ धेरै चाउचाउ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्कुरहरू धेरै खाने बानी हुन्छ। यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बालबालिकामा। नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्कुरको अवस्था कस्तो छ तपाईँहरूले अब अनुगमनको लागि जानुहुन्छ, त्यो बेलामा चाहिँ जङ्कुरको अवस्था कस्तो पाउनु भएको छ, यसको नियन्त्रणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
3: हामीले अभियानको रूपमा त हरेक बालबालिकालाई चाहिँ पोषणयुक्त खाने, आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू, तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुराले जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम, अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा खानाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारण त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ। जस्तै हाम्रो दिवा खाजामा 1/5 को दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन। विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हुन्छ कार्यक्रम त हाम्रो, त्यसमा चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई। अधिकांश अभिभावकहरू चाहिँ अल्छीपना हो या उहाँको हिंसक नै हो. उहाँले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ पोषणयुक्त खानाभन्दा चाहिँ जङ्कुहरू खाने कुरामा चाहिँ जति हामीले अङ्गीकरण गरे पनि उहाँको प्रश्न चाहिँ देखिन्छ कि त्यसै.
4: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा दिवा खाजा चाहिँ बालबालिका पोषणसँग जोडेर हेरिन्छ होइन. यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो फापर गेडागुडी सागबजी जस्तो चाहिँ गैठानी बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ. नगरपालिकाले चाहिँ यस्ता गैठानी बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म?
3: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन. दुई दिन जति चाउलो खुवाउने, एक दिन खिर खुवाउने, एक दिन फलफुल खुवाउने, एक दिन अन्डा खुवाउने होइन. आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ जस्तै सिस्नो हुन सक्छ, कर्कलो हुन सक्छ होइन, सागसब्जीहरू हुन्छ, त्यो पनि चाउलोमा मिसाएर खुवाउने होइन. चाउलो पकाउँदाखेरि चाउलोमा मिसाउनु मिल्ने चाउलोमा खुवाउने. अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केरा खोजेर ल्याएर खुवाइदिने होइन. अनि गाउँकै भैँसीकै घिउहरू पाइन्छ होइन, त्यो चाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने. र फलफुल पनि सबभर गाउँकै खोजेर खुवाउने छ. अन्डाहरू हुन्छ गाउँकै पनि अहिले पालेको हुन्छ नि त, लोकल कुखुराहरू पनि, लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ गाह्रो पनि छ. ठ्याक्कै के हुन्छ कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ. केही केही विद्यालयहरूले चाहिँ मैले अघि भने अल्छी बनाले गर्दाखेरि छिटो हुने अनि सुकेर चाहिँ बिस्कुट पाएर पठाउने होइन, त्यो पनि भेटिन्छ.
4: जस्तै अब बालबालिकाको पोषण समस्या केवल खाना मात्रै नभएकोमा अभिभावक भने पनि पोषण सम्बन्धी अरूहरू थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौँ होइन. त्यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपान बारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाहनुपर्छ जस्तो लाग्छ?
3: अहिलेसम्म मैले अघि भने खोप कार्यक्रम मार्फत पनि गरेको छ, घर क्लिनिङ मार्फत पनि गरेको छ. अब हरेक विद्यालयमा गन्तव्य पनि एउटा विद्यालयमा चाहिँ 500 इभेन्टहरू चाहिँ हुन्छ स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सबै हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरू फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू

0: Sun Chick. Studio FM. In studio time.
1: It's 7 a.m. Bihan ko 7 baje.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बू
1: खुम्बू बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना
3: विगत 34 वर्ष देखि योग्य दक्ष र अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663537 र 0385204656 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
4: तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेस गर्नुपर्ने कागजातहरू रू 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चिता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै माग बैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अंशा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिँदा है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोचमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055786 अङ्कमा 9852055786
4: हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
7: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ
8: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्
1: विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
7: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
7: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो जौडिदिए त आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
3: होइन,
2: यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको पन्छै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
4: नमस्ते, कति टाइमले पाल्नुभयो?
3: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दैथे।
4: ओहो हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु आदेहरु सच्चाज बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौ
10: सड़क प्रयोग गर्दा ध्यान दिउँ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउँ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं सड़कको तत्काल मर्दकुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
14: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
13: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
14: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
15: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।

0: साथी हेरौँ है के खतरा समाचार आइसक्यो भयो ट्रेनिङ अब चाहिँ के हुनु
1: खोजे के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसो त जल्ले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: खै जन्म दर्ता दिनुहोस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मरे के हो
8: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रप बिच बाटोमा बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ लगिहाल लगिहाल
8: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: ତାର ପଖାଲାରେ ଧୀରେ ଦୁଃଖ ଦିଅ ତିନି ବର୍ଷ କିଏ ନିଗ ଭାଇ ଡାକ୍ତର
1: ଅନି କିଏ ଖାନୁ ଭାଇକୁ ଥିଲେ ଅବ ଆତିନ ପଡ଼ଦେନ ଉପଚାର ହୁଁଛ
0: ମଲା ମାତ୍ର ହୋଇନ ଡାକ୍ତର ସାହେବ ଘର ଘରେ ସବୁ ବିରାମୀ ଛନ୍ କିଏ ହୋ କିଏ ଦଶା ଲାଗେ ଡାକ୍ତର ସାହେବ
1: ଝାଡା ପଖାଲା ଦଶା ହୋଇନ ୟୁ ତ ଫୋହରକୁ କାରଣ ହୁଁଛ ଘର ଓରିପରି ସଫା ରାଖୁ ପର୍ଛ ଚଫି ଗଏପଛି ତଥା ବାହାର ଫେର କାମ ଗରେର ଆଏପଛି ସଦୈ ଖାନା ଖାନୁ ଅଘି ସାବୁନ ପାଣିରେ ହାତ ମିଚି ମିଚି ଧୁନେ ର ବ୍ୟକ୍ତିଗତ ସରସଫାଇ ଗର୍ଦା ଏସ୍ତ ରୋଗବାଟ ବସ୍ନ ସକିଞ୍ଚ ଘରମା ଚର୍ଫି ବନାଉନେ ଖାନିପାନୀକୁ ମୁହାନ ତଥା ଭାଡ଼ାକୁଡ଼ା ସଫା ରାଖି ଗର୍ନୁପର୍ଛ ଲ ତା ସୁତ୍ନୁହୋସ୍ ତ ମୁଇଁ ଅଛି ଅନି କିଏ ହୁଁ ଭନ୍ନୁହୋସ୍ ତ ତପାଇଁଲାଇ
0: अनि खुट्टा बाउडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरेर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
2: नेपाल सरकार विज्ञापन
3: सवारी साधनको इन्जिन र तिर्थ गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ होस्ट प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन
5: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
6: तीन दिन भयो
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: के हुनु सुन नहुने होइन कि सफा गरे भइहाल्यो नि
5: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
6: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
8: महिनावारीलाई मर्यादित बनाउनु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: प्रत्येक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: नमस्कार सेनसेनेका दिदी।
3: नमस्कार नमस्कार।
2: दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई

0: यतिले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
0: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापनको
4: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछन्। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदेद्वारा जनहितमा सारी सन्देश।

0: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाहरूको अवस्था तथा भूमिकाका बारेमा चर्चा गर्दैछौं। आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदैछ। यही अवसरमा हामीले पछिल्लो समय बढ़िरहेको जलवायु जन्य जोखिम, यसबाट युवामा परिरहेको असर, जलवायु परिवर्तनबाट आउन सक्ने अवसर तथा समग्रमा यो विषयमा युवाको भूमिकाका बारेमा जलवायुको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवाहरूसँग कुराकानी गर्दैछौं। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मुख्य नारा फरक परिवेश साझा आकांक्षा भन्ने रहेको छ, जुन कुरा जलवायु परिवर्तनको विषयसँग सान्दर्भिक छ। जुनसुकै परिवेशबाट आएका युवा भए पनि उनीहरू सबैका लागि जलवायु परिवर्तन साझा मुद्दा हो। यसले सबै क्षेत्रमा प्रभाव पार्छ र यसको असर घटाउन वा अनुकूलनका लागि सबै परिवेशका युवाको भूमिका महत्वपूर्ण हुन्छ। आज हामीसँग प्राप्ति गर्तौला र आयुष्मा अरियाल हुनुहुन्छ। उहाँहरू दुवैजना जलवायु क्षेत्रमा काम गरिरहेको संस्था क्लाइमेट एक्सनमा आबद्ध हुनुहुन्छ। हामी उहाँहरूको अनुभव सुन्छौ, जलवायु परिवर्तनको मुद्दामा युवाको भूमिका र स्थान बारेमा पनि छलफल गर्दैछौ। शुरूमा प्राप्ति गर्तौलासँग कुराकानी गरौं। उहाँ क्लाइमेट एक्सन नेपालमा सामुदायिक विकास सहायकको रूपमा कार्यरत हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ, त्यही दिवसको अवसर पारेर हामी कुराकानी गर्दैछौ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका लागि छुट्टै अन्तर्राष्ट्रिय दिवस मनाउनु कतिको महत्वपूर्ण छ? तपाईँ एकजना युवा हुनुहुन्छ, एक युवा पेसाकर्मीको रूपमा यो दिवसलाई तपाईँ व्यक्तिगत रूपमा चाहिँ कसरी हेर्नुहुन्छ?
1: हजुर, धन्यवाद प्रश्नको लागि। मेरो विचारमा चाहिँ विश्व युवा दिवस भनेर एक दिन मात्रै मनाउने भनेर सम्झिने दिन चाहिँ होइन। युवाको आवाज, आवश्यकता र सम्भावनालाई चाहिँ हामीहरूले केन्द्रमा राखेर चाहिँ हामीले यो एक होल वर्षभरि चाहिँ के गरिरहेको छौं त भनेर पुनर्विचार गर्ने अवसर हो। सो अनि विश्वभर चाहिँ अब एउटा परिवेशको युवा र अर्को परिवेशको युवाहरूको इच्छा आकांक्षा फरक हुन्छ। सो कसैको लागि चाहिँ रोजगारी मुख्य चुनौती हुन सक्ला भने, कसैको लागि चाहिँ गुणस्तरीय शिक्षा मैले पाउँछु कि पाउँदिन भन्ने मुख्य चुनौती हुन सक्ला, कसैलाई बसाइसारा मुख्य चुनौती हुन जान्छ भने जलवायु परिवर्तन पनि उहाँहरूलाई मुख्य चुनौती हुन जान्छ। तर यो फरक चुनौतीको बीच पनि युवाहरूको एउटा साझा आकांक्षा भनेको चाहिँ आफ्नो जीवन सम्मानपूर्ण बाँच्न पाउनु, राम्रो शिक्षा हासिल गर्न पाउनु, अनि अर्थपूर्ण रोजगारी, सुरक्षित वातावरण र आफ्नो भविष्यबारे निर्णय गर्न सक्ने अवसर पनि सबै युवाहरूको चाहिँ एउटा एकमुष्ट साझा आकांक्षा हो जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ यो वर्ष चाहिँ डिफरेन्ट कन्टेक्स्ट कमन एस्पिरेशन भनेर फरक परिवेश साझा आकांक्षा भन्ने विषय चाहिँ छ। त्यो चाहिँ मलाई एकदमै सान्दर्भिक लागेछ। सो यसले चाहिँ हामीलाई एउटा के कुरा सम्झाउँछ भन्दाखेरि, युवाहरूलाई केवल समस्या र लाभग्राहीको रूपमा मात्रै हेरेर पुग्दैन, उहाँहरूलाई समाधान निर्माण गर्ने साधन पनि हो नि त। सो त्यो अनि व्यक्तिगत रूपमा एउटा पेसाकर्मी भएको रूपमा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवसलाई चाहिँ मैले आफ्नो कामप्रति पनि जवाफदेहिता लिने दिनको रूपमा हेर्ने गरेको छु। हामीले युवाका लागि कार्यक्रम गरिरहेको छौं भने प्रश्न यो हुनुपर्छ कि हामीले युवाहरूलाई साँच्चीकै निर्णय प्रक्रियामा उनीहरूलाई पार्टिसिपेट गर्न ल्याएका छौं त, उनीहरूलाई बोल्ने मात्रै होइन नेतृत्व गर्ने अवसर दिएका छौं त भनेर चाहिँ त्यो प्रश्नहरू चाहिँ उठाउन जरूरी छ। अनि युवा सशक्तिकरण चाहिँ मेरो लागि चाहिँ युवालाई अवसर दिनु मात्रै होइन, उहाँहरूलाई आफ्नो समुदाय र आफ्नो भविष्यलाई प्रभावकारी पार्ने शक्ति र ठाउँ सृजना पनि गर्नु हो।
0: जलवायु परिवर्तनले अहिले युवाहरूको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्न थालेको छ। पछिल्लो समयमा जलवायु परिवर्तनका मुद्दाहरू चाहिँ विभिन्न क्षेत्रमा जोडेका छन्, त्यसमा युवाहरू पनि प्रत्यक्ष सम्बन्धित छन्। रोजगारी, कृषि, बसाइसराई, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनसम्म यसको असर देखिन्छ। त्यसैले जलवायु परिवर्तनले केवल वातावरण मुद्दा मात्र नभई युवा मुद्दाका रूपमा पनि हेर्न चाहिँ किन आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
1: हामीले चाहिँ धेरै समयको लागि हेर्ने हो भने चाहिँ हामीले जलवायु परिवर्तनलाई चाहिँ धेरै टाइमसम्म वातावरण, जंगल, हिमाल अनि तापक्रम राइज भएको, घटेको, त्योसँग जोडेर मात्रै हेर्ने गरेका छौं होइन तर वास्तवमा चाहिँ जलवायु परिवर्तनले गरेर चाहिँ हाम्रो दैनिकी नै असर गरिरहेको छ हाम्रो भविष्यसँग जोडिएको सामाजिक र आर्थिक मुद्दा हो नि त यो भनेको सो उदाहरणको लागि चाहिँ एउटा कुनै ठाउँमा पानी नपर्ने ठाउँमा एक्कासी पानी परिरहन थाल्यो भने उहाँहरू कृषक फ्यामिलीको कोही युवा हुनुहुन्छ भने उहाँको किसानीमा त उहाँहरू डिपेन्डेन्ट भइरहन सक्नु भएन नि त सो त्यो भएपछि उहाँले मेबी अब कामको लागि सहरतिर आउनु पर्ला अथवा विदेशतिर जानु पर्ला सो जलवायुले गरेर त माइग्रेसन पनि भयो नि त बसाइसराईतिर पनि गयो नि त सो त्यस्तै गरेर बाढी पहिरोले गरेर अनि अत्याधिक गर्मी स्वास्थ्य र अनि रोजगारीमा पनि असर गर्यो अनि त्यो हुँदाहुँदै जलवायु परिवर्तनलाई वातावरणीय समस्या मात्र भन्नु चाहिँ अपूर्ण हुन्छ यो शिक्षा सम्बन्धी मुद्दा पनि हुन्छ रोजगारी सम्बन्धी आफ्नो जीविकोपार्जन सम्बन्धी अनि लास्टमा गएर चाहिँ युवा सम्बन्धी मुद्दा पनि हो सो त्यसैले नेपाल जस्तो देशमा चाहिँ अब युवाको ठूलो हिस्सा कृषि प्राकृतिक स्रोत अनि स्थानीय अर्थतन्त्रसँग जोडिएको छ त्यसैले अब जलवायु परिवर्तनले युवाको अहिलेको मात्रै मुद्दा नभएर पछि भविष्यसम्म पनि उहाँहरूलाई इम्प्याक्ट गर्ने
0: जस्तो सन् 2000 को सुरुदेखि नै नेपालमा पनि जलवायु परिवर्तनको मुद्दा चर्को बनेको छ त्यसले हेर्दाखेरि युवालाई प्राय जलवायु परिवर्तनको प्रभाव भविष्यमा भोग्नुपर्ने पुस्ता भनेर भन्ने गरिन्छ अहिले नै प्रभाव आउन थाल्यो भविष्यमा त यो पुस्ताले भोग्नुपर्छ यो चित्रण गरिन्छ तर के युवाहरू केवल भविष्यका पीड़ित हुन् वा उनीहरू आजदेखि समाधानका महत्वपूर्ण नेतृत्वकर्ता पनि बन्न सक्छन् के लाग्छ तपाईँलाई
1: युवाहरूलाई चाहिँ जस्तो क्लाइमेट भिक्टिम भनेर चाहिँ म हेर्न चाहन्न होइन युवाले चाहिँ भविष्यमा यसको हाम्रो अहिलेदेखि हाम्रो अलि एल्डरली एजमा पुगुन्जेलसम्म पनि हामीले यसको इम्प्याक्ट भोग्नु नै पर्छ तर यही कारणले पनि हामी त यसको समाधानको महत्वपूर्ण हिस्सा पनि हौ नि त त्यसले गर्दाखेरि चाहिँ अब आज अहिले कुरा गर्ने हो भने पनि नेपालमा युवा अवस्थामा भएका धेरै मानिसहरूले क्लाइमेट एडभोकेसीहरू गरिरहनु भएको हुन्छ सो अनुसन्धान रिसर्चमा इन्भल्भ भएर होस् कि क्लिन एनर्जी सस्टेनेबल एग्रिकल्चरहरूमा काम गरेर हुन्छ कि अनि समुदाय तहमा इनिसिएटिभ्सहरू लिएर पनि उहाँहरूले पोलिसी लेभलमा आवाज उठाइरहनु भएको छ तर यहाँ चाहिँ एउटा कुरा महत्वपूर्ण छ युवाहरूलाई केवल एक्टिभिस्ट भनेर त्यो भन्नु मात्रै पनि पर्याप्त छैन सबैजना सडकमै गएर आन्दोलन गर्ने गर्नुपर्छ भने होइन तर कोही रिसर्चर भन्न सक्ला कोही आफ्नो ठाउँबाट अन्टरप्रेनर आफ्नै बिजनेसलाई कसरी ग्रीन इकोनोमी ग्रीन बनाउने तर्फ लाग्न सक्नुहोला कोही आफ्नै फिल्ड फार्मिङ गर्नुहुन्छ भने कृषिबाटै अगाडि उहाँले जलवायुको उसमा मदद गर्न सक्नुहुन्छ सो उदाहरणको लागि चाहिँ एउटा युवा किसानले चाहिँ पानी हुन्छ नि हाम्रो इरिगेसन सिस्टम चाहिँ इफेक्टिभली प्रयोग गरेर प्रविधि अप्नाउ पनि क्लाइमेट एक्सन हो जस्तो हाम्रो घरबाट अर्ग्यानिक वेस्टहरू हाम्रो भान्साबाट निस्किने फोहोर हुन्छ त्यसलाई पनि कसैले कम्पोस्ट मल बनाएर प्रयोग गर्नुहुन्छ भने त्यो पनि क्लाइमेट एक्सन हो हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्रै हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नेरेटिभ चाहिँ सुरु गर्नुपर्छ
0: त्यसले हेर्दा जस्तो स्वच्छ ऊर्जा जलवायु उत्थानशीलता कृषि जैविक विविधता संरक्षण यो चक्रीय अर्थतन्त्र अनि तपाईँले भन्नु आफ्नो तरिकाले आफ्नो व्यवसायमा पनि गर्न सकिन्छ भन्ने कुराहरू प्रकृतिमा आधारित समाधान जस्ता यी क्षेत्रमा चाहिँ नेपाली युवाका लागि अवसरहरू कतिको देख्नुहुन्छ तपाईँ जलवायु परिवर्तन कार्य आफ्नै युवाका लागि रोजगार र उद्यमशीलताको महत्वपूर्ण क्षेत्र बन्न सक्छ
1: जस्तो अब क्लाइमेट एक्सनलाई चाहिँ हामीले चुनौतीको रूपमा मात्रै हेरेर भएन अपर्च्युनिटीको रूपमा पनि हेर्न सकिन्छ जस्तो नेपालमा क्लिन एनर्जीको क्षेत्रमा सो रिन्युएबल एनर्जीहरू क्लिन कुकिङ अनि एनर्जी एफिसियन्सी अनि इलेक्ट्रिक अल्टर भेहिकलहरू धेरै आएको छ

0: हामीले यो काम गर्दाखेरि चाहिँ एउटा बारम्बार देखिने भनेको चाहिँ ठूलो परिवर्तनहरू चाहिँ सधैँ ठूलो परियोजनाबाट चाहिँ शुरू हुँदैन. जस्तो हामीले एक्जाम्पलको लागि चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ भन्ने फार्मर लर्निङ एक्टिभिटिज गरेका थियौं चितवनमा गएर. त्यसमा चाहिँ भर्मी कम्पोस्टिङ आफैमा धेरै ठूलो वा जटिल इन्टरभेन्सन जस्तो नदेखे पनि किसानको लागि त्यो अर्ग्यानिक वेस्टलाई आफ्नो घरबाट निस्केको फोहोरलाई त उसले रिसोर्सको रूपमा युज गर्न पायो नि त. सो त्यसले गर्दाखेरि चाहिँ माटोको स्वास्थ्य पनि सुधार हुँदै गयो, खेतीलाई पनि अझै दिगो अझै सस्टेनेबल बनाउन मदद गर्यो नि त. सो चितवनमा यस्तो पार्टिसिपेटरी एक्टिभिटिज मार्फत चाहिँ हामीले क्लाइमेट रिस्क प्र्याक्टिकल फार्मिङलाई पनि जोडेको थियो. अनि त्यसै गरेर चितवनमा नै अर्को हामीले बुढी राप्ती रिभर क्लिनअपमा पनि नदी सफा गर्नु एउटा अब बिहान गयो सफा गर्यो भन्नु त्यो मात्रै नरहेर त्यहाँनिर स्कूलमा भएको स्कूलको टिचर्सहरू, कम्युनिटीको भोलिन्टियर्सहरू, स्वास्थ्य स्वयंसेविकाहरू जस्तोलाई ल्याएर हामीले अनि इन्फर्मल वेस्ट वर्करहरू हुन्छ नि उहाँहरूलाई जोडेर गर्दा चाहिँ त्यो एउटा सफाई कार्यक्रमहरू मात्रै नभएर चाहिँ त्यसले वेस्ट म्यानेजमेन्ट, रिभर कन्जर्भेसनहरू बारे कलेक्टिभ अवेरनेस निर्माण गर्यो नि त. सो अनि अर्को एउटा उदाहरण छ, हामीले चाहिँ स्कूल बेस्ड क्लाइमेट एजुकेशन भनेर त्यो गराएको थियौँ. अनि त्यसमा चाहिँ विद्यालयको विद्यार्थी र शिक्षकसँग क्लाइमेट रिस्कहरू बुझ्ने अनि त्यसलाई आफ्नै स्कूललाई कसरी सेफ राख्ने, आफ्नै स्कूललाई कसरी क्लिन राख्ने भन्ने त्यो कुराहरू जोड्ने काम गरेका थियौं. अनि विद्यार्थीलाई पनि क्लाइमेट चेन्जको बारेमा बुकबाट पढाएर मात्रै नभएर हामीले आफ्नो स्कूल, आफ्नो कम्युनिटीमा यो पढेपछि के गर्न सक्छौ भनेर प्रश्न तर्फ पनि लैजानु महत्वपूर्ण छ. त्यसैले मेरो लागि चाहिँ अब मिनिङफुल चेन्ज भनेको चाहिँ सधैँ ठूलो संख्यामा देखिने गरेर मात्रै भन्दा पनि ठूलो इन्फ्रास्ट्रक्चरहरू भन्दा पनि मानिसको सोच, आफूले डेली गरिरहने हेबिट्सहरूमा चाहिँ के चेन्ज अथवा के आफ्नो ओनरसिपहरू परिवर्तनहरू के आएको छ त भनेर त्यो गर्नु चाहिँ हो.
1: आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदैछ. आजको मुख्य नारा चाहिँ फरक परिवेश साझा आकांक्षा भनेर रहेको छ. यही सन्दर्भमा हामी युवाहरूको कुरा सुन्दैछौ. प्राप्ति गर्तव्य हुनुहुन्छ, क्लाइमेट एक्सन नेपालमा कार्यरत, उहाँसँग हामी कुराकानी गरिरहेका छौं. जस्तो फरक परिवेश साझा आकांक्षा भन्ने विषयले चाहिँ अवसर सबै युवालाई समान रूपमा उपलब्ध हुँदैनन् भन्ने कुरा पनि सम्झाउँछ. विशेष गरी युवा महिला, आदिवासी युवा, ग्रामीण युवा र जलवायु जोखिममा रहेका समुदायका युवाहरूले थप कस्ता चुनौतीहरू सामना गरिरहेका छन् तपाईँहरूको काम गराई अथवा अनुसन्धानमा देखिएको कुरा.
0: हजुरले सोध्नु भएको प्रश्न चाहिँ यो विषयको सबैभन्दा महत्वपूर्ण पक्ष मध्ये एउटा हो जस्तो लाग्छ मलाई चाहिँ. किनभने हामी, म पनि युवा, अर्को एकजना पनि युवा हुन्छ, अर्को एकजना पनि युवा हुँदा हुँदै पनि हाम्रो परिवेशहरू डिफ्रेन्ट हुन्छ, हाम्रो स्टार्टिङ पोइन्ट डिफ्रेन्ट हुन्छ. हामीले जताबाट शुरू गर्छौं त्यो सबै सेम हुँदैन. जस्तो काठमाडौँमा बस्ने युवाले इन्टरनेट भनौ अथवा एजुकेशनमा उसको पहुँच एकदमै उसले सहजै पहुँच पाउला, तर त्यही केस दुर्गम क्षेत्रमा बस्ने एउटा युवाको त्यस्तै अवस्था हुन सक्छ भन्ने हुँदैन. त्यही गरेर युवा महिलाले पनि सामाजिक मान्यता अनि यस्तो अनपेड केयर भन्ने हुन्छ नि, सो अनपेड केयर वर्क अनि मोबिलिटी रेस्ट्रिक्सन, जस्तो उसले भन्ने ठाउँमा आफूले भन्ने टाइममा आवाजावत गर्न नपाउने र डिसिजन मेकिङमा कम पहुँच जस्तो थप अवरोधहरू सामना गर्नु पर्ने हुन सक्छ. आदिवासी अनि स्थानीय समुदायका युवासँग प्राकृतिक स्रोत र स्थानीय ज्ञानसँग गहिरो उनीहरूको सम्बन्ध भए पनि उनीहरूलाई त्यो फर्मल डिसिजन मेकिङमा उनीहरूको आवाज कति सुनिन्छ त भन्ने पनि प्रश्न हुन्छ. अनि जलवायु जोखिममा रहेका समुदायको युवाको अर्को चुनौती भनेको चाहिँ एउटै समयमा धेरैवटा संकटहरू सामना गर्नुपर्ने, जस्तो यसै पनि उहाँहरूलाई जीविकोपार्जन आफ्नो बेसिक त्यो घाँसपास कपासमा प्रब्लम भइरहेको हुन्छ, त्यसमाथि अर्को एउटा प्रकोप कुनै आइदियो भने त उहाँहरू झन्नै अझै भल्नरेबल हुनु भयो नि त. त्यसैले हामीले अब जस्तो युथ प्रोग्रामहरू युवाहरूको लागि केही प्रोग्राम बनाउँदाखेरि चाहिँ एउटै सेम जस्तो युवाहरू सबैलाई सेम क्याटेगोरीमा राखेर चाहिँ हुँदैन, होमोजिनस ग्रुपहरू मानेर चाहिँ भएन. उहाँहरूलाई चाहिँ हामीले चाहिँ प्रश्न गर्नुपर्छ, कहाँको युवा, उहाँको परिवेश कस्तो छ, उहाँको अपब्रिङ्गिङ कस्तो छ, हो त्यस्तो कुराहरूलाई मध्यनजर गरेर चाहिँ युथ प्रोग्रामहरू कार्यान्वयन गर्दा पनि गर्नुपर्छ. अनि लास्टमा गएर क्लाइमेट जस्टिसको अर्थ पनि त्यही हो नि त, जो चाहिँ भल्नरेबल ग्रुप हुनुहुन्छ उहाँहरूलाई नै निर्णय र स्रोतमा अझै मिनिङफुल एक्सेस दिनु नै क्लाइमेट जस्टिसको पनि.
1: यो कुरा चाहिँ कतिको भइरहेको पाउनुहुन्छ अहिले हाम्रा कार्यक्रमहरू हाम्रो देशको सरकारबाट प्राप्त हुने सेवा सुविधाहरू अथवा हामीले गर्ने अभियानहरूमा यो कुरा चाहिँ कतिको पाउनु भएको छ तपाईँले फरक फरक क्षेत्रबाट अथवा फरक फरक अवस्थाका युवाहरूका चुनौतीहरू चाहिँ फरक तरिकाले

0: भ्रमण गर्नुपर्छ भन्ने प्रयासहरू कतिको भएको पाउनुहुन्छ?
1: त्यो चाहिँ धेरै न्यून छ जस्तो लाग्यो।
0: जलवायु कार्य र युवा सशक्तिकरण बीचको महत्वपूर्ण सम्बन्ध हरित जीविकोपार्जन पनि हो। हरित उद्यम, दिगो कृषि, फोहोर पुनप्रयोग तथा पुनचक्रण वा स्वच्छ ऊर्जा प्रविधिले एकैसाथ जलवायु परिवर्तन सम्बोधन र जीविकोपार्जन सृजनामा चाहिँ कसरी सहयोग गर्न सक्छ? हामीले काम गर्दै गर्दाको अनुभवले हेरी मैले
1: जस्तो जीविकोपार्जन र यो जलवायु क्लाइमेट एक्सनलाई चाहिँ हामीले चाहिँ दुईटा डिफरेन्ट रूपमा चाहिँ हेर्न छोड्नुपर्छ। जस्तो हामीले कुनै समुदायलाई तपाईँको वरिपरिको वातावरणलाई कन्जर्भ गर्न यो गर्नुपर्छ भनेर भन्यो, तर त्यसले उहाँहरूको डेली लिभिङमा केही फाइदा दिएन भने त्यो दिगो नहुन सक्छ होइन। तर त्यही कामलाई चाहिँ हामीले उहाँहरूको लाइभलीहुडसँग जोड्न सक्यो भने चाहिँ परिवर्तन दिगो हुन पुग्छ। जस्तै अर्ग्यानिक वेस्ट हाम्रो भान्साबाट निस्किने फोहोरहरूलाई चाहिँ फाल्नुको सट्टा कम्पोस्ट, भर्मी कम्पोस्टहरू बनाउन सकियो, त्यसले चाहिँ वेस्ट पनि घटायो, उहाँहरूको खेतबारीको माटोको स्वास्थ्यमा पनि सहयोग गर्यो, अनि किसान उहाँहरूलाई आफ्नै त्यो प्रोडक्शन पनि हेल्दी हुन गयो नि त। सो वेस्टको क्षेत्रमा चाहिँ त्यसलाई कलेक्ट गर्ने अनि छुट्याउने, कुहिने नकुहिने भनेर रिसाइकल गर्ने, अपसाइकल पनि भन्ने अहिले नयाँ आएको छ, त्यो मार्फत रोजगारी उद्यम सृजना पनि गर्न सकियो। कृषिमा पनि क्लाइमेट स्मार्ट प्र्याक्टिसेस अनि क्लाइमेट स्मार्ट प्र्याक्टिसेसहरूले गरेर पानी, माटो अनि स्थानीय हाम्रो लोकल सिडहरूलाई चाहिँ जोगाउँदै प्रोडक्टिभिटी र रेजिलियन्सी बढाउन पनि सकियो। क्लिन एनर्जीमा पनि जस्तो केही एउटा डिभाइस छ क्लिन एनर्जीको थ्रु बनेको छ भने त्यसको इन्स्टलेसन, मेन्टेनेन्स, म्यानुफ्याक्चरिङहरू जस्तो क्षेत्रमा पनि नयाँ अवसर देखिन्छ। अनि ग्रीन इकोनोमीको मूल प्रश्न चाहिँ के हो भन्दा हामीले पृथ्वी जोगाउने कामलाई मानिसको जीवन र आमदानी सुधार्नसँग चाहिँ कसरी जोड्न सकिन्छ भनेर हो। सो युवाको लागि चाहिँ यो इन्टरसेक्सन चाहिँ धेरै इम्पोर्टेन्ट छ।
0: तपाईँले जस्तो काम गरेका समुदायमा शुरूमा सामान्य सहभागीका रूपमा आएका महिला र युवाले पछि आफूलाई उद्यमी वा स्थानीय परिवर्तनकर्ताको रूपमा विकास गरेका केही उदाहरणहरू देख्नु भएको छ, त्यस्ता उदाहरण छन् भने हामीलाई सुनाइदिनुहोस् न।
1: जस्तो हामीले समुदायमा काम गर्दा चाहिँ एउटा महत्वपूर्ण कुरा के देखेको छौं भन्दाखेरि कोही पनि व्यक्ति चाहिँ ट्रेनिङहरू अथवा हाम्रो प्रोग्रामहरूमा आउँदाखेरि चाहिँ फर्स्टमै लिडर भएर चाहिँ आउनुहुँदैन। धेरै जस्तो मानिस चाहिँ फर्स्टमा पार्टिसिपेन्टको रूपमा आउनुहुन्छ, आफूले सिक्नुहुन्छ, आफ्नो अनुभवहरू बाँड्नुहुन्छ हामीसँग, उहाँको अरू साथीहरूसँग, अनि त्यसपछि बिस्तारै नेतृत्व लिन थाल्नुहुन्छ। त्यसैले हाम्रो लागि यो क्यापेसिटी बिल्डिङको उद्देश्य पनि केवल ट्रेनिङ सकायो गर्यो ल भन्नु मात्रै होइन, ट्रेनिङ पछि उहाँले आफ्नो समुदायमा, आफ्नो घरमा, आफ्नो स्कूलमा, आफ्नो साथीभाइहरूसँग कसरी प्रयोग गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ। जस्तो उदाहरणको लागि चाहिँ मैले अघि यहाँलाई भने क्लाइमेट स्मार्ट एग्रिकल्चर, त्यो भर्मी कम्पोस्टिङ सिकेको किसानले चाहिँ आफ्नो खेतमा प्रयोग गर्न सक्नुभयो, अनि अरू आफ्नो अरू साथीभाइ किसानहरूसँग पनि त्यो ज्ञान बाँड्न सकिन्छ, र पछि त्यसैलाई पनि आफ्नो एन्टरप्राइजमा रूपान्तरण गर्न सकियो नि त। सो त्यस्तै गरेर क्लाइमेट एजुकेशनमा पनि सहभागी भएको युवा पछि गएर स्कूल लेभलहरूमा क्याम्पेनहरू अर्गनाइज गर्ने, अवेरनेस प्रोग्रामहरू, अनि स्थानीय अब मानव चितवनको लागि ठिक हुने इन्भाइरोमेन्टल इनिसिएटिभ यहाँ आएर, यहाँ ललितपुरमा त त्यो काम नगर्न सक्ला होइन। सो त्यसको लागि चाहिँ आफ्नै स्थानीय इन्भाइरोमेन्टल इनिसिएटिभ बनाउन उहाँहरू नेतृत्व लिनुभएको छ, अनि हाम्रो स्कूलमा गएर प्रोग्राम गर्दा फेरि पनि विद्यार्थी र शिक्षकलाई चाहिँ क्लाइमेट रिस्क बुझ्ने मात्र होइन, त्यसलाई प्र्याक्टिकली कम्युनिटीमा चाहिँ गएर एक्सनमा रूपान्तरण गर्ने दिशामा पनि काम गरेको देखाएको छ। सो पार्टिसिपेन्टदेखि लिएर लिडरसम्मको यात्रा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। जस्तो सशक्तिकरण इम्पावरमेन्टको वास्तविक अर्थ पनि त्यही हो नि त। सो कुनै कार्यक्रम सकिएपछि त्यो व्यक्तिले आफ्नो समाजमा गएर के ज्ञान बाँड्छ, उसले आफ्नो डेली लाइफमा के चेन्ज लिएर आउँछ भन्ने,
0: त्यो सशक्तिकरण अथवा त्यो विकासको लागि चाहिँ युवा स्वयं जागरूक हुनु बढी आवश्यक छ कि उसलाई सहयोग गर्ने संघ संस्था सरकार जो भनौँ उसको साथ चाहिँ बलियो हुनुपर्छ, अथवा युवा पनि स्वयं आफू पनि अगाडि बढ्नुपर्छ, तपाईँलाई के लाग्छ?
1: त्यसको लागि चाहिँ दुवै ह्यान्ड इन ह्यान्ड जानुपर्छ जस्तो लाग्यो। हामीले काम गरिरहँदाखेरि हो हामीले कतिवटा ठाउँमा आवाज उठाउन अब सुनिरहेको हुँदैन हाम्रो आवाज, तर त्यो भनिराख्दाखेरि आफ्नो ठाउँबाट आफूले जसरी सकिन्छ त्यो पनि इम्पोर्टेन्ट छ।
0: जस्तो विश्वव्यापी रूपमा चाहिँ हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ भनिन्छ भने सत्य हो, तर बाढी, पहिरो, तातो लहर, खडेरी, अनियमित वर्षा र अन्य जलवायु जोखिमको असर चाहिँ नेपालले गम्भीर रूपमा भोगिरहेका छ। पछिल्ला दुई चार वर्षका तथ्याङ्कहरू हेर्ने हो भनेदेखि एकदम अवस्था भयावह नै हुँदै गएको छ। यस्तो अवस्थामा जलवायु न्याय अनुकूलन तथा जलवायुजन्य हानि तथा क्षति सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसमा नेपाली युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
1: नेपालको अवस्था चाहिँ क्लाइमेट जस्टिसको बहस बुझ्नको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट उदाहरण हो। हामीले ग्लोबल इमिसन विश्वव्यापी रूपमा इमिसनमा त हाम्रो एकदमै सानो योगदान छ होइन, तर हाम्रो भौगोलिक र सामाजिक भल्नरेबिलिटी भन्छौ नि त्यो चाहिँ एकदमै ठूलो छ। क्लाइमेट जस्तो हाम्रो अर्गनाइजेसन क्लाइमेट एक्सन नेपालले पनि नेपालले ग्लोबल ग्रीन हाउस ग्यास इमिसनमा त 0.1% भन्दा कम योगदान गरे पनि क्लाइमेट भल्नरेबिलिटी चाहिँ गम्भीर असर भोगिरहेको छ भनेर चाहिँ हाम्रो अर्गनाइजेसनले पनि यो मुद्दा चाहिँ विषय उठाउँदै आइरहेको छौं। अनि त्यसैले यो नेपाली युवाको भूमिका चाहिँ केवल हामी भल्नरेबल छौं, हामी रिस्कमा छौं भनेर मात्रै आवाज उठाउनेमा मात्रै चाहिँ सीमित हुनु भएन। पहिला कुरा चाहिँ एभिडेन्सहरू निर्माण गर्नु पर्यो। स्थानीय तहमा चाहिँ स्थानीय स्तरमा चाहिँ क्लाइमेट एक्सन कस्तो छ, कृषिमा के असर भयो, महिलामा के असर भयो, माइग्रेसन प्याटर्न ट्रेन्डहरू कसरी चेन्ज भयो, अनि साथसाथै बायोडाइभर्सिटीमा कसरी असर भयो, यो अनुभवहरूलाई यो एक्सपिरियन्सहरूलाई चाहिँ डेटा रिसर्चहरूमा चाहिँ उनीहरूसँग चाहिँ जोड्नु पर्यो। अनि अर्को भनेको चाहिँ पोलिसी एडभोकेसीहरू गर्नु पर्यो। जस्तो युवाले नेशनल हुन्छ कि इन्टरनेशनल हुन्छ कि त्यो पोलिसी स्पेसमा गएर चाहिँ आफ्नो अनुभव र एभिडेन्सहरू हामीले पुर्याउनु पर्छ। अर्को भनेको चाहिँ क्लाइमेट जस्टिस चाहिँ अब विकसित र विकासको लागि अगाडि बढ्दै गरेको देशको मात्रै भएन, देशभित्र पनि क्लाइमेट चेन्जले गरेर मैले भोगिरहेको असर र मानव एउटा रोल पाएको एकजना युवाले भोगिरहनु भएको असर फरक हुन्छ। सो त्यसमा पनि हामीले के सोचेर चाहिँ अगाडि बढ्न जरूरी छ भन्दाखेरि भिक्टिम नरेटिभ भन्दा पनि सल्युसन नरेटिभ भएर प्रस्तुत गर्नुपर्छ। अनि क्लाइमेट भल्नरेबल त छौं, तर हामीसँग लोकल नलेज, युवा जनशक्ति अनि रिन्युएबल एनर्जीहरूको पनि सम्भावना छ। अनि त्यसैले हामीलाई न्यायपूर्ण पोलिसी अनि टेक्नोलोजी पार्टनरशिपहरू चाहिन्छ, तर हामी आफै पनि चेन्जको चाहिँ साझेदार हौं जस्तो लाग्छ।
0: जलपाल क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने एकजना युवा पेसाकर्मी हुनुहुन्छ तपाईँ, त्यो रूपमा हेर्दा चाहिँ सन् 2030 अबको चार वर्ष पछाडिलाई अथवा सन् 2040 भनेको डेढ वर्ष पछाडिलाई हेर्दा चाहिँ तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ? तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ युवा पेसाकर्मी विशेष गरी जलवायु क्षेत्रमा काम गर्ने पेसाकर्मीको रूपमा हेर्दा?
1: मैले चाहिँ नेपाल कस्तो देख्न चाहन्छु भन्दा यहाँ चाहिँ क्लाइमेट एक्सन डेभलपमेन्ट भनेर छुट्टै एउटा आइसोलेटेड सेक्टर नहोस्, हाम्रो विकास सोचाइ हामीले गर्ने हरेक त्यो इन्टरभेन्सनहरूमा नै क्लाइमेट रेजिलियन्स भन्ने कुरा समावेश होस्। मलाई चाहिँ 2030 अथवा 2040 पुगिसक्दाखेरि चाहिँ एउटा युवा किसानले चाहिँ क्लाइमेट स्मार्ट टेक्नोलोजी प्रयोग गरेर आफ्नो कृषि अगाडि बढाइरहेको छ भने चाहिँ त्यो चाहिँ ओहो अचम्मको कुरा चाहिँ नहोस्। क्लिन एनर्जीहरू पनि अझै हामीले सहजै पहुँचयोग्य होस्, अनि हाम्रो सहरमा चाहिँ फोहोरलाई चाहिँ समस्याको रूपमा भन्दा पनि रिसोर्सको रूपमा चाहिँ हेर्ने एउटा हामीमा प्र्याक्टिसेस अथवा संस्कृति चाहिँ विकास होस् भन्ने जस्तो लाग्छ मलाई चाहिँ। अनि मलाई कस्तो पनि नेपाल हेर्न मन छ भन्दाखेरि युवाहरू विदेश जानु नै विकल्प मात्रै होस् भन्ने चाहिँ नहोस्। विदेश जानुलाई कम्प्लिटली रङ भन्न खोजे होइन, तर नेपालमै पनि सम्मानजनक अब ग्रीन जब मैले अघि भने, अनि अन्टरप्रेनरसिप इनोभेसनको अवसरहरू सृजना होस्, क्लाइमेट पोलिसी बनाउँदा युवालाई अब कार्यक्रमको अडियन्स आएर थपडी मार्ने मात्रै पनि नभएर पोलिसी मेकिङको पार्टनरमा हामीहरूलाई हेरियोस्। अनि व्यक्तिगत आकांक्षा भनेको चाहिँ क्लाइमेट चेन्ज सम्बन्धी कामलाई केवल अवेरनेस क्याम्पेनमा मात्रै सीमित नराखी रिसर्च हुन्छ कि एभिडेन्स बेस्ड लर्निङ कम्युनिटी एक्सन बीचको ब्रिज बनाउन सक्ने पेसाकर्मी बन्नु चाहिँ मेरो आकांक्षा हो। अनि हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्। अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ, हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस त्यही सन्दर्भमा हामीले यो रेडियो कुराकानी गर्यौं। तपाईँसँग कुराकानीको अन्तिम चरणमा अन्तिममा जाँदै गर्दा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनुभएका युवाहरूलाई विशेष गरी जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के गर्न सकिएला र भन्ने जुन सोच राख्नुहुन्छ त्यस्तै युवाहरूलाई तपाईँले दिन चाहेको एउटा मुख्य सन्देश के छ जाँदै गर्दा?
1: युवा आफ्नो साथीभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि मैले गरेको कामले के इम्प्याक्ट पार्ला, मैले गरेको काम त सानो छ भनेर त्यो कुराले चाहिँ आफूलाई के गर्न स्टप गर्न भएन। जस्तो जलवायु क्लाइमेट चेन्ज भन्ने त वर्ल्ड वाइड इस्यू हो, हामीलाई लाग्न पनि सक्छ अब एक दिन रुख रोपाएछ के इम्प्याक्ट पर्ला, एक दिन खोला सफा गराएछ के इम्प्याक्ट पर्ला भनेर त्यस्तो आफूमा त्यस्तो प्रश्न आउनु स्वाभाविक हो। तर परिवर्तन चाहिँ सधैँ पनि इन्डिभिजुअल एक्सनबाट मात्रै नभएर त्यो इन्डिभिजुअल एक्सनले कलेक्टिभ एक्सन बनाउँछ अनि त्यसले चाहिँ परिवर्तन देख्न सक्ने हो। हामीले एउटा कम्युनिटीमा वेस्ट म्यानेजमेन्टको राम्रो अभ्यास सुरु गर्यौं भने अरूले पनि सिक्न सक्यो, किसानले पनि त्यही क्लाइमेट स्मार्ट प्र्याक्टिस अप्नायो भने अर्को किसानले सिक्न सक्यो त्यो, अनि विद्यार्थीले क्लाइमेटको बारेमा सिक्यो भने उसले आफ्नो घरमा गएर आफ्नो बुवा आमा छरछिमेकहरूलाई गएर त्यो ज्ञान फैलाउन सक्यो। अनि अझै त्यो भन्दा नि अझै महत्वपूर्ण कुरा भनेको चाहिँ हामीले सबै यो पनि मैले गर्ने त्यो पनि मैले गर्ने भन्दा पनि हजुर आफू जुनमा हुनुहुन्छ त्यसबाटै गर्न थाल्नु पर्यो। जस्तो हजुरले स्कूलमा पढाउनुहुन्छ टिचिङ काम गर्नुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्ट्सहरूलाई त्यो ज्ञान बाँड्नुहोस्, अनि रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्, अन्टरप्रेनर आफ्नो बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्, आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेशनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। सो जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब म चाहिँ के सन्देश दिन चाहन्छु भन्दाखेरि आफ्नो ठाउँबाट चाहिँ सुरु गर्नु पर्यो, आफ्नो सिपबाट सुरु गर्नु पर्यो अनि आफ्नो समुदायमा सुरु गर्नु पर्यो। हामीलाई चाहिँ पर्फेक्ट युथ सबै कुरामा पर्फेक्ट युथ भन्दा पनि इंगेज्ड युथ केही न केही कुरामा इंगेज भइरहेको युथ चाहिने हो। सो अनि त्यो एउटा सानो प्रयासले अब अहिलेको अहिले सबै कुरा चेन्ज त हुँदैन तर धेरै युवाको सानो प्रयास जोडियो भने त्यसले समुदाय बदल्न सक्छ, नीतिहरू बदल्न सक्यो, लास्टमा गएर बदलिने त हाम्रै भविष्य हो नि त। सो त्यो भयो अनि मेरो यति सानो प्रयासले के फरक पर्ला भन्नुभन्दा पनि मैले सुरु नगरे कसले सुरु गर्ने भनेर त्यो क्वेशन दिमागमा राखेर अगाडि बढ्यो भने चाहिँ झनै फ्रुटफुल हुन्छ जस्तो लाग्छ।
0: हुन्छ भाइ, महत्वपूर्ण समय दिनुभयो। युवाको तर्फबाट यो जलवायु परिवर्तन विश्वव्यापी रूपमा समस्या र नेपालमा झन चर्को समस्या बनिरहेको यो विषय लगायतको विषयमा आफ्नो धारणाहरू राख्नुभयो, यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद।
1: थ्याङ्क यू, धन्यवाद।
0: उहाँहुन्थ्यो क्लाइमेट एक्सन नेपालका सामुदायिक विकास सहायक प्राप्तिकर्ता। उहाँसँग हामीले जलवायु परिवर्तन र युवा बारेमा कुराकानी गर्यौं। पानी र पर्वत विशेष बदलियो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाको अवस्था तथा भूमिकाका बारेमा चर्चा गर्दैछौ। आज अन्तर्राष्ट्रिय युवा दिवस, यही अवसरमा हामीले पछिल्लो समय बढ़िरहेको जलवायु जन्य जोखिम, यसबाट युवामा परिरहेको असर, जलवायु परिवर्तनबाट आउन सक्ने अवसर तथा समग्रमा यो विषयमा युवाको भूमिकाका बारेमा जलवायुको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवाहरूसँग कुराकानी गरिरहेका छौं। अर्का युवा आयुषमा अर्यालसँग कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद।

0: से हाजरा प्रश्न विचार जाओ रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाहरूको अवस्था तथा भूमिकाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले क्लाइमेट एक्सन नेपालमा सामुदायिक विकास सहायकको रूपमा कार्यरत प्राप्ति गर्तौलासँगको कुराकानी सुन्यौं। अब त्यही कार्यालयमा परियोजना सहायकको रूपमा कार्यरत आयुष्मा अर्यालसँग कुराकानी शुरू गरौं। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। हरेक वर्ष अगस्त 12 का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका लागि छुट्टी अन्तर्राष्ट्रिय दिवस मनाउनु किन महत्वपूर्ण छ? साथै एकजना युवा पेसाकर्मीका रूपमा यो दिवसलाई तपाईँ व्यक्तिगत रूपमा चाहिँ कसरी हेर्नुहुन्छ?
2: मेरो लागि चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस भनेको चाहिँ युवालाई वर्षमा एक दिन सम्झिने अवसर मात्र होइन, मलाई चाहिँ यो चाहिँ एउटा पज र रिफ्लेक्ट गर्ने अवसर पनि हो जस्तो लाग्छ, जुनमा चाहिँ युवाहरू कहाँ छन्, उनीहरूले के गरिरहेका छन्, उनीहरूले कस्तो चुनौती भोगिरहेका छन् र हामीले उनीहरूलाई कस्तो भूमिका दिइरहेका छौं भन्ने बारे सोच्ने अवसर पनि हो जस्तो लाग्छ। हामीले चाहिँ युवालाई धेरै पटक भविष्यका नेता भन्छौ, तर मेरो विचारमा चाहिँ युवा भविष्यका नेता मात्र होइनन्, वर्तमानका पनि परिवर्तनकारी शक्ति हुन्। आज नै युवाहरू समुदायमा गएर काम गरिरहेका छन्, सामाजिक समस्यामा आवाज उठाइरहेका छन् र साथसाथै उनीहरू नयाँ प्रविधि र नयाँ विचारको प्रयोग गरिरहेका छन् जसले गर्दा चाहिँ जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको समाधान चाहिँ उनीहरू खोजिरहेका छन्। हाम्रै क्लाइमेट एक्सन नेपालको कुरा गर्दा पनि क्लाइमेट एक्सन नेपालमा काम गर्दा चाहिँ मैले यो कुरा झन् स्पष्टसँग बुझ्न सके जस्तो मलाई लाग्यो। हामीले युवालाई केवल कार्यक्रममा सहभागी गराउनु भन्दा पनि उनीहरूलाई चाहिँ सिक्ने, उनीहरूको सिप प्रयोग गर्ने, नेतृत्व गर्ने र समुदायसँग जोडिने अवसर पनि दिन उत्तिकै महत्वपूर्ण छ भन्ने बारे चाहिँ देखिएको थियो। त्यसैले मेरो लागि चाहिँ युथ डेको अर्थ युथ सेलिब्रेशन मात्र नभइकन युवाहरूलाई चाहिँ रेकग्नाइज गर्ने र उनीहरूलाई चाहिँ पार्टिसिपेट पनि गराएर युथ लिडरसिपको पनि कुरा हो भन्ने चाहिँ लाग्छ।
1: यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल विषय चाहिँ फरक परिवेश साझा आकांक्षा रहेको छ। विशेष गरी नेपाल जस्तो भौगोलिक सामाजिक र आर्थिक विविधता भएको देशको सन्दर्भमा तपाईँ यो विषयलाई कसरी बुझ्नुहुन्छ?
2: हजुर, भौगोलिक सांस्कृतिक र जैविक हिसाबले हेर्दा पनि नेपाल एक अत्यन्त विविधता युक्त देश हो भनेर देखिन्छ, जसले गर्दा चाहिँ नेपालमा भएको युवाको अनुभव चाहिँ एउटै नहुन सक्छ। काठमाडौँमा बस्ने युवाको अवसर र चुनौती फरक छ भने पहाड़ र हिमालमा बस्ने युवाको फरक हुन्छ, त्यसै गरी तराईमा कृषि परिवारमा हुर्किएको युवाको फरक चुनौतीहरू हुन्छ भने जनजाति आदिवासी कम्युनिटी बताउने युवाहरूको सामना गर्ने सामाजिक र आर्थिक अवरोध पनि फरक हुन सक्छ। तर यी फरक परिवेशभित्र पनि केही साझा आकांक्षाहरू चाहिँ छन्, जस्तै कि राम्रो शिक्षा, सम्मानजनक रोजगारी, आर्थिक स्वतन्त्रता, सुरक्षित वातावरण र आफ्नो भविष्यबारे निर्णय गर्ने अवसर। जलवायु परिवर्तनले चाहिँ यो विषयलाई चाहिँ अझ जोड्छ जस्तो मलाई लाग्छ। अब उदाहरणको लागि भन्नुपर्दा चाहिँ कसैका लागि क्लाइमेट चेन्ज भनेको बाढ़ी वा पहिरो हो भने कसैको लागि चाहिँ कृषि उत्पादन घट्नु हो, त्यस्तै गरी कसैका लागि पानीको समस्या हो भने चाहिँ कसैको लागि आफ्नो लाइभलीहुड कि त प्राकृतिक स्रोतसँगको सम्बन्धमा आएको परिवर्तन हो। क्लाइमेट एक्सन नेपालको कुरा गर्दा चाहिँ क्लाइमेट एक्सन नेपालले त्रिवन समुदायसँग गएर चाहिँ अन्तर्वार्ता गरेको थियो, जसमा चाहिँ हामीले यही कुरा देख्न सक्छौं। बाहिरबाट हेर्दा क्लाइमेट चेन्ज एउटा ग्लोबल इश्यू हो भन्ने देखिन्छ, तर जब हामी समुदायमा गएर त्यसको अर्थ उनीहरूसँगै गएर बुझ्छौं तब चाहिँ छुट्टै रियालिटी आउन सक्छ। त्यसैले चाहिँ क्लाइमेट एक्सन गर्ने बेलामा चाहिँ यो लोकल मान्छेहरूको भोइसेस र लोकल रियालिटीलाई पनि केन्द्रमा राख्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: तपाईँले भनिहाल्नुभयो काठमाडौँमा बस्ने युवा, तपाईँको कृषक परिवारका युवा, पहाड़ी वा हिमाली समुदायका युवा र आदिवासी सीमान्त समुदायका युवाको दैनिकी जीवन र चुनौतीहरू फरक फरक हुन सक्छन् भनेर, त्यस्ता फरक परिवेशका बावजुद आज नेपाली युवालाई जोड्ने साझा आकांक्षाहरू चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
2: मलाई लाग्छ कि सबैभन्दा ठूलो साझा आकांक्षा भनेको चाहिँ आफ्नो भविष्यको आफै निर्माण गर्न पाउने अवसर हो। युवाहरू जहाँ भए पनि उनीहरू राम्रो शिक्षा चाहन्छन्, मिनिङफुल रोजगारी चाहन्छन्, चाहन्छन्, आर्थिक रूपमा चाहिँ सक्षम हुन् भन्ने चाहिँ चाहन्छन् र आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन्। तर एउटा कुरा चाहिँ के महत्वपूर्ण छ भन्दा साझा आकांक्षा हुनु र सम्मान अवसर हुनु चाहिँ एउटै कुरा होइन भन्ने पनि बुझ्न चाहिँ अत्यन्तै नै जरूरी छ। उदाहरणका लागि भन्नुपर्दा दुईजना युवाले एउटै सपना देख्न सक्छन् तर उनीहरूको त्यो सपना पूरा गर्ने उपलब्ध अवसर फरक हुन सक्छ। यो कुराले चाहिँ इन्क्लुजन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ भन्ने देखाउँछ। मलाई लाग्छ आज नेपाली युवालाई जोड्ने अर्को ठूलो साझा आकांक्षा भनेको सुरक्षित र दिगो भविष्य पनि हो। जलवायु परिवर्तनका कारण हामीले अहिले नै त्यो भविष्यको प्रश्न सामना गरिरहेका छौं। आजको युवा रोजगारी मात्र चाहँदैनन्, उनीहरू आफ्नो भविष्य पनि राम्रो होस्, उज्जवल होस् भन्ने चाहन्छन्, जहाँ उनीहरूले स्वच्छ हावा, सुरक्षित पानी, स्वस्थ वातावरण र स्थिर लाइभलीहुड पाउन्। त्यसैले क्लाइमेट एक्सन युवालाई जोड्ने एउटा साझा प्लेटफर्म बन्न सक्छ। हामीले फरक ठाउँबाट आएका हुन सक्छौ, फरक समस्या भोगिरहेका हुन सक्छौ, तर लास्टमा गएर चाहिँ हामी सबैले बस्न, काम गर्न र भविष्य निर्माण गर्न योग्य नेपाल चाहन्छौ।
1: जस्तै युवामा चाहिँ जलवायु परिवर्तन सम्बन्धी जानकारी अथवा चेतना पछिल्लो वर्षहरूमा धेरै बढ़ेको पाइन्छ। तपाईँहरू जस्ता युवाहरू ती क्षेत्रमा सक्रिय भएर काम पनि गर्दै आउनु भएको छ, त्यसलाई पेसा पनि हुन्छ, सँगसँगै वकालत पनि गर्नुहुन्छ। तर जलवायु परिवर्तन बारे जान्नु र व्यवहारमै केही गर्नुबीच चाहिँ अझै ठूलो अन्तर देखिन्छ। युवाको चेतनालाई व्यवहारिक जलवायु कार्यमा रूपान्तरण गर्न चाहिँ के गर्न आवश्यक छ?
2: हजुर, मलाई लाग्छ कि अहिले ठूलो चुनौती भनेको अवेरनेस नभएको मात्र होइन, तर त्यो अवेरनेसलाई चाहिँ एक्सनमा नलिएर आउनु नै सबसे ठूलो ग्याप हो जस्तो चाहिँ मलाई लाग्छ। युवालाई क्लाइमेट चेन्ज के हो, जलवायु परिवर्तन के हो भन्ने बारेमा चाहिँ थाहा छ, तर उनीहरूलाई यसको कारण प्रभाव बुझ्दा बुझ्दै पनि अब चाहिँ मैले के गर्न सक्छु भन्ने कुराको चाहिँ बुझाइ छैन। त्यसको उत्तर दिन हामीले युवालाई नलेज मात्र नभइकन स्किल, अपर्च्युनिटी र प्लेटफर्म पनि दिनुपर्छ जस्तो लाग्छ मलाई। क्लाइमेट एक्सन नेपालले युथ क्लाइमेट क्याम्पेन्स प्रोग्राम भनेर प्रोग्रामहरू गराइरहेको हुन्छ, जसमा चाहिँ क्लाइमेट चेन्जको बारेमा जानकारी मात्र दिइँदैन, त्यसलाई प्र्याक्टिकल एक्सनसँग पनि कसरी जोड्न सकिन्छ भनेर त्यो पनि गरिन्छ। अब जस्तै कि विद्यार्थीहरूलाई फोहोर कसरी छुट्याउने, प्लास्टिकको प्रयोग कसरी कम गर्ने, वन जंगलहरूलाई कसरी कन्जर्भ गर्ने, त्यसै गरी अब भूकम्प आयो कि त बाढ़ी आयो भने चाहिँ कसरी सुरक्षित भएर बस्ने जस्ता विषयमा सहभागी गराइएको थियो। त्यसै गरी क्लाइमेट र डिजास्टर रिजिलियन्ट एजुकेशन अन्तर्गत चाहिँ प्र्याक्टिकल डेमोन्स्ट्रेशन दिएर फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू पनि दिएको थियो। यसले मलाई एउटा कुरा सिकाएको छ, जब युवाले आफूले के गर्न सक्छु भनेर देख्छ तब चाहिँ अवेरनेस एक्सनमा बदलिन थाल्छ। त्यसैले मेरो विचारमा चाहिँ क्लाइमेट एजुकेशनको जर्नी चाहिँ पहिला सिक्ने, त्यसपछि बुझ्ने अनि त्यसलाई प्र्याक्टिसमा लिएर आएर चाहिँ आफूले लिड गर्ने हुनुपर्छ जस्तो चाहिँ लाग्छ।
1: तपाईँ युवा नेतृत्वमा सञ्चालित संस्था क्लाइमेट एक्सनसँग पनि आबद्ध हुनुहुन्छ, काम गर्नुहुन्छ, तपाईँको अनुभवमा युवालाई केवल यो सेमिनार, अभियान वा सामाजिक सञ्जालमा सीमित नराखेर समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर दिँदा चाहिँ कस्तो परिवर्तन देखिन्छ त्यसबाट युवा स्वयंमा र समुदायमा पनि?
2: हजुर, युवाले चाहिँ कुनै समस्या आफ्नै आँखाले देखिसकेपछि बल्ल त्यसप्रतिको उनीहरूको सम्बन्ध नै फरक हुन्छ जस्तो मलाई लाग्छ। सेमिनारमा क्लाइमेट चेन्ज बारे सुन्दा चाहिँ त्यो एउटा कन्सेप्ट मात्र हो भन्ने धारणा हुन्छ भने जब चाहिँ उनीहरू समुदायमै गएर स्थानीय मान्छेसँग कुरा गर्छन्, नदीको अवस्था के कस्तो छ भनेर देख्छन्, वा किसानहरूसँग गएर चाहिँ यो क्लाइमेट रिलेटेड च्यालेन्जेसहरूको बारेमा कुरा गर्छन्, त्यसपछि बल्ल उनीहरूले ए यो चाहिँ एउटा कन्सेप्ट मात्र रहेनछ, यो चाहिँ हाम्रो रियालिटी हो भनेर बुझ्छन् जस्तो लाग्छ। अब यसमै भन्नुपर्दा क्लाइमेट एक्सन नेपालबाट चाहिँ हामीले बुढी राप्ती खोलाको चाहिँ क्लिन अप प्रोग्राम गरेका थियौं। त्यहाँ चाहिँ युथ र स्टुडेन्ट मात्र नभइकन त्यहाँको लोकल स्थानीय कम्युनिटीको मान्छेहरू पनि आएर चाहिँ जोडिनु भएको थियो त्यो प्रोग्राममा, जसले गर्दा चाहिँ उहाँहरूमा यो मेरो समुदायको समस्या हो र यसको समाधान पनि मेरो भूमिका हो।
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: महत्वपूर्ण छ जस्तो लाग्छ. विद्यालय एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ विद्यार्थीलाई प्रभाव पार्दा चाहिँ त्यसको प्रभाव विद्यालयमा मात्र सीमित नभइकन घर र समुदायसम्म पनि पुग्न सक्छ. उदाहरणको लागि भन्नुपर्दा विद्यार्थीहरूले विद्यालयमा चाहिँ अब वेस्ट सेग्रिगेट कसरी गर्ने भनेर सिक्यो भने चाहिँ उनीहरूले पनि त्यो घरमा गएर त्यसबारे कुरा गर्न सक्छन्. त्यस्तै गरी डिजास्टर प्रिपेयरनेस बारे सिक्यो भने परिवारलाई गएर इमर्जेन्सीको समयमा के गर्ने के नगर्ने भनेर सम्झाउन सक्छौं. क्लाइमेट एक्शन नेपालले चाहिँ विद्यालयमा क्लाइमेट तथा डिजास्टर रेजिलियन्स एजुकेशन सञ्चालन गर्दा चाहिँ क्लाइमेट चेन्ज के हो, इन्भाइरोमेन्टल कन्जर्भेसन के हो, फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू जस्तो विषयलाई लिएर चाहिँ ड्रिलहरू पनि गरेको थियो. यसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ क्लाइमेट चेन्जको बारेमा थाहा भएको होइन क्लाइमेट एक्सन गर्न सक्ने युथ क्लाइमेट क्याम्पेन बनाउनु महत्वपूर्ण छ.
1: तपाईँहरूले त्यो स्कूलमा गएर जुन कार्यक्रमहरू गर्नुहुन्छ हेर्दाखेरि चाहिँ विद्यार्थीहरूको चासो चाहिँ कतिको पाउनु भएको छ यो क्लाइमेटको सन्दर्भमा?
2: उनीहरू चाहिँ एकदमै सिक्न उत्सुक भएको चाहिँ हामीले देखेको थियौँ. ड्रिलहरू गरा बेलामा पनि अनि त्यसपछिकोमा पनि हामीले चाहिँ प्री र पोस्ट क्वेसनेयर गरेर पनि हामीले गरेको प्रोग्राम चाहिँ कतिको सफल भयो भनेर बुझ्नको लागि प्री र पोस्ट क्वेसनेयर गरेका थियौँ. त्यसमा पनि विद्यार्थीहरू चाहिँ एकदमै इच्छुक भएको र उनीहरूले चाहिँ सिकेको चाहिँ पाएको
1: थियो.
2: मलाई चाहिँ भन्छन् जस्तो लागेको थियो उनीहरूको कुरा सुन्दा चाहिँ हाम्रो गरेको हाम्रो कामबाट चाहिँ के इफेक्टिभ भयो जस्तो मलाई लाग्छ भन्दा चाहिँ यदि हामीले उनीहरूलाई क्लासरूममा पढाउने जसरी नै ल यो हो यस्तो हो भनेर सिकाएको भए चाहिँ उनीहरूले गएर सुनाउने त्यस्तो गर्ने अलिक कम हुन्थ्यो भने उनीहरूलाई फायर एक्सटिङ्विसरहरू लिएर आएर नै ल आगो लागि भयो भने कसरी निभाउने भनेर जब हामीले देखायौँ तब चाहिँ उनीहरूले त्यसलाई झन् इन्ट्रेस्टको वेमा हेरेर चाहिँ अनि घर गएर चाहिँ आज मैले यस्तो सिकेँ भनेर सुनाउन चाहिँ उनीहरूलाई झन् हुने भयो जस्तो
1: चाहिँ. तपाईँ नै एकजना युवा हुनुहुन्छ र काम गर्नुहुन्छ, काम गरेको कुरा सायद घरमा पनि सिकेको कुरा गर्नुहुन्छ होला. त्यस्तै विद्यार्थीहरू गर्छन् आफ्नो छोराछोरीले भनेको कुरा बाबा आमाहरूले कतिको सहज रूपमा मानेर प्रयोगमा ल्याउने गरेको चाहिँ पाउनुहुन्छ तपाईँ? विशेष गरी सरसफाई क्लाइमेटको कुराहरू अथवा जलवायु परिवर्तनको कुरा गर्दा कतिको बुझ्न चाहनुहुन्छ हाम्रो अभिभावकहरू चाहिँ?
2: हजुर, हामीले चाहिँ यो विद्यालयमा कार्यक्रम गर्दा चाहिँ बिदाको दिनमा गर्ने गरिरहेका थियौँ अनि त्यो बेलामा पनि अब बिदाको दिनमा पनि विद्यार्थीहरूलाई स्कूलमा लिएर आउनको लागि त उहाँको अभिभावकहरूसँग पनि अनुमति लिनुपर्ने भयो. अनि यो गर्न गएको बेलामा पनि उहाँहरू चाहिँ ल आफ्नो छोराछोरीलाई चाहिँ यसबारे पढाउँछु भनेर इच्छुक नै देखिनु भएको थियो. र हामीले चितवनमा गर्ने भएको कारणले गर्दा पनि मलाई लाग्छ कि उहाँहरूले आफैले पनि त्यो देखिराख्नु भएको थियो, भोगिराख्नु भएको थियो. त्यसैले चाहिँ हामीले जति पनि सिकाएका थियौँ, नलेजहरू दिएको थियौँ, त्यो सबै चाहिँ उहाँहरूले पनि उत्तिकै रूपमा चाहिँ इम्प्लिमेन्ट गर्नुहुन्छ जस्तो चाहिँ लाग्छ.
1: जस्तो जलवायु समाधान भन्ने बित्तिकै धेरैलाई अत्यन्त प्राविधिक वा महँगो विषय जस्तो लाग्न सक्छ, धेरैले त्यसरी बुझ्नुहुन्छ. तर विद्युतीय स्वच्छ चुलो, कम्पोस्टिङ, फोहोर व्यवस्थापन, वन संरक्षण, नदी पुनर्स्थापना, जलवायु उत्थानशील कृषि वा साना हरित उद्यम जस्ता समाधान घर परिवार वा समुदाय तहबाट पनि शुरू गर्न सकिन्छ भनिन्छ र गर्ने गरेको पनि पाइन्छ. यस्तै व्यवहारिक समाधानहरूमा काम गर्दा तपाईँले के सिक्नु भएको छ?
2: हजुर, हामीले चाहिँ कामबाट सिकेको एउटा महत्वपूर्ण कुरा भनेको चाहिँ मलाई क्लाइमेट एक्सन चाहिँ सधैँ ठूलो कि त महँगो वा अत्यन्त टेक्निकल हुनुपर्छ भन्ने चाहिँ हुँदैन भन्ने हो जस्तो लाग्छ. कहिलेकाहीँ एउटै घरमा क्लीन कुकिङ सुरु गर्नु, एउटा किसानले भर्मी कम्पोस्टिङ अप्नाउनु वा एउटा समुदायले नदी सफा गर्न सुरु गर्नु पनि क्लाइमेट एक्सन हो. क्लाइमेट एक्सन नेपालकै कुरा गर्नुपर्दा चाहिँ हामीले क्लीन कुकिङ इनिसिएटिभ भनेर चाहिँ बोटे समुदाय सँगैसँगै 40 चाहिँ फायर डिपेन्डेन्ट हाउस होल्डहरूलाई चाहिँ इन्डक्सन चुलो बाँडेका थियौँ. अब पहिलो नजरबाट हेर्ने हो भने चाहिँ यो एउटा स्टोभ डिस्ट्रिब्युसन प्रोग्राम जस्तो मात्र देखिन सक्छ, तर यसको प्रभाव भने त्यसभन्दा धेरै फराकिलो छ. जस्तै कि इन्डक्सन चुलो आइसकेपछि चाहिँ जति पनि यो काठमा डिपेन्डेन्ट घरहरू थियो उहाँहरूले काठ काट्ने कम गर्ने हुनुभयो, जसले गर्दा चाहिँ फरेस्टमा रुखको संख्याहरू जोगिने भयो. त्यस्तै गरी घरभित्र चुलोमा आगोमा खाना पकाउँदा चाहिँ राफले गर्दा चाहिँ हिट स्ट्रेस हुने चान्सेसहरू एकदमै धेरै थियो, त्यो पनि घट्ने भयो। त्यो सँगसँगै चाहिँ अब दाउरा लिनको लागि जंगल गए बेलामा चाहिँ जंगली जनावरसँग चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट हुने चान्स एकदमै धेरै हुन्थ्यो, त्यो पनि काहीँ न काहीँ अवोइड गर्न सकिने भयो। त्यसैले मेरो लागि एउटा क्लाइमेट सल्युसनको मूल्य केवल यति यसले कति कार्बन घट्यो भनेर प्रश्न निर्धारण हुँदैन, हामीले यो पनि हेर्नुपर्छ कि यसले मानिसको हेल्थ, लाइभलीहुड, इन्भाइरोमेन्टल रेजिलियन्समा पनि कस्तो परिवर्तन ल्याएको छ। यही भएर चाहिँ कम्युनिटी बेस्ड क्लाइमेट एक्सन चाहिँ एकदमै महत्वपूर्ण छ।
1: तपाईँले काम गरेको अनुभवबाट चाहिँ स्थानीय रूपमा तयार गरिएका समाधानहरूको महत्वबारे तपाईँले के सिक्नु भएको छ र कि नेपालमा कुनै सानो समुदायबाट शुरू भएको स्थानीय पहलले भन्दा बाहिर पनि ठूलो विश्वव्यापी रूपमा महत्व राख्न सक्छ?
2: हजुर, यसमा चाहिँ क्लाइमेट चेन्ज चाहिँ एउटा ग्लोबल प्रब्लम हो भनेर बुझिने गर्छ, तर त्यसको इम्प्याक्ट र सल्युसन भने धेरै हदसम्म चाहिँ लोकल नै हुन्छ। जस्तै हामीले बोटे समुदायसँग अन्तर्वार्ता गर्दा चाहिँ एउटा कुरा निकै स्पष्ट निस्केको थियो कि कुनै समुदायले क्लाइमेट चेन्जलाई जसरी अनुभव गर्छ त्यो अनुभव चाहिँ बाहिरबाट हेरेर मात्र पूर्ण रूपमा बुझ्न सकिँदैन। त्यसैले साइन्टिफिक डेटाको आवश्यकता त छ, तर जुन त्यहाँको लोकल मान्छेहरूको नलेज छ त्यो पनि उत्तिकै महत्वपूर्ण छ। जस्तै कि क्लाइमेट एक्सन नेपालले चितवन र ललितपुरमा चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ सम्बन्धी फार्मर लर्निङ एक्टिभिटिज पनि सञ्चालन गरेको छ। त्यहाँ चाहिँ सोइल रिस्टोरेसन कसरी गर्ने अनि यो लोकल सिडहरूलाई कसरी कन्जर्भ गर्ने, अर्ग्यानिक वेस्टहरूलाई कसरी छुट्याउने, मल कसरी बनाउने भन्ने जस्तो कुराहरूलाई चाहिँ प्र्याक्टिकल अप्रोचमा लिएर आइएको थियो। एउटा किसानले चाहिँ आफ्नो खेतमा अप्नाएको प्र्याक्टिस संसार बदल्ने ठूलो इन्भेन्सन नहुन सक्छ, तर यदि त्यो प्र्याक्टिसले स्थानीय किसानको रेजिलियन्स बढ़ाउँछ भने चाहिँ अर्को किसानले त्यसबाट सिक्न सक्छ अनि त्यो कामलाई चाहिँ अर्को समुदायले आफ्नो कन्टेक्स्ट अनुसार अप्नाउन सक्छ भने चाहिँ त्यसको प्रभाव विस्तारै हुन सक्छ। त्यसैले मलाई चाहिँ स्थानीय हो भन्दैमा चाहिँ सानो हो भन्ने हो जस्तो चाहिँ लाग्दैन। स्थानीय समाधानको शक्ति त्यसको स्केलमा मात्र नभइकन त्यसको सिर्जना गर्ने नलेज, ओनरसिप र लर्निङमा पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ, नेपालमा पनि युवा दिवस मनाइँदैछ र युवा दिवसकै सन्दर्भमा हामी कुराकानी गरिरहेका छौँ, विशेष गरी युवाहरू र जलवायु परिवर्तन लगायतका विषयलाई जोडेर आयुष्मा अरियालसँग अहिले कुराकानी गरिरहेका छौँ हामी। जस्तो युवालाई कार्यक्रममा

0: मा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जुन चाहिँ रिसर्च फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ। र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: तपाईँ एकजना युवा हुनुहुन्छ, सँगसँगै जलवायु क्षेत्रमा काम गर्नुहुन्छ, जलवायु क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवा पेसाकर्मीको रूपमा चाहिँ अबको चार वर्ष अर्थात सन् 2030 अबको डेढ वर्षको सन् 2040 तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ, तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ?
0: हजुर, अबको चार वर्षमा कि त दशकमा चाहिँ म एउटा यस्तो नेपाल देख्न चाहन्छु जहाँ चाहिँ जलवायु अनुकूल कुनै बाहिरी परियोजना नभइकन चाहिँ हरेक स्थानीय सरकारले नियमित योजना र विकास प्रक्रियाको हिसाब बनिसकेको होस्, जहाँ डेभलपमेन्ट र इन्भाइरोमेन्टलाई चाहिँ एकअर्काको अपोजिट रूपमा नहेरिकन सँगै सँगै अघि बढ़ाइयोस्, जहाँ जनजाति र मार्जिनलाइज कम्युनिटीहरूको जुन लोकल नलेज छ भोइस छ त्यसलाई पनि उत्तिकै सम्मान गरियोस्, अनि जहाँ चाहिँ क्लाइमेट एक्सन कुनै एउटा अर्गनाइजेशन वा सेक्टरको रेस्पोन्सिबिलिटी नभइकन चाहिँ गभर्नमेन्ट कम्युनिटी अनि युनिभर्सिटी सिभिल सोसाइटी र युवाहरूको एउटा साझा प्रयास होस्। क्लाइमेट एक्सन नेपालको कामलाई हेर्दा मलाई यसको इन्टरकनेक्टेड नेचर चाहिँ धेरै मिनिङफुल लाग्छ। क्लिन कुकिङले गर्दा चाहिँ एनर्जी फरेस्ट कन्जर्भेसन अनि हाउस होल्ड वेलबिङलाई जोड्छ भने क्लाइमेट स्मार्ट एग्रिकल्चरले चाहिँ खानपान लाइभलीहुड र रेजिलियन्सलाई जोड्छ। त्यसैले मेरो व्यक्तिगत आकांक्षा पनि यही इन्टरसेक्सनमा छ। म कम्युनिटी डेभलपमेन्ट र क्लाइमेट एक्सनलाई जोडेर काम गर्न चाहन्छु किनकि क्लाइमेट चेन्ज केवल इन्भाइरोमेन्टको समस्या होइन, यो चाहिँ लाइभलीहुड डेभलपमेन्ट हेल्थ जस्टिस र इक्वालिटीको पनि विषय हो जस्तो चाहिँ मलाई लाग्छ।
1: अब हामी आजको कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। अन्तिममा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुरु गर्नुभएका विशेष गरी युवाहरूलाई चाहिँ जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के फरक पार्ला भन्ने जो सोच राख्नुहुन्छ त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको मुख्य सन्देश के छ यो आजको दिवसको अवसरमा?
0: हजुर, म चाहिँ उनीहरूलाई सबैभन्दा पहिले के भन्न चाहन्छु भने चाहिँ तपाईँको प्रयास सानो हुन सक्छ तर त्यसको प्रभाव सानो नै हुन्छ भन्ने चाहिँ हुँदैन। क्लाइमेट चेन्ज जस्तो ठूलो समस्या हेर्दा हामीलाई कहिलेकाहीँ आफ्नो एउटा सानो प्रयास मिनिङलेस जस्तो लाग्न सक्छ, तर हाम्रो आफ्नै कामको उदाहरण हेर्नुहोस्। एउटा परिवारले क्लिन कुकिङ अपनाउनु सानो कदम हो, एउटा विद्यार्थीले विद्यालयमा गएर क्लाइमेट एक्सन शुरू गर्नु पनि एउटा सानो कदम हो, केही युवाहरूले समुदायसँग मिलेर नदी सफा गर्न उभिनु सानो कदम हो, एउटा किसानले भर्मी कम्पोस्टिङ वा क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्र्याक्टिस गर्नु पनि सानो कदम हो। तर जब यी सानो सानो कदमहरू मिलेर चाहिँ एक जालो बन्छ तब चाहिँ एउटा ठूलो इम्प्याक्ट चाहिँ आउँछ जस्तो मलाई लाग्छ। त्यसैले म युवालाई तिमीले क्लाइमेट चेन्ज एक्लैले समाधान गर्नुपर्छ भन्दिनँ, म उनीहरूलाई यो भन्न चाहन्छु कि आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरू गर्नुहोस्, आफूले गर्न सक्ने काम गर्नुहोस् अनि अरूलाई पनि जोड्नुहोस्, किनभने क्लाइमेट एक्सनमा पर्फेक्ट हुनुभन्दा पनि कन्सिस्टेन्ट हुनु एकदमै महत्वपूर्ण छ र सायद हामीले मेरो एक्लो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न अनि अलि फरक तरिकाले भन्ने प्रश्नलाई चाहिँ अलिक फरक तरिकाले सोध्नुपर्छ। प्रश्न यो होइन कि मेरो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन, प्रश्न चाहिँ यो हुनुपर्छ कि मेरो प्रयासले चाहिँ कसैको प्रयाससँग जोडिन जान्छ कि जाँदैन। त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसमा चाहिँ म युवालाई यति भन्न चाहन्छु कि तपाईँको आवाज महत्वपूर्ण छ, तपाईँको विचार महत्वपूर्ण छ, तपाईँको प्रयास महत्वपूर्ण छ, शुरू गर्नुहोस्, अरूलाई जोड्नुहोस् र निरन्तरता दिनुहोस्।
1: हुन्छ, धेरै महत्वपूर्ण समय दिनुभयो र आज अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दाखेरि जलवायुको क्षेत्रमा काम गर्ने प्रत्यक्ष काम गर्ने युवा पेसाकर्मीको रूपमा आफ्ना भनाइहरू आफ्ना अनुभवहरू साथीभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद। उहाँ हुन्थ्यो क्लाइमेट एक्सन नेपालमा कार्यरत आयुष महरियाल। यसअघि हामीले जलवायुको क्षेत्रमा कार्यरत प्राप्ति गतोलासँग पनि कुराकानी गर्यौं। अन्तर्राष्ट्रिय युवा दिवस सन् 2026 हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ, युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन् तर सम्मान

पूर्ण जीवन अवसर सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा भने धेरै हदसम्म साझा हुन्छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ र यही चुनौतीले युवालाई नवीनता नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। आजको कुराकानीले देखाए झैं जलवायु कार्य सधैं ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एकजना महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैव विविधता जोगाउने अभियानबाट पनि हुन सक्छ, वा युवाले नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। अब भने आजको बजेटको नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौला धन्यवाद दिँदै म भोजन र बसेर बिदा हुन्छु। नमस्कार।

0: बाटोबाट काट्नु लाग्नु भयो क्या ऊ त्यहाँ झेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: मेरो कुरा प्याकिङ गरिदिउँ त स्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आजको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0574-94-333 4-93-555
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 0-42-33-888
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
0: पानीको धारा त बन्द भयो र ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा रासोपाका 182 सांसद तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागभण्डा विधिबारे ओली प्रचण्डको 5 बजे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 वटा व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टीटीएम क्रिकेट प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन् तर हिजो मंगलबार प्रतिनिधि सभा बैठक गणपूर्वक संख्यामा पुगेर स्थगित भयो। खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभाका सांसदको गणपूर्वक संख्या नै पुगेन। नेपाली कांग्रेसका सांसद मिस्टर राईले प्रतिनिधि सभा बैठकमा गणपूर्वक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो। गणपूर्वक संख्या नपुगेपछि सभामुख डोलप्रसाद आर्यले बैठक नै स्थगित गर्नु पर्यो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था आएको हो। गएको फागुन 21 भएको चुनावबाट राष्ट्रपतिले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूर्वक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूर्वक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए तर हिजोको बैठकको शुरूआतमा भने 220 भन्दा धेरै सांसद उपस्थित थिए। प्रदेश सरकारबारे यसअघि भएको 3 बजे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बजे निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार

संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय बाँडफाँड गर्दा भने सामान्यतया दलको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ, जस अनुसार

साउन 9 गते 2002 प्रदेश सरकारहरुको नेतृत्वको सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्ष रहेको छ। युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

स्थानीय कार्यदेश सहकारी र साझेदारी अभिवृद्धि गर्नुभएको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। दिवसको अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशको युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा गएको गति बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% छ। युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोश जागर उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिने गरिन्छ। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्तीसारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रहिथाने हात्तीको संख्या 320 हरारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। प्राय हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गर्ने गर्छन् अनि लामो समयसम्म बस्न थालेपछि मानव हात्तीबीच द्वन्द समेत हुने गरेको छ। पूर्वी नेपालको तराई क्षेत्रमा मात्र बितेका 16 वर्षको अवधिमा 80 जनाले ज्यान गुमाएको तथ्याङ्क छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिंगुरीसम्म क्षति पुर्याउने गरेका छन्। नेपालमा रहिथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्दै जंगलको पारिस्थितिकीय प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी भएको छ।

रेसिया आसार तेरह काठमंड उपत्य को अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियम पुगे थी। हिजो को तापक्रम 30.6 डिग्री सेल्सियस काठमंड में सबैभन्दा धेरै गर्मी प्री मनसून अवधि में हुने गरेको भए पनि यो वर्ष मनसून अवधि में अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढेको मौसम विभागले बताउनु भएको छ। इस वर्ष को प्री मनसून अवधि में जेठ 9 गते काठमंड उपत्य को अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियम पुगे थी। हिजो को 32.3 डिग्री सेल्सियस तापक्रम जेठ 9 को तुलना में 1.6 डिग्री सेल्सियस धेरै रहेको छ। यसैबीच आज कई ठाउँमा हल्का वर्षा को संभावना छ, साथै गर्मी बढ़ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम

0: घोपा गर्ने भने कम हुँदै जाने अनुमान छ। मनसून केही कमजोर भई धेरै जसो ठाउँमा पानी पर्न रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारबन्जी भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय शाखा लाजिमपाट काठमाडौँले गएको साउन 1 गतेदेखि 15 गतेसम्म करदाता पुरस्कार उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम

मन्त्रालयमा गएको साउन बासकी 22 गते करदाता पुरस्कार उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। वरिष्ठ साहित्यकार भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज एक दिन शोक विदा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। आज दुर्लभ खगरा सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसित एसियाका धेरैजसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1979 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगरास ग्रहणको मार्गमा झण्डै 1 करोड़

देखिने छ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि दुई मिनट भन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि दुई मिनट भन्दा केही बढ़ी पनि रहन सक्छ। सूर्य ग्रहण नदेखिने क्षेत्रमा यसलाई बाद नपर्ने समेत मान्यता छ। अब विदेशको खबर। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्दका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र ढुंगा भाड़ा महँगो हुनका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समयले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 को एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात झन्डै 70% घटेको छ। सन् 2015 यमनमा युद्ध शुरू भए त समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक

0: खेल खबर पोर्चुगलमा पहिलो पटक यूरोप स्तरीय नेपाली टीटेन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा प्रतियोगिता आउँदो भदौ 29 देखि 31 सम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 5,555 युरो अर्थात झण्डै 9,63,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेतालाई 2,555 युरो अर्थात करिब 4,45,000 रूपियाँ प्रदान गरिनेछ। प्रतियोगिताको ब्रान्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाड़ी विनोद भण्डारी रहेका छन्। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा रासोपाका 182 सांसद तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागभण्डा विधिबारे ओली प्रचण्डको 5 बजे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै विभिन्न 6 वटा व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी आज केही ठाउँमा हल्का वर्षाको सम्भावना तराईमा पनि गर्मी बढ्ने। रमणको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टिटेन क्रिकेट प्रतियोगिता हुने।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव।
1: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
8: डिस हो खुसीको कनेक्सन,
9: सन्युदीको सिर,
10: मेरी चोडको काख,
9: स्वच्छ सुन्दर र शुद्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: हिलबाट टाढा,
10: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको भुरकोटी मण्डपमा हिजोदेखि शुरू भएको नाइमा मोबिलिटी एक्सपो 2026 एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका छन्। हिजो बिहान 11 बजे शुरू भई दिउँसो 1 बजेदेखि सर्वसाधारणको लागि खुला गरिएको प्रदर्शनीमा हिजो पहिलो दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले जनाएको छ। एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइबाले जनाएको छ। एक्सपोमा 2 पाङ्रे, 4 पाङ्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिएका छन्। हिजोदेखि शुरू भएको यो एक्सपो यही साल 30 गतेसम्म चल्नेछ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि 2 वटा शो हुन थालेका छन्। यो वर्ष पनि अटो व्यवसायका 2 वटा ठूला छाता संस्था नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमो र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा घण्टाकर्ण चतुर्दशी अर्थात गठमण्डलदेखि लाखेनाथ शुरू भएको छ।

आएको छ। नेवार समुदायले लाखेलाई देवताको रूपमा पूज्ने गरेका छन्। लाखे नाच नेवार समुदायले लाखेको मुकुण्ड पहिरेर गरिने परम्परागत नृत्य हो। हिजोदेखि टोलटोलमा लाखे नाच नचाहे पनि मुख्य गरी कृष्ण जन्माष्टमीका दिनदेखि इन्द्र जात्रासम्म नचाहिने परम्परा छ।

कार्य नक्सालमा शपथ ग्रहण गराउनु भयो। कुलपति ताम्रा कार्ले उपकुलपति चन्द्रश्याम रंगोल सहित सदस्य सचिव र परिषद सदस्य लगायतलाई शपथ गराउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र गएको साउन 19 गते तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपति सहित पदाधिकारी मनोनयन गर्नुभएको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार बजेको भित्रका खबर सक्न अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। दिल्लीमा मोबिलिटी एक्सपो 2026 हिजो एकै दिन 29,000 अवलोकनकर्ता पुगे, केही नयाँ मोडलहरू आज सार्वजनिक गरिने। र काठमाडौँ उपत्यकामा लाखे नाच शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जान्नुहोला।

0: पना छोड्नु मन भित्र जाँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा, कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
2: पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0335 20 711 वा सूचना अधिकारीको नम्बर 9852 82 80 30 र जोन प्राविधिक इकाई सोलुखुम्बु 0385 20 400 मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मजात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98520557 अङ्कमा 9852055 7 6 8

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको लिन्छ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल गरौं, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खाना बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा गृहितमा जारी सन्देश।

0: हेलो
1: बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण शिखर क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसार

0: 才华之旅，索路 FM 风范范。Solu FM 101.2 MHz. Usual Bhavishya ko lagi hamro abhiyan.
1: Sound check. Solu FM. Studio time.
2: It's 8 a.m. We have to go dance with it.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोनू दुकुन नगर पालिका 500 खुम्बू
4: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमन नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचो अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश

0: साथीहरु छ चर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिजा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
11: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
12: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
12: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
11: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
12: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
11: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
12: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
12: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
11: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं

0: साथी हेरौँ है क्या खतरा समाचार आइसक्यो बोलफ्रेन्ड अब चाहिँ के हुने हो
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसरी जल्ले नै लगिहाल्छ नि
0: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
1: खै जन्म दर्ता दिनुहोस् त
4: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् यी
7: रिक्सा सम्बन्धी तपाई ई रिक्सा को लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्सा को सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: मरेगी के हो
1: हेरे त रगत रगत भो चामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोमा बाटो काटेको
1: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार

0: ڈاڑا پکھا لا لے دھیرے دکھ دیا تین بھائی سکے نکو بھائی ڈاکٹر
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
2: नेपाल सरकार विज्ञापन मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन
4: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुनु नि सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं केही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई
2: नेपाल सरकार विज्ञापन

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार।
2: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन हो। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौं, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन हो।
5: आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
7: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
3: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
3: देख्नु भएन? औषधी हालेको
2: न शरीर ढाक्ने कपडा मास्क छ पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै जोखिम हुन्छ है क्या
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि मलाई तुल्य भयो।
6: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वास नै समस्या देखियो।
4: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: Soundcheck. Sony FM. The studio time.
2: Snapping air. Bihana ko enghara bojo.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुन नगर पालिका पांच सोलू खुम्बू ए दाई राई को सागर स्टोर में दीदी ने कवर अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राई को साझा स्टोर सुमा नै जान लागेको ल हेर नया नया डिजाइन का कपड़ा ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: वन जंगल को सीमा घर आंगन.

जन को क्षति हुन्छ चुपचाप बसे।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: यौनहिंसाबाट बचाउ र बचाउ। यौनसनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदिँदा यसरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 信現地名称をハングルを聞いてください。
1: उपभोक्ता अधिकार को संरक्षण गरौं नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बे विशोक लिने र दिने गरौं कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवा को मूल्य मात्रा न्यासपक्षी नीति गुणस्तर एकिन गरी मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कुनै हानि नुकसानी भए स्थानीय प्रशासन में उजुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासन में उजुरी गरौं आन्तरिक मामला तथा कानून मन्त्रालय कोशी प्रदेश द्वारा जनहित में जारी सन्देश।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुन दुखुङ्गा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतकुण्डा नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।
2: सड़क प्रयोग गर्दा डेंगू, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा थुम्बिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा जारी
4: सन्देश।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता की
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी हुन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
3: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्कै हिसाबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: भारिसमा लज सिर्जना गरी धुबेचुरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नौषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुक्का र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो हो। लागु औषध मुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: वन जंगल कस्योमा घर आंगन पर्ने भई होशियारी अपनाउनु जोखिम टार्ने भई वारिपारी झाडी बुट्यान घाँस राख्नु साँझ पर्दा घर छोडी गाउँ

0: पाना छोड्नु पाना भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको दुखीमा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद पनि गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: Sabes, es que es viejo, hambre, pollo de rodai.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दिशक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिम गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहन, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
2: नसुनु बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान, जे कुछ त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, थल तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा खुम्बिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं। सड़कको तत्काल नजिकै मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोइली प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश। मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुर्किँदा अझै भयो बुबा आमा दुईजना
7: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
8: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल, भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ, छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं, आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं, जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
7: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण अभाव सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राही हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मन मिल्न। नै पहिला त त्यस्तो मान्छे हुन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कलकत्तामा देख्ने जस्तै लक्ष्य छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
3: खै दिदी, के भन्नु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लज सिर्जना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार योगका प्रियन्त्रमा जोड़ दिन स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हाती बालो। लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
2: अनुरोध गरिन्छ। युवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। युवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाऊ
2: यौनसन्ने हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्ने हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेलको श्रृंखलाको सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछौं। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बरदेखि

गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: forti.
1: Serie FM, studio time.
2: It's 1 p.m. Dusako ek bajer.
3: Time check ko saath ma. New Star Digital Color Lab tatha Jwalamai Offset Press. Sonu Dutku Nagar Palika 5 Sonu Kumbu.
2: Or print musical to work on what Kawari Shadun to number 18 Gone Shaman B. Sutana. Adorani Shivagrahi, Mahanu Bhadguru, Tapani, Akhu Sawari Shadun to Basti Kutna Busan Upani Shivari Kar, Nadu Karan Bastu Ramagait, only Kar Shaman B. Bitter and Hedna Kanagi, Shaman B. Yatat Kamulai Mandara, Kor Print Manga, Bank Vulture Dana, Kagi Sawari Kar, Tata Bastu Ekin Dana, Tata Kor Buzai Kosi, Nata Hu Bima, Akhu बुझाई को फॉर को रखें ना आपको सवारी नंबर एक ही गर्मा होना इसे सूचना मार्फत अनुरोध करना है कोसी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय पिरातंगल स्तरीय तहमा दौड़ता थे का ये दिशा को दौड़ता पौधनी भी तथा नवीकरण गणित संबंधी सूचना यातायात व्यवस्था कार्यालय में दौड़ता भी स्थानीय तहमा हस्तांतरण भय का ये दिशा पुनः यातायात व्यवस्था कार्यालय में दौड़ता गोदा यदि कार्यालय ने जारी करी को सकल बिल्कुल भय में सो को आधार में स्थानीय तह बात और शुरुआत फिरता गरी को निश्चा समेत राखी सही दौड़ता नंबर कायम होने गरी अपने खड़ा गरी निश्चा यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालयलाई स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रपति अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले फिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै माग्यो भैसा जान लाग्यो जाँदैन बाटा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम जिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कतिखेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चिच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 9853055568

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थितिको विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निश्चय। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: माला देश विख्यात तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्की पूर्ण व्यवहार दबाव कर्काप वा सुचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोपित
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हेट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबको सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय मिले तसर्थ कसले बाल बालिका दुर्व्यवहार नगरऊ उन्हीं को अधिकार सुनिश्चित कर आपने तर्फवा सहयोग करो अनिवार्य रूप में विद्यालय पठाओ बाल मनोभावना बुझे शिक्षण सिकाई क्रियाकलाप सहभागी कराओ
0: कहीं कत बाल बालिका मधि दुर्व्यवहार संबंधित निकाय में उजुरी करूं बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय दू बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय दू
1: अस्ट्रेलियन एड अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेता द्वारा जनहित में जन संदेश
0: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेशन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूप को शिकार निरंतर को सफलता ने मन खुशी नहुने रिमाइंड लाग्नु पर्ने कुरा में नलाग्ने शरीर में थकित महसूस हुने निंदा नलाग्ने खाना में रुचि नहुने बास सम्मान नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसार को मनोचिकित्सकलाई भेटाएर साइकोथेरापी को माध्यमबाट जीवन में उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्या को समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जन संदेश
2: ए बाबु हतियार छ टर्च बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
2: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
0: नेपाल सरकार विज्ञापन हो
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भएको भएको म अलि आवेशमा आएछु अलि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकियो छ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
12: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: साथी हेर न, क्या खतरा समाचार आइसक्यो, भेट्री अब चाहिँ के हुनु
16: के आयो त्यस्तो, यत्तिकै पत्याइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नाथिन यसो त जसले पनि लेखिहाल्छ नि।
15: अरे मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ,
16: तिमीलाई थाहा थिएन,
15: थाहा थिएन।
16: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
15: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है।
16: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
17: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: खै जन्मदाता दिनुहोस् त,
18: जन्मदाता गरेको छैन नि म्याडम।
9: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
18: मलाई त थाहा नै थिएन म्याडम,
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
18: पहिला कसैले भन्नु,
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
20: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
21: मरे
22: के हो, हेर त रगतै रगत भयो, च्यामो त त्यस्तो हेर्न नि सक्दिन,
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको, एम्बुलेन्स एम्बुलेन्स
22: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन,
21: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि, हेर त अब
22: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
21: डाँडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
21: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
21: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
21: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
21: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
19: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
20: डर लाग्नु, निद्रा नलाग्नु,
19: अनौठा विचार आउनु,
20: निराशा बढ्नु, खुसी नहुनु,
19: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
20: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
19: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
20: छटपटी हुनु, चिटचिट पसिना आउनु,
19: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
20: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
19: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
20: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिनले?
9: तीन दिन भयो।
6: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: के हुन सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जिएसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जिएसुकै गर।
9: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
20: विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

सब रंग मानन परसा।

0: प्राइभेट युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। नमस्कार सेनसेनिका दिदी।
2: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भयो।

0: जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्छन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
0: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
1: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
4: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधी हालेको
0: न शरीर ढाक्ने कपडा माक्स पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त परियो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु बुटकुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदर्ता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: बाउ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: वन जंगल को छेउमा घर आँगन पर्ने भई होशियारी अपनाउनु जोखिम टार्ने भई वारिपारी झाडी बुटी घाँस राख्नु साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु हुन्न बाघ भालु गैंडा हात्ती चिक्न पसेपछि धन जनको क्षति हुन्छ चुपचाप बसेपछि दिशा पिसा गर्न चर्की आफ्नै

0: भी तो ज्यादा आउंदा साथी भाई खोजनो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809090094 र 9863668418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: नागरिकताबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 신 육세호 상으로 모시도록하이.
1: उपभोक्ता अधिकार को संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बे दिशुक लिने र दिने गरौं कारोबार पारदर्शी बनाऊ नफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवा को मूल्य मात्रा म्यासकी मुक्ति गुणस्तर एक गरी मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कने हानि नुकसानी भे स्थानीय प्रशासन में उजुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी में स्थानीय प्रशासन में उजुरी गरौ आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
3: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
3: नसुने बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं।
6: या प्रकोपमा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
8: सन्देश।
7: सौसे कार्यालय को जनहित में जारी संदेश।
9: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की तन्मा।
7: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार। विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

जस्तै छ ऐसामा मतलब सुतेर उठेको पैसामा जिन्दगी जस्तै छ ऐसामा मतलब सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ चोट मेरो घरको करेसामा पैसाको गोट राजाको गर्दिनी दाजुले म त पैसाको के

केटाहरू के खान्छु पर तिमीहरूलाई भन केटाहरू सबको लागि पाठी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी मेरा वरिपरि गन केटाहरू के खान्छु पर तिमीहरूलाई भन।

I'm not going to be able to do that.

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमास वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने बेहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। सब जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत, माकुम गाउँपालिका, बुङ, सोलुखुम्बु।

0: आजको भोलिहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौन दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त कतै लागौसो त भाइ के भएको तिमीलाई दादी भन त
1: खै दिदी के हुनु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै हिसाबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: बारिशमा लज सृजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती वालो लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जुरहितमा जारी सकोस्
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आइमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउ सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौ जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौ सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
8: त सवारी साधनको इन्धन त्रिपुरको सम्बन्धी सूचना।
9: आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भई नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
10: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
11: बालबालिकालाई लागू औषध दुरूपयोग बताउँदछौं।
12: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय उच्च पदद्वारा जनहितमा सारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँतमा गयो। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखि सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरेको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत द्वारा ग्रहण महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

I'm not going to be able to do that.

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू

0: सुन्तला जात फल सुन्चोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलू जोन भूमि आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार टिभी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार किबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेश गर्नुपर्ने ताजा जातहरू रु 10 को टिकर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ
0: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 037-5211 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक इकाइ सोलुखुम्बु 038-5240 सम्पर्क राख्न सक्नुहुनेछ
1: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु.
1: Hello everyone, stay tuned.

बजेटमा विश्वासको मत लिन कार्यक्रम तय। भागभन्दा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरे। देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र मिश्रित ढाँचाको हुनेछ। यसरी सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। नयाँ आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुनुभएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यालय निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना

0: को दरबंदी कटौती गरेको छ। गृह मंत्रालय को नया संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिला अधिकारी रहने भोजपुर खोटांग सल्यान जाजरकोट जुमला रोल्पा बैतडी डलन्दुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यसअघि अब 77 मध्ये 52 जिल्ला मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइनु भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास जिल्लाका प्रशासन तथा झापा मोरङ कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढ़ी सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अघि बढ़ाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा बढ़ी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भर्न र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता साहीलाई मन्त्रालय भागभण्डा मिलाउन सकस भइरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 वटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त स्याम्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध कान्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0574-93-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढ़ीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदैछ। दर्शनार्थीको बढ़दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला शुरू हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भीड़ हुने भएकाले भदौ 1 गतेदेखि नै पूजा शुरू गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढ़ीमालिकामा हरेक वर्ष जन्मपूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 गते जन्मपूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढ़ीमालिकामा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 जनाभन्दा धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रारम्भ हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयरफोर्स वनमा चढ्नु भएको थियो। अमेरिका र इरान बीचको वार्ता भंग भई अमेरिकी सैन्य आक्रमण शुरू भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड BCCI र अफगानिस्तान क्रिकेट बोर्ड ACBले संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका छन्। T20 श्रृंखलाको 3 वटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो T20 सेप्टेम्बर 13, दोस्रो T20 सेप्टेम्बर 15 र तेस्रो T20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक T20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा T20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलू मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा 3 खेलको 1 दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबरहरू फेरि। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने, अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भन्दै एकमा विश्वासको मत लिने कार्यक्रम तय। भागवण्डा नवीनलाई कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग

0: सर्व सुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा
2: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमअनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नोटिका प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98-51-05-56 98-41-28-45-45 र 98-42-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलिरी
4: मेरो त हात खुट्टा अनुभव झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछु दिदी अरू सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038-520-129 98-43-89-80-86-52 98-24-74-17-18 98-43-43-59-96-96 र 98-61-23-14-72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकै

ನಮಸ್ತೇ ನಮಸ್ಕಾರನೆ ಲೋಕ ಸಂಗೀತೆಯ ವಿವಾದೊಂದು ಸಂಪೂರ್ಣ ಹಾರ್ದಿಕ ಹಾರ್ದಿಕ ಸ್ವಾಗತ ಕು ಸಾಥ್ನ ಕಾರ್ಯಕ್ರಮ ಆಫ್ನೆ ಪಾಖಾ ಆಫ್ನೆ ಬಾಕಾ ಲಿಯರ ಉಪಸ್ಥಿತ ಭಯಸಕೆಕಾ ಛೌ ಪ್ರಾವಿಧಿಕ ಮಿತ್ರ ಕು ಸಾಥ್ನಾ ಅಭಾಚ್ನಾ ಛು ಮಸ್ತಿರ್ಕಿ ಲಮ ಸೇರ್ಪಾ ರ ಸಿಂದೆ ಅನನ್ ಚಾನಿಲಾ ಯೋ ಸಮಯಮಾ ಪೂರ್ವ ನೇಪಾಲ ಕಿ ಪಹಿಲೋ ಸಾಮುದಾಯಿಕ ರೇಡಿಯೋ ಸುಲಾಫ್ಯಂ 101.2 ಮೆಗಾಹರ್ಟ್ಸ್ನಾ ಕಾರ್ಯಕ್ರಮ ಆಫ್ನೆ ಪಾಖಾ ಆಫ್ನೆ ಬಾಕಾ ಸಿಂದೆ ಅನನ್ ಛ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं र आज पनि हामी त्यही समयमा नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी बुधबार बसाईमा रहेका छौं र बुधबार बसाईमा चाहिँ हामीले लिएर आएका छौं पूर्वेली लोक बाका र आज चाहिँ हामी पूर्वेली गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौं र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र कतिपय साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला गाउँघरमा हुनुहुन्छ भने मेलापातिर हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला घाँस दौरा गर्दै हुनुहुन्छ होला र त्यसै गरी शहरतिर हुनुहुन्छ भने आफ्नो पसल व्यवसायलाई चाहिँ अगाडि बढाउँदै हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि सुस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र आज चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिन सक्दैनौ र आज हामी तपाईँहरूलाई निकै नै मिठा अनि मन छुने पूर्वेली गीतहरू चाहिँ सुनाउनेछौ र तपाईँहरूले चाहिँ कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुपर्ने हुन्छ र पक्कै पनि तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ भने तपाईँहरूको लागि त कार्यक्रम निकै नै महत्वपूर्ण हुनेछ किनभने घाँस दौडा गर्दै गोठालो गर्दै त्यसै गरी मेलापात गर्दै अनि एक्लै बस्दै गर्दा चाहिँ हामीलाई गीत संगीत सुन्नुको मजा नै बेग्लै हुन्छ र गीत संगीत भनेको निकै नै आवश्यक हुन्छ त्यही माथि आज हामी पूर्वेली गीत सुन्नेछौ र पूर्वेली गीत सुन्दै गर्दा चाहिँ कतिपय शहरतिर बस्नुहुने साथीहरूलाई पनि गाउँ घरको झल्को त पक्कै नै आउने गर्दछ किनभने पूर्वेली लोक बाकामा त गाउँ घरको दुःख सुख त्यसै गरी डाँडा पाखा लेखदेशीको कुराहरू समेटिएको हुन्छ जसले गर्दा चाहिँ हामीलाई सुन्दा पनि आनन्दै लाग्छ फेरि हामीलाई बाल्यकालको निकै नै यादहरू पनि आउने गर्छ बाल्यकालका ती साथीहरू अनि बाल्यकालमा हामीले गरेका ती कामहरूको पनि याद आउँछ र त्यसकारण चाहिँ तपाईँहरूले कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला र हामीले तपाईँहरूका निम्त चाहिँ निकै नै मिठा पूर्वेली गीत लिएर चाहिँ उपस्थित भइ नै सकेका छौं र आज चाहिँ हामी पूर्वेली गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ र म ढिलो नगरिकन गीततर्फ नै जानेछौ निकै नै मिठो पूर्वेली गीत रहेको छ इलामकी ठुली बोलको पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज भन्नुभएको छ ढिङ्गोको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ हामी पहिलो अनि छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

ಸಂಪರ್ಕಿಸಿ ಎಲ್ಲರಿಗೂ ನಾವು ಹಣ ಸಂಬಂಧಿ ಸುಲುಕುಂಡು ಕಾನೂನ್ ಕ್ಯಾಂಪಸ್ ನ ಶೈಕ್ಷಿಕ ಸತ್ರ 2083 ಸಂಗಾತಿಗೂ ಲಾಗಿ 3 ವರ್ಷ ಎಲ್ಎಲ್ಬಿ ಪ್ರಥಮ ವರ್ಷಕ ಭರ್ನಾ ಕುಣಿಕೊಂಡಾ ಕುಣಿಕೊಂಡು ವಿಷಯ ಸ್ನಾತಕ ತರ ಉತ್ತೀರ್ಣ ಗಡಿಕ ಇಚ್ಛುಕ ವ್ಯಕ್ತಿಗಳಿಗೆ ನಿಮ್ಮ ಅನುಸಾರ ಭರ್ನಾ ಹಿನ್ನ ಜಾನಕಾರಿ ಕರಾಯಿಸ ಭರ್ನಾ ಕಾರ್ಯಕ್ರಮ ಕುರಿಮಿತಿ ಭರ್ನಾ ಲಾಗಿ ಆವೇದನ ಫಾರಂ ವಿತರಣ ಭದೌ 1 ಗತೆ ದೇಖಿ ಭದೌ 30 ಗತೆ ಸಮ ಪ್ರವೇಶ ಪರೀಕ್ಷಾ 8 ಗತೆ ನೋಟಿಸಾ ಪ್ರಕಾಶನ 8 11 ಗತೆ ಭರ್ನಾ ಮ್ಯಾಥ್ 8 12 ಗತೆದೇಖಿ 8 25 ಗತೆ ಸಮ ಕಕ್ಷಾ ಸಂಚಾಲನ 7 10 ಗತೆ ದೇಖಿ ರಜಿಸ್ಟ್ರೇಷನ್ ಫಾರಂ ಭರ್ನೆ ಮ್ಯಾಥ್ 7 30 ಗತೆ ಸಮ ಸಬ್ ಜಾನಕಾರಿ ಲಾಗಿ 9851051 9148428445 ರ 9842487475 ಗೀತಾ ಜಿಮರೆ ಕ್ಯಾಂಪಸ್ ಪ್ರಮುಖ ಸುಲಕುಂದು ಕಾನೂನ್ ಕ್ಯಾಂಪಸ್ ಪಲ್ಲಿರಿ कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भूमिकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुत्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 037-525-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-76 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आलु मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा यौन हिंसाबाट बचौ र बचाउ यौनसन्नि हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला अनि छोटो विश्राम रहेको थियो। पहिला अनि छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुने अभियान 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं र विशेष गरी हामी 3:15 देखि 3:50 सम्म चाहिँ तपाईँहरूमा रहनेछौं र आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा रहेका छौं र बुधबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं पूर्वेली बाका लिएर चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिलाउनका निमित्त चाहिँ उपस्थित भइ नै सकेका छौं र तपाईँहरू यो समयमा चाहिँ आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला। फेरि आज चाहिँ हामी पूर्वेली लोक बाका चाहिँ सुन्नेछौ, मनोरञ्जन लिनेछौ। फेरि विशेष गरी पूर्वेली लोक बाका भनेको चाहिँ पूर्वी देशका मौलिक माटो संस्कृति र परिवेशमा आधारित गीतहरूलाई बुझिन्छ। फेरि यो पूर्वी गीतमा चाहिँ पूर्वी पहाड़ी देशका जनजीवन प्रकृति प्रेम विराह र दैनिक बोगाईका कथाहरू समेटिएको हुन्छ, जसले गर्दा चाहिँ हामीलाई सुन्दा पनि आनन्द लाग्छ। र पूर्वेली गीतमा चाहिँ हाम्रो नेपाली मौलिक कला बाजा गाजाको चाहिँ प्रयोग गरेको हुन्छ, जसले काम गर्दा चाहिँ सुन्दा पनि आनन्द लाग्छ। जसमा चाहिँ मादल मुराली मृत्सुङ्गा सारङ्गी जस्ता विभिन्न प्रकारका हाम्रो मौलिक बाजाहरूको प्रयोग गरेको हुन्छ, जसले गर्दा सुन्नुको मजा नै बेग्लै हुन्छ। त्यसकारण चाहिँ हामी सबैले आज पूर्वी लोक बाका सुनेर चाहिँ मनोरञ्जन दिने गर्नेछौ र आज हामीले पूर्वेली लोक बाका सुन्दै गर्दा चाहिँ हाम्रो मौलिक कला संस्कृतिको पनि जगेर्ना हुँदै जान्छ र पछिल्लो समयमा त हाम्रो नेपाली कला संस्कृति नै हराउँदै गएको अवस्थामा पनि हामी देख्न सक्छौ र पूर्वेली लोक बाकामा चाहिँ हाम्रो संस्कृतिहरूको चाहिँ संस्कृति झल्किने खालको चाहिँ गीत रहेको हुन्छ। त्यसकारण चाहिँ सुन्नु पनि निकै नै आवश्यक छ जस्तो लाग्छ मलाई र फेरि पनि म ढिला नगरिकन अर्को पूर्वेली लोक बाकातर्फ जानेछौ। निकै नै मिठो गीत रहेको छ, चैते दशैं बोलको पूर्वेली गीत रहेको छ, जसमा चाहिँ आवाज गर्नुभएको छ अशोक मुकारिङ्ग राजमा सजिएको यो मिठो पूर्वेली बाका हामी एकैछिन सुनेछौ र यो बाका पश्चात फेरि उपस्थित हुनेछौं।

फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्रमा चाहिँ हामीले निकै नै मिठो पूर्वी लोकवाचा सुनिसकेका छौं र पक्कै पनि तपाईहरूले पनि सुन्नुभयो होला, सँगसँगै गाउनुभयो होला, सँगसँगै मनोरञ्जन त लिनुभयो होला। र यो समयमा सुन्दै हुनुहुन्छ पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफिया 101.2 दैनिकी अर्चना कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ। फेरि कतिपय साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, गोठालो गर्दै हुनुहुन्छ होला, मेला पाततिर हुनुहुन्छ होला, त्यसै गरी स्कूल कलेजबाट पनि आउँदै हुनुहुन्छ होला कतिपय साथीहरू। त कतिपय साथीहरू एक्लै पनि बसिरहनु भएको होला, साथी सँगैसँग मेलापात गर्दै हुनुहुन्छ होला, खाजा खाने तर्खरमा हुँदै हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ अवस्था र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथी होला भन्न चाहन्छु। र आज हामी विशेष गरी पूर्वी लोकबाखा सुनेर मनोरञ्जन लिने कुरा त तपाईँहरूलाई अवगत नै भइ नै सकेको छ। आज हामी पूर्वी लोकबाखा सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र तपाईँहरू आफ्नै कामतिर व्यस्त हुनुहुन्छ भने तपाईँहरूको लागि त झनै गीत संगीत त निकै नै आवश्यक छ जस्तो लाग्छ मलाई। हामीलाई चाहिँ गाह्रो काम गर्दै गर्दा, एक्लै काम गर्दै गर्दा, त्यसै गरी चाहिँ गोठालो गर्दै गर्दा चाहिँ हामीलाई गीत संगीत सुन्नुको मजा नै बेग्लै हुन्छ, हामीलाई सुन्नु पनि आवश्यकता हुन्छ र गोठालो गर्दै गर्दा पनि हामीलाई चाहिँ भोक लाग्ने हुन्छ, अल्छी लाग्ने हुन्छ, निन्द्रा लाग्ने हुन्छ। र यस्तो अवस्थामा चाहिँ हामीले गीतहरू सुन्छौ, मनोरञ्जन लिन्छ भने चाहिँ हामीलाई दिन बितेको नै थाहा नै हुँदैन र त्यसै गरी हामी काम गर्दै गर्दा त थकाइ लाग्छ, तिर्खा लाग्छ, भोक लाग्छ। र यस्तो अवस्थामा पनि हामीले चाहिँ गीत संगीत सुन्छौ भने हामीमा चाहिँ जागरूकता पनि आउँछ, आफ्नो काम जति नै गाह्रो भए पनि हामीलाई थोरै भए पनि सहज मिल्छ। र त्यसै गरी हामी एक्लै बस्दै गर्दा त दिमागमा विभिन्न नकारात्मक कुराहरू सोच्न पुग्छ, खेल्न पुग्छ, जसले गर्दा चाहिँ हाम्रो मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पर्न जान्छ। फेरि हामीले गीत संगीत सुन्छौ भने चाहिँ हामीलाई नकारात्मक कुरा खेल्न बाटो पनि हटाउँछ होइन, पछि टाढै राख्छ। त्यस कारण चाहिँ हामीले चाहिँ दुर्बिनले बाटाहरू सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ जस्तो लाग्छ मलाई। र त्यसै गरी पूर्वेली लोकबाखामा चाहिँ विभिन्न संस्कृतिहरू समेटिएको हुन्छ र हामी त बहुभाषिक बहुसांस्कृतिक विभिन्न विविधताले भरिएको देशमा रहेका छौ। हाम्रो नेपाल देश विविधताले भरिएको देश हो, त्यसकारण पनि हामीलाई कुन जातिको कस्तो खालको रहन सहन वेशभूषा जनजीवन हुन्छ भनेर चाहिँ हामीलाई थाहा नहुन सक्छ। र हामीले पूर्वी लोकबाखा सुन्दै गर्दा चाहिँ गीतमा चाहिँ विभिन्न जात जातिको जनजीवन संस्कृति वेशभूषाहरू समेटिएको हुन्छ, जसले गर्दा चाहिँ हामीलाई गीत सुनेर चाहिँ हामीले मनोरञ्जन मात्र लिँदैनौं, त्यसबाट चाहिँ हामीले केही न केही कुराहरू सिक्छौ, मनोरञ्जन लिन्छौ। र फेरि पनि हामी गीततर्फ नै जानेछौ, निकै नै मिठो गीत रहेको छ। हिरा लै हिरा बोलको पूर्वी बाटा रहेको छ र जसमा चाहिँ आवाज बन्नु भएको छ निकै मिठो स्वरका दनी मिसल प्रेम रियाको आवाजमा सजिएको यो मिठो पूर्वेली बाका हामी एकैछिन सुन्नेछ। र यो लोक बाकाको साथमा चाहिँ नभएर चाहिँ पूर्वेली बाकाको साथमा चाहिँ हामी दसैँ अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: 金人生をチャンネルをお聞きください。
1: मौसम संबंधी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु संबंधी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन।
1: नमस्कार, म जेबी टोरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz।
0: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।

कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरेका भने फेरि पनि कार्यक्रममा नै मेरा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलह श्याम 101.2 मेगाहर्टजमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र विशेष गरी आज चाहिँ हामी बुधबार बसाईमा रहेको कुरा त तपाईँहरूलाई अवगत भइ नै सकेको छ। आज चाहिँ हामीले बुधबार बसाईमा रहँदै गर्दा चाहिँ हामीले पूर्वरी लोक बाका सुन्दै मनोरञ्जन हुँदै चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र आज चाहिँ तपाईँहरूले धेरै मनोरञ्जन लिनुभयो होला जस्तो लाग्छ मलाई।

पाखा को निके मीठो चर्चा कर जिसले सुंद हमी गाँव घर तीर छो लगे पुराना ती साथी बाल्यकाल का साथी संग नो लगरी पूर्वी लोक बाखा में दुखा सुखा का क्रा मिलान बिछोड प्रेम का क्रा मत नाउको निके मीठो तरीका वर्णन करेगरी नदी नाला खुला कतिपय ठाव को निके मीठो चर्चा करेगरी कतिपय मेला को प्राय निके चर्चा जिसले हमी जात जाति को कस्तो खालको जीवनशैली कस्तो खालको संस्कृति हुन्छ त भन्ने विषयमा हामीले जानकारी लिन सक्छौं। हामीले पूर्वी लोक बाखा सुन्दै गर्दा हाम्रो मौलिक कला संस्कृतिको पनि संरक्षण हुन्छ जस्तो लाग्छ मलाई। तर पछिल्लो समय त हाम्रो पूर्वी लोक बाखा सुन्ने त हामी कमाइ छौं जस्तो लाग्छ र हामी पछिल्लो समयमा त निकै उत्सवतिर त्यसै गरी बिजे बोकेर मेलातिर हामीले यस्ता हामी हाम्रो लोक बाखा संस्कृति जनजीवनलाई समेटिएको गीत हामी राख्दैन र हामीले त्यसको ठाउँमा विदेशी गीतहरूतिर रमाउन थालेका छौं रम्न थालेका छौं जसले गर्दा हाम्रो मौलिक लोकला संस्कृति बिर्सन गइरहेको अवस्थामा पनि हामी देख्न सक्छौं र हामीले अन्य देशका लोक संस्कृतिलाई पनि संरक्षण सिद्धै हाम्रो नेपाली लोक संस्कृतिलाई पनि संरक्षण गर्नुपर्छ जान्नुपर्छ बेच्नुपर्छ र अरू पुस्तामा पनि पुस्तान्तरण गर्नुपर्छ जस्तो लाग्छ मलाई। यस्तो गर्न सक्यो भने हाम्रो लोक कला संस्कृति पक्कै पनि संरक्षण हुँदै जानेछ र लोक हुना जना बाटो लोक हुने बाटो जोगाउन सकिन्छ जस्तो लाग्छ मलाई। त्यसकारण हामी सबैले पूर्वी लोक बाखा सुन मनोरञ्जन लिउँ आफ्नो लोककला संस्कृतिलाई पनि जोगाउ भन्न चाहन्छु र अब पनि कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नै पाखा आफ्नै बाखालाई छुट्याएको निर्धारित समारोहले समाप्त भइसकेको छ र यतिसम्म हाम्रो कार्यक्रमलाई अन्तिम समा सुनेर साथ दिनुहुने तपाई तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो हिन्दकोठको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेट समा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै कार्यक्रमको अन्त्यमा निकै नै मिठो रमाइलो पूर्वेली लोक बाखा रहेको छ सोल्टिने जू बोलको पूर्वेली गीत रहेको छ र जसमा आवाज भन्नुभएको छ निकै नै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ जीवी हाङ राई र त्यसै गरी कृषु गुरूङको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत छर्दैछु। आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाखाको विशेष गरी बुधबार बसाईबाट म कार्यक्रम प्रस्तुता सुर्खी लम्बर्ता पनि विदा हुन चाहन्छु। नमस्कार।

0: जनहितमा जारी सन्देश
1: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताकि तन्मा
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर

0: सपनाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
1: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा हुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

नमस्कार पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रिय मानव अधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तीमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर पुस्तागत ज्ञान र शिवको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकास उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागिता गराउने तथा सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा अवसर सुनिश्चित गर्ने वार्षिक दायित्व रहेको विज्ञप्तीमा उल्लेख छ। साथै आयोगले युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, आवश्यक निगरानी वा अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेको गुनासो प्राप्त भएको जनाइएको छ। सरकारले 9 वटा पहाड़ी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुडियोमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सोल्याङ, चाजर, कोट जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइने छ। यसअघि अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सुडियो रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागि औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालुङ र बर्दिवास जिल्लाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै निश्चित ढाँचामा हुनेछ। अब देश बाहिरका समाचार। गएको हप्ता आकाशमा उडिरहेको एयर इण्डियाको एउटा विमान अचानक झण्डै 300 फिट तल खसेपछि एक पाइलटमाथि अनुसन्धान भइरहेको छ। यही अगस्त महिनाको 4 तारीकमा थाइल्याण्डको फुकेटबाट दिल्लीतर्फ गइरहेको एयर बस A320 विमानमा 137 जना यात्री र चालक दलका 8 जना सदस्य रहेका थिए। यो घटनामा 20 जना यात्री र चालक दलका 4 जना सदस्य घाइते भएका थिए। बीच दोस्रो पटकको लागू औषध परीक्षणमा विमानमा पाइलट पोजिटिभ देखिएको बीबीसी हिन्दीले जनाएको छ। नागरिक उड्डयन मन्त्री राम मोहना नयाँ दुले विमान दुर्घटना अनुसन्धान ब्यूरो एएआईबीले यस विषयमा अनुसन्धान गरिरहेको र अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि मात्र आफूले यसबारे केही भन्न सक्ने बताउनु भएको छ। मन्त्री नायडूले यो विषय लागू औषधको प्रयोगसँग जोड़िएको र विमान विधिमा नियमहरूमा
जिल्लामा कुनै किसिमको हेरफेर वा गडबडी गरिएको पाइएमा कड़ा कार्यवाही गरिने चेतावनी दिनुभएको छ। एयूआईबीले यस घटनासँग सम्बन्धित सबै सान्दर्भिक प्राविधिक संचालन गत चिकित्सा र मानवीय पक्षहरूसँग जोडिएका प्रमाणहरूको जाँच गरिरहेको छ। अन्तिममा खेल समाचार। भारतले आज सेप्टेम्बर महिनामा अफगानिस्तानसँग तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नेछ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखलाको घोषणा गरेका हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0380 2016 फोन वा सुलुवाफा news@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिने भएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुलुवाफा।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पक्नुस् न, पक्नुस्। के गर्नुभएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन
4: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहित

0: यस्तै हो हाम्रो पहिलो रोजाई।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलु खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
1: यस सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रमको मिति,
1: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म। थप जानकारीका लागि 98 51 01 05 56, 98 41 28 45 45 र 98 42 84 87 75।
3: गीता घिमिरे क्याम्पस प्रमोट सोलुखुम्बु कानून क्याम्पस कलेरी।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
6: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
2: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश। मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्थितमा हुँदा अझै भए।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संग्रहालय
1: कार्यक्रम

गुड आफ्टरनून नमस्ते नमस्कार है सुम्बुनालाई हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई दिएर सदाको जस्तै आज पनि उपस्थित बनिसकेका छ सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनी एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ प्राविधिक मित्रको साथमा आवाजमा छु रेविका राय र आज पनि हामीले पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित बनिसकेका छौं अब सुनौ आज बस्ने गीतका क्लिप्सहरू

Hey!

0: भर्खरै मात्र हामीले गीतका क्लिप भने सुनिदिइसकेका छौ। उज्यालो तपाईँको 97.54 लाइन कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यता तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्कार।
1: नमस्ते
0: नमस्कार, रेखा माटीको बोलिनुहुन्छ। ओहो, निशा परिया रोदीपुरबाट। निशाजी यो समयमा के गरिदिनुहुन्छ नि? अनिसा, ओहो अनिसाजी, अनिसाजी बिहानी खाजा दिनुभयो त? हाम्रो बाँकी छु भन्नु पर्ला, खाजा हो एकछिन पश्चात हुन्छ। एउटा कार्यक्रममा सहभागिता जनाउनु भएको छ, कुन गीतहरू सुन्छ नि? कसको मायाले हाँस्न सिकायो नि हाम्रो अनिसाजीलाई? होइन होला, यसो हाम्रो अनिसाजीको बोली सुन्दै गर्दाखेरि त होला होला जस्तो छ त, सङ्केत चाहिँ लाग्यो। लाइटिक छ त यो गीत मार्फत कसलाई सुनाउन चाहनुहुन्छ? ओके, बाई बाई, नमस्कार। साथी नथियो उदयपुरबाट अनिसाजी, अनिसाजी पनि छुटिसक्नु भएको छ, आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्कार। नमस्ते नमस्कार, कहाँ बाटोको बोल्नुहुन्छ? रिन्जी शेर्पा। रिन्जीजी यो समयमा के गरिदिनुहुन्छ?
2: म यतिखेरको समयमा चाहिँ तपाईँहरूको प्रोग्राम सुन्दै फोन ट्राई गर्दै बसिरहेको छु भन्नुपर्छ नि।
0: प्रोग्राम सुन्दै फोन ट्राई गरिदिनुहुन्छ रिन्जीजीले, अनि खाजा दिनुभयो त?
2: हजुर, मेरो खाजा चाहिँ भर्खरै भइसक्यो, बनाउनुपर्छ अनि दिदीहरूले लिनुभयो।
0: हाम्रो बाँकी छ भन्नु पर्ला रिन्जीजी, अनि रिन्जीजीले खाजा पनि के लिनुभयो नि हामीलाई सुटुक्को भनिदिन मिल्छ?
2: हजुर, आज भोलि त गाउँघरमा त्यस्तै हो, आलु भन्नुपर्छ
0: नि। सोलकुमतिर नि ढुङ्गाको आलु पठाइदिनु है रिन्जीजी।
2: ए हुन्छ दिदी।
0: अनि रिन्जीजी आजको दिन के गरेर बिताउनु भयो तपाईँले?
2: आजको दिन त त्यस्तै घरी बसायो नि, त्यस्तै दिन बित्यो भन्नुपर्छ है दिदी।
0: ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, साथीले एकदम मिठो गीत रोजिसक्नु भएको छ, गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
2: सर्वप्रथम दिदीहरूको लागि र मजिसको लागि पनि भन्न चाहन्छु, र बाबा मम्मीको लागि र दिदीलाई कुटुम्ब शेर्पाको लागि र जतिजना यतिखेर सुलेखन सुनेर बस्नुभएको उहाँहरू सम्पूर्णको लागि भन्दै छोडिन्छु। नमस्ते भगवान्।
0: नमस्ते भाइ भाइ, साथी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट आङ्गिन्दीजी। आङ्गिन्दीजीले पनि एकदम मिठो, आङ्गिन्दीसँग एकदम मिठो कुराकानी हुँदै साथी छुटिसक्नु भएको छ। र अब चाहिँ भने हामी अनिसा परिया र हाम्रो आङ्गिन्दीजीको रोजाई त पनि जानेछौ है। एकदम मिठो गीत पढ्न सफल रहेको छ, तिम्रै मायाले भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ समीक्षा अधिकारीको आवाजमा सजिएको यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि सुरु विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याथ 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याथ 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-20456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सूचना सूचना सूचना
1: पोट देखिए
2: यदि तपाईंको बस्नामा जन्मजात पोता र घुइँको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारी का लगी संपर्क नंबर 9852555768
2: अंक 9853055768।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

music to your heart. Zulu FM 101.2 MHz. Hey!

0: कार्यक्रम गिरिगीतको पहिलो अनि शुरू विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुन्दै रहनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 102.2 मेगाहर्जमा कार्यक्रम गिरिगीतलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास चाहिँ गर्नुहोला भन्न चाहे। र हामीसँग कतिवटा गीत बाँकी रहेको छ भने हामीसँग चारवटा गीत भने बाँकी नै रहेको छ है। आउन सक्नुहुनेछ र आफूलाई मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार जी। नमस्ते नमस्कार, कहाँ बाटोको गर्नुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरी जी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै मगर भाँच्दै हुनुहुन्छ, नै ठिक छ त नि। अनि गोरीजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला गोरीजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ गोरीजी, र आज कुन गीतहरू सुन्छ तपाईँले? ओके, पहिले पनि तपाईँको लागि गीत बस्ने आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, पछिमा हजुरको लागि प्राविधिक मित्र लगायत हाम्रो सोधै नै उहाँ विषयको लागि साथीलाई प्यारी समिता मगरलाई बोलाउन पाए पनि धेरै माया धेरै सम्झना बिनुका रोका कमला लुङ्गेली मगर भावना मगर अनुरा सुनार पूर्णिमा सुनार सुस्मिता सुनार बाँकी अहिले प्रोग्राम सुनेर गर्ने सबैको सम्झना भन्दै चाहिँ बाई बाई।
0: ओके बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो रिपोर्टबाट हाम्रो गोरीजी हुनुहुन्छ, गोरीजी पनि सुनिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार हजुर, यति मिठो मुस्कानका साथ कार्यक्रममा आउनुभयो, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? हजुर तपाईँको नाम एकपटक भन्नुहोस् न है। के परियार भन्नुभयो? गणेश। ओ गणेश जी, अनि यति धेरै मुस्कान दिनुभयो त
1: हजुर।
0: हाम्रो गणेशजीको मुस्कानमा त म फिदा भएँ नि। ओहो लाज लागेर पो यति साह्रो हाँस्नुभयो गणेशजी? ल एकदम खुसी लाग्यो, हाम्रो गणेशजी त लाज मान्दा पनि एकदम मजाले हाँस्नु हुँदो रहेछ। एकदम तपाईँको मुस्कान एकदम तपाईँको हाँस्नु एकदम राम्रो छ। अनि गणेशजी कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ, कार्यक्रम गीत गीतमा यहाँलाई स्वागत छ है। अनि हाम्रो गणेशजी कति वर्ष पुग्नु भयो नि?
1: 12 वर्ष।
0: अनि कति क्लासमा पढिदिनुहुन्छ गणेशजी?
1: 5मा।
0: ल ठिक छ त। अनि गणेशजीलाई कार्यक्रममा कसले फोन लगाइदिनु भयो नि? अनिसा दिदीले। ल ठिक छ त, हाम्रो गणेशजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज दिन पनि यसरी सहभागिता जनाउनु होला है त गणेशजी। ल ठिक छ त गणेशजी, राम्रोसँग पढ्नु होला भन्न चाहे। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो गोरीजीले, एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ है। गीत मार्फत आफ्ना नजिकका साथीलाई सम्झन सक्नुहुनेछ है। ओके भाइ भाइ, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट गणेश परियार, सानो भाइ हुनुहुन्थ्यो है, एकदम कार्यक्रममा मुस्कान साथ आउनु भएको थियो, एकदम खुसी लाग्यो। र अब चाहिँ पनि हामी गोरीजी र हाम्रो गणेशजीको रोजाई तसँगै जानेछौ। एकदम मिठो गीत प्रणस्त रहेको छ, पहिलो हाँसो पहिलो मेला भन्ने गीतको बोलिरहेको छ है। जसमा आवाज गर्नुभएको छ सिमरन परियारको आवाजमा सुझेको मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, मनोरञ्जन लिऊ, अनि त्यस पश्चात फेरि पनि उपस्थित हुनेछ।

0: भर्खरै मान्छौ नामले एकदम मिठो गीत सुनि नै सकेका छौ। पहिलो हाँसो पहिलो बोल भने एकदम मिठो गीत आइरहेको थियो है। पनि यो गीत सुनेर धेरैजना साथी नाच्नु भयो होला, मनोरञ्जन लिनु भयो होला है। तपाईँको मनमा भएको दुःख पीड़ा चाहिँ पक्कै पनि हट्यो होला भन्ने मलाई पूर्ण आशा अनि विश्वास रहेको छ। र हामीसँग अझै पनि तिनवटा गीत भने बाँकी नै रहेको छ, आउन सक्नुहुनेछ। 97.54 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार। नमस्ते नमस्कार, गुड आफ्टरनुन। मदन श्रेष्ठ बोल्दै हुनुहुन्छ। हाम्रो मदनजीको आवाजबाट म चिनिहाल्छु नि। ल ठिक छ त मदनजी, अनि यो समयमा के गरिदिनुहुन्छ? वस्तु गोठाला गर्दै कार्यक्रम सुन्दै घर फर्किँदै हुनुहुन्छ, एकदम खुसी लाग्यो। धेरै कतिपटक कार्यक्रममा ट्राई गर्नुभयो नि हाम्रो मदनजीले? ओहो, एकदम तपाईँले एकदम प्रयास गर्नुभयो, पक्कै पनि प्रयास गरेर तपाईँले पक्कै पनि सफलता पाउनु भएन है। ठ्याक्कै तपाईँको कल त लागिहाल्यो है हाम्रो मदनजी। कुनै बेला चाहिँ अब कुनै बेला ब्रेक टाइम हुन्छ र कुनै बेला अब साथीसँग कुरा गरिरहेको हुन्छ र कुनै बेला चाहिँ गीत बजिरहेको हुँदाखेरि चाहिँ हामी कल उठाउँदैनौँ है। अब कल उठाउँदाखेरि के हुन्छ भने अब होल्डमा बस्दाखेरि अब रिचार्ज पनि बढी काट्छ नि त, त्यही भएर हामी चाहिँ ठ्याक्कै कल लिने टाइममा चाहिँ हामी ठ्याक्कै कल लिन्छौँ है मदनजी। लटिक सर एकदम खुसी लाग्यो कार्यक्रममा सहभागिता जनाउनु भएको छ। पक्कै पनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज हुन्छ नि मदनजीले? एकदम मिठो गीत रहेको छ। यो मिठो गीत मार्फत कसलाई सुनाउन चाहनुहुन्छ नि मदनजीले? ओके बाई बाई। साथी नथ्यो खोटाङबाट मदन श्रेष्ठ हुनुहुन्थ्यो। मदनजीले पनि एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: उदयपुरबाट
0: पवित्राजी। अनि पवित्राजीको हाल खबर के कस्तो छ नि?
1: मेरो खबर सबै ठिकै छ दिदी, अन्त के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला। तपाईँको माया, तपाईँहरूको माया अनुसार सबैले अहिलेसम्म चाहिँ हामी एकदम ठिकठाक छौँ भन्नुपर्छ है। लेडिज त पवित्राजी, अनि यो समयमा के गरिदिनुहुन्छ?
1: यो समयमा भर्खर स्कुलबाट आएर कार्यक्रम सुन्दै छ दिदी।
0: स्कुलबाट आएर प्रोग्राम सुन्दै हुनुहुन्छ नि? कति क्लासमा पढ्दै हुनुहुन्छ नि पवित्राजी? लटिक छ त, राम्रोसँग पढ्ने होला पवित्राजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो मदनजीले। एकदम यो गीत रोजिसक्नु भएको छ। चट्टे रुमाल क्यामालु भन्ने पुरानो गीत रहेको छ है। यो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सकिनेछ है।
1: हुन्छ दिदी, दिदीहरूको लागि अस्मिता मगर, कुशल मगर, भगवती मगर, आरती मगर, कमलानुमा, श्रिया चामलिङ, गङ्गा मगर, भूमिका राणा मगर, पक्षता मगर, भावना मगर, भावना सुन्दर भन्ने छुट्टी सके। बाई बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो रुपुरबाट पवित्राजी। पवित्राजी पनि छुटिसक्नु भएको छ। र अब चाहिँ भने अनि मदनजी हाम्रो पवित्राजीको रोजाइत पनि जानेछौ। चट्टो रुमाल क्यामालु भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ पुरानो गीत रहेको छ, एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नेपाली मुभी आफ्नो मान्छे बाटोले एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतौ विश्रामको साथ फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज कार्यक्रम दिदी गीतको दोस्रो अनि अन्तिम विश्राम लाइभ हुने बार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौं। र सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम दिदी गीतलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
2: नमस्ते
1: नमस्कार दिदी। नमस्ते नमस्कार, कहाँबाट बोल्नु हुन्छ? उदयपुरबाट सीताजी। सीताजी यो समयमा के गर्दिनुहुन्छ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। लेडिक्स त सीताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ। र आज कुन गीत रोज हुन्छ सीताजीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने यसो आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो है उदयपुरबाट निशाजी, र अब जी भने हामी निशाजीको रोजातर्फ नै जानेछौँ। ईश्वरले बोलाउनु पर्दैन भने गीतको बोल रहेको छ है यो मिठो गीत। हामी एकैछिन सुनौ, त्यसको साथ फेरि उपस्थित हुनेछौँ।

0: भर्खरै मात्र मनले एकदम मिठो गीत सुनिसकेका छौ। ईश्वरले बोलाउनु पर्दैन भने एकदम मिठो गीत रहेको थियो। पक्कै पनि यो गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनु होला। र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ, आउन चाहनुहुन्छ भने 9764549 मेरो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ। पुनः प्रयास गर्नुहोला भन्न चाहे, प्रयास गर्न चाहिँ नसाट्नुहोला, कार्यक्रममा कल ट्राई गर्न चाहिँ नसाट्नुहोला भन्न चाहन्छु। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते हजुर, कहाँबाट बोल्नुहुन्छ? उदयपुरबाट सलिनाजी। सलिनाजी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बाख्रा चढाउनुहुन्छ। अनि हाम्रो सलिनाजीको बाख्रा कतिवटा छ नि? दसवटा। ल ठिक छ त, राम्रोसँग हेर्नु होला भन्न चाहे। र कार्यक्रममा अन्तिम कल श्रोता हुनुहुन्छ, तपाईँ सहभागी हुनुहुन्छ। राजा एउटा मात्र गीत बाँकी रहेको छ है, त्यो गीतको नाम भन्नुपर्ने हुन्छ। पक्कै पनि है, यो गीत मार्फत कसलाई सुनाउन चाहनुहुन्छ? ओके, बाई बाई, नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट हाम्रो सलिनाजी हुनुहुन्थ्यो, सलिनाजी भने पनि सुनिसक्नु भएको छ। र पनि हामी टेलिफोन लाइन लिन सक्दैनौ भन्दै थियो। अन्तिममा एउटा मात्र साथीको म लिन्छु, साथीलाई स्वागत गरी हेलो। हेलो, नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्कार दिदी। नमस्ते, नमस्कार। कहाँबाट टुको बोल्नुहुन्छ? सोलुखुम्बुदेखि सीताबुजे। सोलुखुम्बु कुन ठाउँबाट बोल्दै हुनुहुन्छ सीताजी?
1: जोरबौदादेखि।
0: अनि के गर्नुहुँदैछ यो समयमा हाम्रो सीताजी? गोठालो गरिदिनुहोस् ल। ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ है, हाम्रो साथीले गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्नो नजिकका मित्रलाई सम्झाउन सक्नुहुनेछ है? नमस्कार साथी हुनुहुन्थ्यो हाम्रो जो बाटो हुनुहुन्थ्यो है, साथी पनि छुटिसक्नु भएको छ। र अब भने हामी कार्यक्रमबाट बाई बाई भन्ने समयमा हामी आइ नै सकेका छौ। र सम्पूर्ण साथीहरूलाई विशेष गरिकन धन्यवाद दिन चाहन्छु। र हाम्रो कार्यक्रमले निर्धारित गरेको समय पनि सकिने सकेको छ। र आज धेरैजना साथीले सहभागिता जनाउनु भयो है, अनि कल ट्राई गर्नुभयो। कल ट्राई गर्दा गर्दा तपाईँको कल ठ्याक्की लाग्यो है, र तपाईँले प्रयास गर्नुभयो र रेडियोलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो। आफ्नो व्यस्तताको बावजुद पनि गोठालो गर्दै घाँस काट्दै पनि मेलापाततिर पनि हामीलाई कार्यक्रममा सहभागिता जनाउनु भयो। सुनेर अन्तिम समयसम्म साथ दिनुभयो यार सबैजनालाई विशेष गरिकन मुस्तमा धन्यवाद दिन चाहन्छु। तपाईँको साथ अनि तपाईँहरूको मायाको निम्ति चाहिँ म तपाईँहरूसँग एकदम हृदयदेखि आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु। म बन्दकोटाको आवाज तपाईँको रेडी सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने काव्यकी मित्र हाम्रो सर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा पछि पनि एकदम मिठो गीत रहेको छ। एकदम

0: बालबालिकाले लागू औषध दुरूपयोग गर्दै छन्। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुंगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत तल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।

0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बच्चाहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले ग्यासको अभाव हुँदा सर्वसाधारणको शास्ति भोग्नु परेको विषय उठाउनु भएको थियो। सांसदहरूले चासो र जनस्तरबाट प्राप्त व्यापक गुनासोलाई दृष्टिगत गर्दै अध्यक्ष दाहालले भन्नुभयो, माननीय सदस्यहरूले शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। शेयर बजार लगातार दोस्रो दिनै स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा झरेको शेयर बजार परिसूचक निफ्टी आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक फाइनान्स होटल तथा पर्यटन लगानी म्युचुअल फण्ड र निर्सीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने गडबड़ भएको छैन। नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्व मन्त्री वर्षमान पुनले सार्वजनिक निकायमा हुने खरिद प्रक्रिया र उसुरी उपरको छानबिन तथ्य र प्रमाणमा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पुनले समितिले आफ्नो कार्यकक्षभित्र रहेर वित्तीय सुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको हो।

अब देश बाहिरका समाचार गएको हप्ता आकाशमा उडिरहेको एयर इण्डियाको एउटा विमान अचानक झण्डै 300 फिट तल खसेपछि एक पाइलटमाथि अनुसन्धान भइरहेको छ। यही अगस्त महिनाको 4 तारीकमा थाइल्याण्डको फुकेटबाट दिल्लीतर्फ गइरहेको एयरबस A320 विमानमा 137 जना यात्रु र चालक दलका 8 जना सदस्य रहेका थिए। यो घटनामा 20 जना यात्री र चालक दलका 4 जना सदस्य घाइते भएका थिए। यसैबीच दोस्रो पटकको लागू औषध परीक्षणमा विमानका पाइलटको रिपोर्ट पोजिटिभ देखिएको बीबीसी हिन्दीले जानकारी दिएको छ। अन्तिममा खेल समाचार। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385/2016 फोन वा सोलुवाचा newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सोलुवाचा सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवाचा सुन्दै रहनुहोला। नमस्कार।

वन जंगल को छेउमा घर आँगन पर निभए होसियारी अपनाउनु जोखिम टार्ने भए वारी पारी झाडी बुट्यान घाँस राख्नुहुन्न साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न बाघ भालु गैंडा हात्ती चितुवा पसेपछि धन जनको क्षति हुन्छ चुपचाप बसे

0: साजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: ए दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809904 र 9833-68-64 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
6: बाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन्छन् हिंसा समिति असन्तोष पाठकलाई परिचित नदिँदा जेसिपीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्पर्क गरौ
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: お聞きください。
1: उपभोक्ता अधिकार को उत्तम रक्षण गराऊं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गराऊं कारोबार में बिल दूषित लिने गरी गराऊं कारोबार पारदर्शी बनाऊं नफा को उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूची नगरऊ वस्तु सेवा को मूल्य मात्रा म्याद सही नीति गुणस्तर एक गरी मात्र खरीद बिक्री गराऊं वस्तु व सेवा को प्रयोग कुछ हानि नुकसानी भे स्थानीय प्रशासन में उछरी गराऊं वस्तु तथा सेवा को प्रयोग स्थिति पूरे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उजुरी गरौं आंतरिक मामला तथा कानून मंत्रालय कोष प्रदेश द्वारा जनहित में जारी संदेश
2: सोलुखुम्बु कानून क्याम्पस को एलएलबी में धरना संबंधी
1: एक सोलुखुम्बु कानून क्याम्पस में शैक्षिक सत्र 2083 सम्राटी को लगी 3 वर्ष एलएलबी प्रथम वर्ष को धरना खुले हुआ कुछ विषय में स्नातक तह उत्तीर्ण कर इच्छुक व्यक्ति निम्नअनुसार धरना होने जानकारी कराई धरना कार्यक्रम को नीति भर्ना के लिए आवेदन फारम वितरण भदौ 1 गति देखि भदौ 30 गति सम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गति देखि असोज 25 गते सम्म कक्षा संचालन कार्तिक 10 गते देखि रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गते सम्म सब जानकारी का 98150056 98148 4443 र 98424875 गीता घिमिरे कैंपस प्रमुख सोलुखुम्बु कानून कैंपस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलुखुम्बु नगरपालिका उदानगर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: उपायको दिनेश राई सम्पर्क नम्बर 98558703 5 र 98160034 2
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उदानगर 5 सलेरी सोलुखुम्बु।
1: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाँडै कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
1: नसुनु बहिनी सुनि दुखुम्ब नगरपालिका उडानीमा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खुसु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत भी सब जानकारी का लागि संपर्क नंबर गुरू कुल नारायण श्रेष्ठ 9763-0057-84 विवेक श्रेष्ठ 9862-82-0000
3: सुनी ढुकुंडा नगरपालिका 5 शैली शुरू हो।

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082 84 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रित कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने न्यायको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका सोलुखुम्बु। दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नै म दिदी सम्झाइदिनु पर्यो। यो त मागौँछु कलकत्तामा बेच्नु जस्तो लक्ष्य त कतै मागौँछ त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के हुनु साथीहरूले गाँदा खाँदै जबरजस्ती गरे मेरो पनि मेरो भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार मलाई माफ गर
0: मानिसमा लग सृजना गरी धुमचोटी तुल्याउने वस्तुवा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार उपचार र नियन्त्रणमा जोड दियो स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा सुरक्षितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रहण नहुनु भयो भने यातायात व्यवस्था कार्यालयबाट प्रदानहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो भएमा सुने अधिकार कार्यालय प्रमुख शर्मा सिजी सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता गराउँ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउँ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा दिन दिन सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी समय सीमा निर्माण नगरौ, सड़कको मार्मी थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मध्यमार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेलको त्रुटिहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कल्फेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघिस सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिना आफूले बुझाएको करको रकम र आफू सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराट गयो।
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सत्तर विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सत्तर सवारी दर्ता प्रमाणपत्र राखे साविकको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: तथा
2: ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल सहितका देशमा राजनैतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलएको निष्कर्ष, रोजगारीमा प्रवेश पाउन कठिन भन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
2: समस्या के हो त्यो समस्यालाई हामीले स्वीकार गर्नुपर्छ, जसो आज यो गर्छौं, सो एक हप्तामा यो गर्छौं, दस दिनमा यो गर्छौं भनेर चाहिँ हामीले एउटा योजना बनाउन सकिन्छ।
0: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देश पनि।
1: पश्चिम प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्री विहीन, लुम्बिनी मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
0: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाग्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
1: एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग, भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: मेरो कपडा प्याकिङ गरिदिउँ त, सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 54 94 3 4 95 5 55।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल, बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलएले आज सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेण्ड्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढ़ेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारतसँग विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढ़े पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ, जुन 6,70,00,000 बेरोजगारी युवा बराबर हो। यसै केन्यामा भएका जेएनजी प्रदर्शनहरूदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाहरूको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलएको ठहर छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआईका कारण मध्यम सिप आवश्यक पर्ने कारणले र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन पनि कठिन बनेको छ। आईएलएका महानिर्देशक गिलबर्ट एफ हाउले युवाहरू गुणस्तरीय रोजगारबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सृजना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनु भएको छ।
1: यसैबीच पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्य समस्याहरू दिन प्रतिदिन बढ़िरहेका छन्। समाजले मानसिक समस्यालाई नकारात्मक रूपमा हेर्ने भएकोले युवाहरू अझै पनि मलाई मानसिक तनाव वा समस्या छ भनेर भन्न रूचाउँदैनन्। नेपालमा उपलब्ध तथ्याङ्कले किशोरावस्थामै मानसिक स्वास्थ्य सामान्य समस्या देखिने, एक्लोपन र तनाव रहने तथा आत्महत्या सम्बन्धी विचारसम्ममा पुग्ने गरेको देखाउँछ। अझ सबैभन्दा ठूलो चुनौती भनेको समस्या पहिचान र उपचारमा ढिलाइ हो। युवा अवस्थामा देखिने तनाव लगायतको मानसिक समस्याको पहिचान र व्यवस्थापनका बारेमा साथी सम्झना महाजनले त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद पदमराज जोशीसँग कुराकानी गर्नुभएको छ।
2: जनरल लाइफमा भइरहेको दबाव परिवर्तन या कठिन परिस्थितिप्रति हाम्रो शरीर र मनले दिने स्वाभाविक प्रक्रिया हो, त्यसलाई हामी तनाव भन्छौँ। परीक्षा आयो, रोजगारीको चिन्ता, भविष्यको अन्त्य, पारिवारिक समस्या, त्यस्तै दैनिक जीवनका कुराहरूले गर्दाखेरि मानसिक समस्यामा असर गरिरहेको हुन्छ। त्यसकारणले युवाहरूमा विशेष गरी यो तनाव उत्पन्न हुन्छ। तर कहिले काहीँ हामीले तनाव भनेको सबै खराब चाहिँ हुँदैन, केही तनावले हामीलाई सक्रिय सजग गराएर चाहिँ आफ्नो कार्यप्रति केन्द्रित बनाउँछ। समस्या अत्यधिक हुन्छ, लामो समयसम्म रहन्छ, त्यसलाई चाहिँ दैनिक जीवनमा त्यसले असर गर्छ, त्यसलाई हामीले मानसिक समस्या या तनाव भनेर चाहिँ भन्न सक्छौँ।
7: अब विशेष गरेर जुन मानसिक समस्या अन्तर्गत नै पर्ने खालको तनाव चाहिँ मुख्य कारणहरू चाहिँ के हुन्?
2: सामान्य अवस्थामा हेरिरहँदाखेरि दैनिक जीवनमा हामीले भोगेका कुराहरूमा चाहिँ हाम्रो उद्देश्य पूर्ति भएन भने मान्छेलाई चाहिँ गोल सेटिङ नभयो भने समस्या आउँछ भनेर भन्छौ। युवाहरूमा तनावका संकेतहरू के हुन् भनेर चाहिँ पहिचान गर्ने तरिकाहरू चारवटा किसिमका हुन्छन्। एउटा शारीरिक रूपमा, भावनात्मक रूपमा, व्यवहार र सोचाइ सम्बन्धी संकेतहरू प्रत्येक व्यक्तिले देखाइरहेको हुन्छ। उसको शारीरिक रूपमा कोही व्यक्ति टाँको दुख्ने, एकदमै थकित हुने, निन्द्रा बिग्रिने, होइन, पेट सम्बन्धी समस्या आइरहेछ भनेपछि त्यसको चाहिँ मानसिक रूपमा पनि समस्याहरू आउँछन् भनेर चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ। र भावनात्मकमा हेऱ्यो भने दैनिक बोलचालीको भाषा भन्दा छिटो रिस उठ्ने, छिटो चिन्ता लाग्ने, बेचनी हुने, निराश हुने काम गरिरहन्छ भने त्यो उसको भावनात्मकमा असर गरिरहेछ भनेर हामीले भन्छौँ। र त्यसले के गर्छ भने हाम्रो सोचाइ सम्बन्धी समस्याले आउँछ, केही गर्न सक्दिनँ, मेरो भविष्य बिग्रियो, सबै कुरा खराब छन्, मलाई कसले राम्रो मान्दैन भन्ने खालका चाहिँ संकेतहरू देखाइरहन्छन्। जसको कारणले व्यवहारगत कुराहरूमा एक्लै बस्ने, टाढा जाने, पढाइमा रुचि घट्ने, होइन, अत्यधिक यो अहिले पछिल्लोमा हेऱ्यो भने मोबाइलहरू, सामाजिक सञ्जालहरू प्रयोग गर्ने र खानपिनमा परिवर्तन गर्ने, चुरो रक्सी आदि इत्यादिको सेवन गर्ने, यी व्यवहारहरू हामीले हेऱ्यो भने यी युवाहरूमा तनावका संकेत हुन् भनेर चाहिँ हामीले पहिचान गर्न
7: सक्छौँ।
2: एकदमै सामाजिक सञ्जालमा हामीले सामाजिक सञ्जाल चलाइरहेछौँ या सामाजिक सञ्जालले हामीलाई चलाइरहेछ भन्ने खालको कुरामा प्रत्येक व्यक्तिले सोच्नु बाह्रै जरुरी छ। सामाजिक सञ्जाल पनि एउटा एडिक्सनको रूपमा अघि बढ़िरहेको छ, जहाँ चाहिँ परिणाममुखी र उत्पादनमुखी भन्दा पनि हामी के गरिरहेछौँ भनेर थाहा नहुँदै 8-10 घण्टा त्यहाँ बिताइरहेको हामीले पाउँछौँ। यदि चाहिँ हामीले काम गरिरहेको कुराहरूको परिणाम उत्पादनमुखी र रचनात्मकमुखी छ भने त्यसलाई चाहिँ हामीले समस्या भन्दैनौँ। तर अहिले सामाजिक सञ्जालको एक किसिमको लय पनि छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। र सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ मेरो निन्द्रा, मेरो स्वास्थ्य, स्वस्थ खानपानमा कस्तो असर परिरहेको छ भनेर चाहिँ युवाहरूले आफैलाई प्रश्न गर्नु जरुरी हुन्छ।
7: अहिले हुँदैरहेका समस्याहरूबाट चाहिँ आफूलाई मुक्त गर्नको लागि सुझाव चाहिँ के दिनुहुन्छ?
2: महत्वपूर्ण प्रश्न गर्नुभयो। आफैले पहिले प्रश्न सोध्ने आफैलाई कि मेरो तनावले मेरो निन्द्रा, पढाइ, काम सम्बन्ध या दैनिक जीवनमा असर गरिरहेको छ। त्यहाँ छैन भनेपछि, सामान्य भयो हो भनेपछि, त्यस पछाडि हामीले भन्नुपर्छ कि मलाई सबैभन्दा बढी तनाव दिने कुरा के हो, स्वयं व्यक्तिले थाहा पाउन सक्छौँ। त्यस कारण त्यसको समाधानको लागि म एउटा सानो प्रयास आज यो गर्छु, एक हप्तामा यो गर्छु, 10 दिनमा यो गर्छु भनेर चाहिँ हामीले एउटा योजना बनाउन सकिन्छ। यदि त्यो योजनाले पनि काम गरेन, त्यसपछि हामी भन्ने मनोविज्ञता, मनोविमर्शकर्ता कहाँ जाने र सहयोग लिनलाई चाहिँ हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्य जसलाई पनि हुन सक्छ, यो कमजोरी होइन यसको समाधान हुन्छ र हामीले देखिरह कडा खालको मानसिक रोगको पनि औषधिसँगै हामीले उपचार गरिरहेका हुन्छौँ।
0: महामन्त्री महावीर पदमराज जोशी फेरि पनि युवाहरूकै सन्दर्भ आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइएको छ। यस वर्ष दिवसको मूल धारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस प्रगति गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्थाहरू निकाय बीच सहकारी र साझेदारी अभिवृद्धि गर्नुभएको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि गर्न नसक्ने भाष्य बन्न सक्ने बताउनु भएको छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ।
1: सल्यानको वनगाड कुबिन्दे नगरपालिका एक अमरा नजिकै धेरै नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन्। नदीमा गाड़ीसँगै बेपत्ता हुनेमा बाङ बस्ती आएका हिमराज बिशी र सिद्ध कुमाख गाउँपालिका चारका खलबहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार उहाँहरू जीप धनी र चालक हुनुहुन्थ्यो। दिउँसो सड़कबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जीपमा रहेका चारजना मध्ये बनगाड़को पिण्डे नगरपालिका एक आपखोली बस्ती वर्ष 29 का प्रेम विक्र र 21 का खुमलाल बुढाथोकीको घाइती अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: अन्य घरेलु सामान घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचकको पानी लाग्छ।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम भाव
10: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले नेपाल सहितका देशमा राजनीतिको छलफुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलएको निष्कर्ष युवाहरूलाई रोजगारमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो समस्या स्वीकारेर योजना बनाउने सुझाव सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शनमा लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसैले सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। यस व्यवस्थाले निवेदनमा भर्न प्रयोग हुने बिचौलियालाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
0: यसैबीच सरकारले 9 वटा पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सिडिओमा उपसचिव पठाउने निर्णय गर्दै नौजना सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर खोटाङ सल्यान जाजरकोट जुम्ला रोल्पा बैतडी डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यसरी अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सिडिओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव पठाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी भने थप भएको मन्त्रालयले जनाएको छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ। कम्पनीले चामल, दाल, तेल, चिनी र नुन सहित स्थानीय बाली, चिनो, काबुनो, फापर, सिमी लगायत खाद्य वस्तु बिक्री गर्दै आएको छ। यसैबीच कम्पनीले भोलिदेखि देशका 44 जिल्लामा 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति मिटरमा 5 रूपियाँ छूट पाउनेछन्।
0: काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। डिपोमा नाम दर्ता गराएर पालो पर्खित उपभोक्ताले ग्यास पाउन 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अहिले आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भएन र बजार पूर्ण रूपमा सामान्य हुन झण्डै 1 महिना लाग्यो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चौधरीले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति रहबर अन्सारीले कालो बजारी गर्ने जो कोहीलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो।
1: उत्तर प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच गठबन्धन गर्न 3 बजे सहमति भएपछि काँग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेको 4 जना मन्त्री र 1 राज्य मन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका छन्। आज राजीनामा दिएका मन्त्रीहरू काँग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनः गठन गर्दा 2082 पुष 22 गते उनीहरू मन्त्री नियुक्त हुनुभएको थियो।
0: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्री विहीन अवस्थामा छ। गएको 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागभण्ड मिलाउन सकस परिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 वटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान रहेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ।
1: यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ।
0: नेकपा एमाले पुनर्जागरण अभियानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिने सहितका माग राखेर पत्रचार गरेको छ। अभियानले 8 बजे मागसहित अध्यक्ष ओलीलाई पत्रचार गरेको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्नुपर्ने अभियानको माग छ। पार्टीको साथ जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटिको बैठक बोलाई पराजयको समीक्षा गर्नु र संगठन पुनर्गठनको प्रक्रिया थाल्न अभियानको माग रहेको छ। अभियानले यसअघि गठित कार्यदलले 7 प्रदेशका 13 क्लस्टरलाई सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटिमा पेश गरी सार्वजनिक गर्न माग गरेको छ।
1: नेपाली कांग्रेसको संस्थापन उत्तर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलामा 6 प्रस्ताव पेश हुने भएका छन्। पछि शुक्रबारदेखि सुकेधारामा रहेको निराकल पार्टी प्यालेसमा शुरू हुने भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ। गएको फागुन 13 गते विदेश जानुभएका देउवा भोलि दिउँसो 12:30 काठमाडौँ आइपुग्ने तालिका छ। यसैबीच नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरूपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोर दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनु भएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
13: जर्मेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
12: थप जानकारी तथा परामर्श का लागि आजै 9865424696 नंबर में व्हाट्सएप व फोन गर्नुहोस्।
13: जर्मेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक Dental Clinic and Implant Center, Barton Hospital Road, Leven Hill. Sampark 01-545-46-63.

0: आपको एक मात्र डीटीएच के बाद जिस हो
1: देश हो खुशी को कनेक्शन
2: बाढ़ी र डुबान बाट बच्न के गर्ने
3: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने लामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोर जाम पहिले गरौं
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
5: अब बाँकी खबर आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ हरेक वर्ष अगस्त बाह्रका दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्ती सारमा कार्यक्रमको आयोजना गरिएको छ नेपालमा रहिने हात्तीको संख्या 320 को हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै को अनुमान छ पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा मोरङ सुनसरी सप्तरी उदयपुर सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ नेपालमा रहिने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्ने जंगलको पारिस्थितिक प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ
4: चितवनको भरतपुर महानगरपालिका नम्बर 28 जितपुरका 65 वर्षका महिलाले बोटेको ज्यान दिने बाघलाई समातेर खोर्न थुनिएको छ हिजो बिहान यिगिलमा निस्किएका बोटे सम्पर्कविहीन भएपछि खोजी गर्दा राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सब भेटिएको थियो सब बाघले आक्रमण गरेको अवस्थामा भेटिएपछि प्रहरी सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका वनजन्तु प्राविधिकहरूको टोलीले तीव्र खोजी गरेको थियो त्यही क्षेत्रमा फेला परेको बाघलाई प्राविधिकहरूले डाँटगढ़ी समातेर सौराहामा र खोर्न थुनेका छन् निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो सँगै चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका बाघको संख्या 7 पुगेको छ
5: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असर बारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताउनु भएको छ राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकालले अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर दबाव नदिए जलवायु र पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि धराशायी हुन सक्ने बताउनुभयो उहाँले राजनीतिक आर्थिक नागरिक समाज र संसदीय फोरम मार्फत यो मुद्दा उठाउँदै हिमाल संरक्षणमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले आउँदो नोभेम्बरमा टर्कीमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप 31 लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो नेपालले कोप 31 जलवायु न्याय हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ
4: काठमाडौँको तिनकुने गैरीगामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज 674 जना बालबालिकाले शून्य बिन्दु प्रासन गरेका छन् बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता र उत्साह देखेको चिकित्सालयका प्रमुख डाक्टर रविन भूषालले जानकारी दिनुभयो चिकित्सालयले शून्य बिन्दु प्रासनको अर्को सत्र आउँदो भदौ 23 गति सञ्चालन हुने जानकारी दिएको छ
5: शेयर बजार लगातार दोस्रो दिन स्थिर रहेको छ हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक निफ्टी आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको हो आज बैंक फाइनान्स होटल तथा पर्यटन लगानी म्यूचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ आज 103 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ यस्तै 9 कम्पनीको शेयर पनि घटबाट भएको छैन आज कारोबार रकममा घटेको छ हिजो 4.11 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता शेयर 3.53 अर्ब रूपियाँमा किनबेच भएको छ
4: नेपाल दर्पणमा अब विदेशका खबर लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 जनामा आएको छ कंगोमा 3 महिना अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धित गर्दै समाचार संस्था अल जजिराले जनाएको छ हिजोसम्म कंगोमा 5 प्रान्तमा 4381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2011 जनाको ज्यान गइसकेको छ यसैबीच अन्तर्राष्ट्रिय अधिकारीहरूले कंगोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारले, त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ। इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। उच्च मृत्युदर भएको यो रोगलाई रोक्न उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा ईरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै ईरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले आज परिमार्जन गरेको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसरी नेपाली सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपाल सहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्मेटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
5: र भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेको हुन्। टी20 श्रृंखलाको 3 खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टुर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो।
4: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: नेपाल सहितका देशमा राजनीतिक उदालपुदलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
4: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवा ग्रहणको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकार र राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
5: जसमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन। लुम्बिनीका मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
4: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 जनामा आयो। 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
5: र एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग। भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश देवाली र भोजन्द बस्ती पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी सृजना नेपाल। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 209 वटा एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनाले 303 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू समेटी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौं। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। सम्मानीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुत मार्ग सड़क आयोजना अन्तर्गत विभिन्न स्थानहरूको माघ 4 गते हवाई तथा स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ। भ्रमणको दौरान सम्मानीय राष्ट्रपतिले आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिनुका साथै लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग पुल तथा स्लोप प्रोटेक्सनका साथै आयोजनाको विभिन्न स्थानहरूको हवाई अवलोकन गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल, आयोजना प्रमुख प्राविधिक उपरथी श्री कमल विक्रम शाह, मध्य प्रेतनापति उपरथी श्री हरेन्द्र पाठक, मकवानपुर जिल्लाका प्रमुख जिल्लाधिकारी श्री तीर्थराज चिलवाल लगायतको उपस्थिति रहेको थियो। विभिन्न 13 वटा प्याकेज रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग सड़क आयोजनाको हाल निर्माणाधीन 12 वटा प्याकेजहरू अन्तर्गत 7 वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका 2 वटा सुरुङहरू छिचोली सकिएको छ। यस्तै महादेवटार स्थित सुरुङ मार्गको निर्माण कार्य 65% सम्पन्न हुनुका साथै चन्द्राम भीर स्थित सुरुङको निर्माण कार्य शुरू भएको छ। आयोजनाको अन्य 3 वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भइरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले विभिन्न मितिमा पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूलाई दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। यस क्रममा उहाँले पुष 28 गते 2 जना महासेनानीलाई सहायक रथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। उहाँले जंगेडामा आयोजित कार्यक्रममा महासेनानी श्री दिपेन्द्र गुरूङ र महासेनानी श्री सुनिल सिंह राठौरलाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। यस्तै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले माघ 2 गते 5 जना प्रमुख सेनानीलाई महासेनानी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। रूपन्देही जिल्लाको सालझण्डी स्थित नेपाली सैनिक ब्याटल स्कूलमा पुष 16 गतेदेखि शुरू भएको नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास सूर्य किरण 18 पुष 29 गते बलाध्यक्ष रथी श्री प्रदीपजङ केसीले

0: पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिनिस्टर 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
2: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
1: पेश गर्नुपर्ने ताजा जातहरू: रु 10 को टिकर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
2: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा टेलिफोन नम्बर 0335 5711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385 2700 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं। रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलु खुम्बुबाट 100 सहित 2 जनाको हवाई उद्धार। यस वर्षको तेस्रो रेड पान्डा म्याराथन 2026 सोलु खुम्बुको पिकेटिकमा। खुम्बु पासुङ नामु गाउँपालिका वडा नम्बर 5 ले 24 लाख भन्दा बढ़ी राजस्व संकलन गरियो।
1: सामाजिक सद्भाव र शान्ति कायम गर्न सोलु दुधकुना नगरपालिका न्यायिक समितिको सार्वजनिक अपील। ग्यास र सेवा प्रभावमा देखेको शास्ति प्रति सांसद गीता गुरूङद्वारा सरकारको ध्यान आकर्षण।
0: 9 वर्षपछि ओखलढुङ्गाको रूमजक्का र सड़क पुनः कालो पत्र गरिँदै खोटाङको खारतामछा र बाक्सिलाका 53 कृषकलाई कृषि सामग्री वितरण। कोशीमा कंग्रेसका मन्त्रीले दिए राजीनामा।
1: देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एक किसिमको बनाउन मार्गदर्शन जारी। अब 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहने। रवि लामिस्वामीले दिए युवा नेतृत्व असफल भए अर्को आदि आउने चेतावनी।
0: कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। यमनको लाल सागरमा युद्ध, माझीहरूको जीविको पार्जन संकटमा।
1: र एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल बरायनसँग।
2: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले भैराम बनायो। मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434786852, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: सोलु खुम्बुबाट 100 सहित 2 जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय सोलु खुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निशुल्क व्यवस्था गरी 2 जनालाई समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याइएको हो। प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार थुलुङ्गु कोशी गाउँपालिका 7 की 38 वर्षीय शारदा बस्नेतलाई प्रसूति जटिलता देखिए पछि सेनाको हेलिकप्टर मार्फत काठमाडौँ स्थित थापाथली प्रसूति गृह लगिएको हो। बस्नेत गत सोमबार जिल्ला अस्पताल फाप्लोमा भर्ना हुनुभएको थियो। उहाँले बुधबार बिहान 7 बजे बच्चा जन्माउनु भए पनि स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाइएको हो। प्रसूति जटिलता देखिएपछि जिल्ला अस्पताल फाप्लोबाट थप उपचारका लागि आमा र शिशु दुवैलाई काठमाडौँ रिफर गरिएको थियो। तत्काल उद्धार आवश्यक देखिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निशुल्क व्यवस्था गरी उहाँलाई थापाथली प्रसूति गृह पठाइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले बताउनु भएको छ। त्यसै गरी यही साउन 26 गते राति आत्मदाह हत्याको प्रयास गरेका 29 वर्षीय एक पुरूषलाई समेत जिल्ला अस्पताल फाप्लोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। उहाँलाई पनि सोही हेलिकप्टर मार्फत काठमाडौँ स्थित ट्रमा सेन्टर लगिएको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिनुभयो। दुवैजनालाई समयमै उपचार सम्भव हुने स्वास्थ्य संस्थामा पुर्याउन सकियो। दुर्गम जिल्लामा गम्भीर स्वास्थ्य समस्या भएका नागरिक उपचारमा ढिलाइ नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग तत्काल समन्वय गरी हवाई उद्धारको व्यवस्था मिलाइएको हो। प्रमुख जिल्ला अधिकारी थापा मगरले भन्नुभयो, सोलु सामुदायिक अस्पताल फाप्लुका प्रमुख डाक्टर राजेन्द्र बस्नेतका अनुसार दुर्गम हिमाली जिल्लामा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउन हवाई उद्धार प्रभावकारी माध्यम बनेको छ। सोलुखुम्बुबाट गम्भीर बिरामीलाई काठमाडौँ लगायत सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याउन समय लाग्छ। त्यसैले आकस्मिक अवस्थामा समयमै उपचारको पहुँचमा पुर्याउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै आएको छ। उहाँले बताउनुभयो, सेनाको सहयोग र सम्बन्धित स्वास्थ्य संस्थासँगको समन्वयमा तत्काल उद्धारको व्यवस्था मिलाइएको प्रज्ञा थापा मगरले बताउनु भएको छ। हवाई उद्धारका कारण दुवै नागरिकले समयमै उपचार सेवा पाउन सकेको र यसले उनीहरूको जीवन जोगाउन महत्वपूर्ण सहयोग पुगेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। दुर्गम क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सरकारी निकाय बीचको प्रभावकारी समन्वय आवश्यक रहेको प्रज्ञा थापा मगरले बताउनुभयो।
1: सोलुखुम्बुको सल्लेरीमा रेड पाण्डा म्याराथन 2026को तेस्रो संस्करण आयोजना हुने भएको छ। दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको वासस्थान पुनस्थापनाका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी भदौ 20 गते रेड पाण्डा म्याराथन 2026को तेस्रो संस्करण आयोजना हुने भएको हो। रेड पाण्डा नेटवर्कको आयोजना र प्ले फर नेचरको मुख्य आर्थिक सहयोगमा हुन लागेको यस प्रतियोगिताले तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मदत पुर्याउने लक्ष्य राखिएको छ। अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसरमा पारेर आयोजना गर्न लागेको यो म्याराथन सल्लेरी स्थित 2360 मिटर उचाइमा रहेको थेक्सेन पेमा छुलिङ गुम्बाबाट शुरू भई 4054 मिटर उचाइको पिकी पिकसम्म पुगेर पूर्ण सोही स्थानमा फर्किनेछ। कुल 48 किलोमिटर लम्बाई र 2872 मिटर भन्दा बढ़ीको उचाइ बडोतरी हुने यो ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएशनले 3 पोइन्ट प्रदान गरेको छ। अनुभवी ट्रेल धावकहरूका लागि कठिन मानेको यो कोर्स 7 घण्टा 38 मिनटभित्र पूरा गर्नुपर्ने सीमा तोकिएको छ। यस वर्षको म्याराथनमा पहिलो पटक 5 किलोमिटर लामो रेड पाण्डा फन रन पनि समावेश गरिएको छ। थेक्सेन पेमा छोलिङ गुम्बाबाट शुरू भई सलेरीको सेरगा खोप पोङ डाँडा फाब्रु र ठूलो घर हुँदै पूर्ण गुम्बामा पुगेर टुङ्गिने यो दौड सबै उमेर र क्षमताका सहभागिताका लागि सहज बनाएको छ। विशेष गरी स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गर्न ल्याएको यस फन रनमा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दयान रायको समेत उपस्थित रहेको छ। म्याराथनका विजेता महिला र तथा पुरूष धावकहरूलाई छुट्टा छुट्टै नगद पुरस्कार मेडल प्रमाणपत्रको व्यवस्था गरिएको छ। 48 किलोमिटर म्याराथन तर्फ पहिलो दोस्रो र तेस्रो र चौथो हुनेले क्रमशः 150,000 150,000 र 30,000 रूपियाँ प्राप्त गर्नेछन्। यस्तै फरेस्ट गार्डन विधाका उत्कृष्ट टीमलाई 25,000 20,000 र 10,000 रूपियाँ तथा 5 किलोमिटर फन रनका शीर्ष 4 विजेतालाई 25,000 20,000 10,000 र 5,000 रूपियाँ पुरस्कार दिइनेछ। दौड़ पूरा गर्ने सबै धावकलाई फिनिशर मेडल प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि 48 किलोमिटर म्याराथन तर्फ नेपालीका लागि 3,000 र विदेशीका लागि 5,000 रूपियाँ शुल्क तोकेको छ। 5 किलोमिटर फन रनमा भने नेपालीलाई 1,500 विदेशीलाई 2,000 र सोलुखुमका स्थानीयलाई 500 रूपियाँ शुल्क निर्धारण गरेको छ। इच्छुक धावकहरूले संस्थाको आधिकारिक वेबसाइट मार्फत अनिवार्य रूपमा दर्ता गराउनुपर्नेछ। यसअघि सन् 2024 ताबेजुङको पार्थिवरा र सन् 2025 इलाममा सम्पन्न भएका दुई स्वर्ण फिल्ममा नेपालका 16 भन्दा बढ़ी जिल्लाका साथै भारत जापानका गरी 140 धावकले सहभागिता जनाइसकेका छन्। नेपाली वातावरण र अमूल्य प्राकृतिक सम्पदाको संरक्षण बारे नयाँ पुस्तामा जिम्मेवारी बोध गराउन यस्ता खेलकुद कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाले जनाएको छ। हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुमका अध्यक्ष निमा तेन्दुप शेर्पाले वनमा मानिसहरूले नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदाहरू रहेको र रेड पाण्डा तिनी मध्ये एक भएको बताउनु भएको छ। यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्न र यसको संरक्षण गर्नु वर्तमान तथा भावी पुस्ताको साझा जिम्मेवारी हो भन्ने कुरा सम्झाउन मदत पुर्याउने उहाँको भनाई रहेको छ।
0: खुम्बु पासी नामु गाउँपालिका वडा नम्बर 5 ले एक वर्षको अवधिमा 14,05,214 राजस्व संकलन गरेको छ। वडा कार्यालयले विभिन्न 14 वटा राजस्व शीर्षक अन्तर्गत उक्त रकम संकलन गरेको हो। संकलित राजस्व मध्ये सबैभन्दा बढ़ी बहाल करको रहेको छ, जसबाट 10,38,662.42 राजस्व संकलन भएको छ। यसै गरी व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट 5,71,690 रूपियाँ, पर्यटन शुल्कबाट 3,16,000 रूपियाँ तथा व्यवसाय करबाट 1,25,900 रूपियाँ राजस्व संकलन भएको छ। वडा कार्यालयका अनुसार सम्पत्ति करबाट 88,874 रूपियाँ 60 पैसा, भूमिकर तथा मालपोतबाट 58,494 रूपियाँ 32 पैसा, सिफारिश दस्तुरबाट 84,950 रूपियाँ र नाता प्रमाणित दस्तुरहरूबाट 37,900 रूपियाँ राजस्व संकलन भएको छ। यसका साथै व्यवसायले भुक्तानी गर्ने करबाट 57,400 रूपियाँ, व्यक्तिगत घटना दरका दस्तुरबाट 11,500 रूपियाँ, अन्य सेवा शुल्क तथा बिक्रीबाट 9,300 रूपियाँ, अन्य दस्तुरबाट 4,000 रूपियाँ, परीक्षा शुल्कबाट 1,000 रूपियाँ र कृषि तथा पशुजन्य वस्तुको व्यवसाय कारोबारबाट लाग्ने करबाट 750 रूपियाँ राजस्व संकलन भएको जनाइएको छ।
1: सोलो भूतकुण्ड नगरपालिकाका न्यायिक समितिले नगर क्षेत्रभित्र सामाजिक सद्भाव र शान्ति र अमन चयन कायम राख्न सम्पूर्ण नगरवासीहरूमा विशेष अपील जारी गरेको छ। चालू आर्थिक वर्षमा नगर क्षेत्रभित्रका भएका हत्या तथा आत्महत्या जस्ता दुःखद घटनाहरूले पीड़ित परिवारलाई अपूरणीय क्षति पुगेको साथै समाजमा भय असुरक्षा र आपसी अविश्वासको वातावरण सिर्जना गरेको भन्दै न्यायिक समितिले सबैलाई सजग र समेत रहन आग्रह गरेको छ। न्यायिक समितिले मतभेद हुन सक्छ, मतभेद नहोस्, हिंसा होइन, संवाद रोज भन्ने मूल नाराका साथ नगरवासीहरूलाई कुनै पनि विवादमा हिंसा र मार हातपातको बाटो नअपनाउन अनुरोध गरेको छ। विचार व्यवहार र पारिवारिक विषय वा आर्थिक कारोबारका कारण सृजना हुने विवादलाई ठूलो दण्ड बन्न नदी रिस साविक र प्रतिशोध त्यागेर आपसी छलफल मेलमिलाप तथा कानूनी प्रक्रिया मार्फत समाधान खोज्न अपील गरेको छ। अफवाह र गलत सूचनाको पछि नलाग्न घरेलू तथा सामाजिक विवाद नलुकाई सम्बन्धित निकायमा जानकारी गराउन र छर छिमेकी तथा समुदायमा आपसी सम्मान कायम राख्न भनेको छ। विशेष गरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा कमजोर अवस्थाका व्यक्तिहरूको सुरक्षा र सम्मानलाई प्राथमिकतामा दिन आग्रह गर्दै विवाद समाधानका लागि न्यायिक समिति, वडा कार्यालय, प्रहरी तथा कानून निकायको सहयोग लिन अनुरोध गरिएको छ। शान्त सभ्य र सुरक्षित समाज निर्माण गर्नु सरकार वा कुनै एउटा निकायको मात्र नभई हरेक व्यक्ति परिवार र सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको न्यायिक समितिले स्पष्ट पारेको छ। मिठा शब्द संवेद सम्वादले सम्भावित अप्रिय घटनाहरू रोक्न सकिने हुँदा घृणाको सट्टा सद्भाव बढ़ाउन र क्षमा तथा मेलमिलापको बाटो बनाउन स्वरूप हितकुण्डको विकास र शान्तिमा सबैलाई हातमालो गर्न न्यायिक समितिले अपील गरेको छ।
0: प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गीता गुरूङले बजारमा खाना पकाउने ग्यासको अभाव र नागरिकले भोग्नु परेको शास्तिप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउने भएको छ। सरकारले ग्यासको अभाव छैन भनेर दावी गरिरहे पनि नागरिकहरूले बिहानदेखि बेलुकासम्म लाइनमा बस्नुपर्ने बाध्यता कायम रहेको उहाँले बताउनुभयो। संसदमा बोल्दै सांसद गुरूङले सरकारको दावी एकातिर र नागरिकले भोगिरहेको शास्ति अर्कोतिर रहेको गर्नुभएको छ। ग्यासको अभावका कारण सर्वसाधारणको चूलो बल्न कठिन भइरहेको र घण्टै लाइनमा बस्नुपर्ने अवस्थाले सरकारको सेवा र भाड़ा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाई रहेको छ। केही समय अघि सरकारले लाइन होइन अनलाइन भन्ने नारा ल्याए पनि अहिले ग्यास डिपोदेखि राहदानी विभागसम्म देखिएको लामो लाइनले सो नारालाई नै गिज्याइरहेको उहाँले टिप्पणी गर्नुभयो। नागरिकले आश्वासन भन्दा पनि छिटो छरितो सेवा खोजेको स्पष्ट पार्दै सांसद गुरूङले आपूर्ति पर्याप्त छ भने वितरण प्रणाली किन अस्त व्यस्त बनेको भन्दै प्रश्न गर्नुभयो। ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न कालाबजारीमा संलग्नहरूलाई कड़ा कार्यवाही गर्न र सेवा लिनकै लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको तत्काल अन्त्य गर्न उहाँले सरकारसँग जोरदार माग गर्नुभएको छ।
1: रमाइलो डाँडा रूंजटार सड़क 9 वर्षपछि पूर्ण कालो पत्र गरिने भएको छ। कोशी प्रदेश सरकारको माताहतको पूर्वाधार विकास कार्यालयले सदरमुकाम स्थित रमाइलो डाँडादेखि सानिटारसम्म 6.5 किलोमिटर सड़क स्तर उन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको हो। कार्यालयले एक महिनाभित्र बोलपत्र टुंगाएर 2 वर्षभित्र कालो पत्रको काम सक्ने गरी तयारी गरिरहेको जनाएको छ। हामीले पूरै नयाँ काम गर्ने गरी बोलपत्र आह्वान गरेका छौ। पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेश प्रसाद शाहले भने अहिले रू 30 करोड़ बजेटमा 40 mm थिक रहने अस्फाल्ट ड्रेनकट कालो पत्र गर्ने हाम्रो तयारी रहेको छ। कार्यालयका अनुसार पहिलो चरणमा डिजाइन गरेको रमाइलो डाँडा सानिटर भागमा रहेको पुरानो जीर्ण कालो पत्र उभकाएर अस्फाल्ट प्रविधिबाट कालो पत्र गरिनुका साथै ड्रेन मेसिनरी वाल ग्याबिन वाल लङ वाल कलभट लगायतका संरचना पनि निर्माण गरिनेछ। सानिटारदेखि रूंजटारसम्मको बाँकी 4.1 किलोमिटर क्षेत्रका लागि अहिले तत्काल काम हुनेछैन। यसअघि 2074 साल एसियाली विकास बैंक र स्वेच सरकारको ₹20,68,00,000 अनुदान सहयोगमा आपतकालीन भूमिकीय भूकम्पीय सहयोग परियोजना अन्तर्गत ओखलडुंगा रूंजटार सड़कमा डिबेस सटी कालोपत्र गरिएको थियो। करिब 11.1 किलोमिटर सड़कमा गरेको कालोपत्र 9 महिनामै उक्किन थालेको थियो। तत्कालीन समयको राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई उखलडुंगा मार्फत ठेक्का लागेर सड़कमा बिछाएको कालोपत्र कमसल र गुणस्तरहीन भएको जनाउँदै जनगुनासो समेत आएको थियो। पछिल्लो समयमा समेत ठूला ठूला खाल्डा हिलो र पानी जम्ने हालले बेहाल सड़कका कारण स्थानीय नागरिकले सासै खेप्दै आएका थिए। कालो पत्र आयोजना सञ्चालन गर्ने कार्यालय जिल्लाका खारेज भएपछि सड़कको मर्मत समेत हुन सकेको थिएन। रूंजटारमा ओखलडुंगाको जिल्ला अस्पताल तथा रूंजटार विमानस्थल समेत सो क्षेत्र जिल्लाको पर्यटकीय क्षेत्र रहेको छ। लामो समयसम्म जीर्ण बनेको खुडुङ्गा रूंजटार सड़कमा नयाँ बजेट व्यवस्थापन सहित प्रदेश सरकारले फेरि कालो पत्रको प्रक्रिया अघि बढ़ाएपछि जिल्लाका बासिन्दामा सहज यात्राको आशा पलाएको छ।
0: खोटाङको केपिलासकडी गाउँपालिका 2 खारतामछा र ओडा नम्बर 4 बाक्सिलाका 53 जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ। गाउँपालिकासँगको सहकार्यमा बालसेवा समाज नेपाल नेर्पा खोटाङले जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषकहरूलाई सामग्री वितरण गरेको हो। कृषकलाई 500 लिटर क्षमताको हिलटेक 50 मिटर प्लास्टिक पाइप त्रिपाल 3 को बाकस रजिस्टर 10 केजीसम्म तौल गर्न मिल्ने डिजिटल मेसिन डिजिटल क्याल्कुलेटर वितरण गरिएको समाजकी अध्यक्ष चन्द्रकला भुजेलले जानकारी दिनु भएको छ। व्यवसायमा संलग्न सीमान्तकृत अपाङ्गता भएका तथा जोखिममा रहेका घर धुरीको सर्वेक्षण गरी छनौट भएका कृषक समूहलाई सामग्री प्रदान गरिएको हो।
1: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच गठबन्धन गर्न तीन बुधी सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेका कांग्रेसका चार मन्त्री रहेका राज्य मन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका हुन्। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवार, पर्यटन वन तथा वातावरण मन्त्री भीम परागरी, उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मनसुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार राज्य मन्त्री सुभाष तेन्जुङ रहनु भएको छ। कांग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनर्गठन गर्दा 2082 साल पुष 22 गते पाँचजना नियुक्त हुनु भएको थियो।
0: काठमाडौँ उपत्यका सहित देशभर तीन हप्तादेखि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै तीनदेखि सात दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा धेरै सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मार्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी हटाएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको निगमले जानकारी दिएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा धेरै ग्यास मिलेट नेपाल भित्री रहेका छन्। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिमा र बजार पूर्ण रूपमा सामान्य हुन झण्डै एक महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने एक हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नु भएको छ।
1: सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशभरिका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभरि एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पिछा फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखेको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यालय निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
0: सरकारले नौवटा पहाड़ी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओमा उपसचिव खटाउने निर्णय गर्दै नौ सह सचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सह सचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्याना, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र ओछानमा अब उपसचिवलाई नै पठाइने भएको छ। योसँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सिडिओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको जनाइएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ जसको नेतृत्व सहसचिवले गर्नेछ। यसबाहेक वाणी तेलिङ र बर्दीवासी इलाका प्रशासन तथा झापा मोरङ कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ।
1: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी रासुपाले जिन्जी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सफल हुनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारलाई सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेका हुन्। परिवर्तनपछि युवा नेतृत्व पनि सफल भए भविष्यमा देशहरूको दुर्घटनामा जान सक्नेतर्फ उहाँले सचेत गराउनु भएको छ। हामीले गलत भाषालाई कामबाट चिन्न सकिन भने भविष्यमा नकारात्मक भाषा बन्न धेरै बेर लाग्दैन। हिँड्दा हिँड्दै दिलमा जान्छ। गत भदौ 21-22 त ठिकै थियो, त्यहाँ सरकार दुई तिहाईको थियो, शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसैले रोक्न सक्थेन। तर 23 त आइपुग्यो नि, ओभरनाइट त्यसपछि जे भयो त्यो आफैमा एउटा इतिहास भयो। त्यसले जुन परिवर्तन गरायो, जुन आदि ल्यायो, त्यो आदिले बढ़ाएको मात्र हामीले देखेका छौं। अब त्यो आदिले बनाएको हिँड्न मानिसहरू कुरेर बसेका छन्। त्यसकारणले युवा नेतृत्व सफल हुनुपर्छ, सचेत गराउँदै रवि लामिछानेले बताउनु भएको छ।
0: कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भन्ना शिष्य भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्यांकन गर्ने कार्य निरन्तर भइरहेको छ। 1100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा धेरै घरमा क्षति पुगेको छ। परेरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिर रात बिताउन बाध्य छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ।
1: यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्दका कारण हजारौं माझीको रोजगार र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगार र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख गरिएको छ। युद्धका कारण यमनको माछा पार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात करिब 70% घटेको हो। सन् 2015 यमनमा युद्ध शुरू भएता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बन्दै गएको छ।
0: यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले आज परिमार्जित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसअघि नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपाल सहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्मेटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संज्ञानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ। नेपाली टोलीमा सन्दीप लामि अनिल छाने, रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमार, देव खनाल, दीपेन्द्र सिंह औरी, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोहरा रहेका छन्।
1: खेल खबर सँगै सोही समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सोलुखुम्बुबाट 142 जनाको हवाई उद्धार। यस वर्षको तेस्रो रेड पाण्डा म्याराथन 2026 सोलुखुम्बुको पिकेपिकमा खुम्बु पासिङ लामो गाउँपालिका वडा नम्बर 524 भन्दा बढ़ी राजस्व संकलन गरियो।
1: सामाजिक सद्भाव शान्ति कायम गर्न सोलु दिपकुना नगरपालिका न्यायिक समितिको सार्वजनिक अपील। यात्रा सेवा प्रभावमा देखिएको शास्तिप्रति सांसद गीता गुरूङद्वारा सरकारको ध्यान आकर्षण।
0: 9 वर्षपछि ओखलढुङ्गाको रूमचकार सड़क पुनः कालोपत्र गरिँदै खोटाङको खारतामछा र वाङ्सी बाक्सिलाको 53 कृषकलाई कृषि सामग्री वितरण। कोशीमा कंग्रेसका मन्त्रीले राजीनामा दिए।
1: देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। अब 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहने। रवि लामिस्वामीले दिए युवा नेतृत्व असफल भए अर्को आदि अनि चेतावनी।
0: कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। यमनको लालसागरमा युद्ध। माझीहरूको जीविकोपार्जन संकटमा।
1: र एसएससी प्रिमियर कपमा नेपालको पहिलो खेल बहराइनसँग।
0: हवस् त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती फेरि विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: Music to your heart. Radio FM 101.2 MHz.
1: आजबाज गर्दाखेरि अनि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन.
2: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी. सोलुखुम्बु दोलखा र सिन्धुपाल्चोका नदीहरूमा आकस्मिक बाढ़ी हुन सक्ने.
3: बाढ़ी र दुवानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन. त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बन्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ.
2: र विश्वमा सुस्त आर्थिक

0: सभामा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए कांग्रेस सांसद कमला पन्त।
1: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाब खोजेको छ सामान्यज्यू, रूलिङ होस्।
0: सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
2: एलपीजी ग्यासको अभावबाट ठूलो चाहिँ कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठूलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिने खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ समस्या, दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
0: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
3: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, अहिलेसम्म नै सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
0: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गरिरहेका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सीआईएमसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
4: ठूल्ठूला उद्योगहरू छ जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ। ठूल्ठूला उद्योगहरू, ठूल्ठूला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुराँहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भने अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भन्नुभयो। टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्नु। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी पालिसमा पुगेन। तिनीहरूले कतिको होल्ड गरेको छ, कतिको युज गरिरहेको छ, कतिको चाहिँ उनीहरूले फटाइ काम गरिरहेछ।
0: बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतहभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य रूपमा बगेको शाखाका प्रमुख विनित पराजुलीले सीआईएमलाई बताउनुभयो।
5: बहाव आगामी दिन बढ्ने क्रममा भोलिलाई पर्सिलाई चाहिँ उल्लेख्य बढ्ने भनेको छ, तर प्रमुख नदीहरूमा चाहिँ खतराभन्दा माथि बाढ़ी जाने होस्, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको मात्रै हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, प्लास्टिकको कुरा गर्छ हामी आकस्मिक बाढ़ीको, अझसम्म बाढ़ीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि। त्यो त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र दुवानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बन्ने भएको कारणले सतर्कता पनि जरूरी छ।
0: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ़ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ़ने अनुमान छ। भोलि र पर्सी भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सप्तदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सीआईएमसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
6: एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्वदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिति व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित उसबाट, सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ, किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याप पनि सकिसकेको चाहिँ छ तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ हामी चाँडै ल्याइदिन्छौँ सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिनिधि चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन् केही भण्डारणहरूमा पनि छन् ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
0: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
7: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ ल्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू दिने सरसल्लाह भएको छ।
0: कोशी प्रदेश सरकारबाट भने नेपाली कांग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएमसँग बताउनुभयो।
8: होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि होइन, समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि कांग्रेस बाहिरिने कुरा स्वाभाविक हो होइन। अब चाहिँ कांग्रेस एउटा प्रतिपक्ष भूमिकामै चाहिँ रहन्छ, अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्माणको कानुनको रूपमा राजीनामा दिइसकेको छ।
0: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हिटुण्डा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-देखि 24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि पीएस स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ़दै गए पनि शैक्षिक बेरोजगारी बढ़िरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताविकाले पनि सहभागिता जनाउन पाउनुभएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो आय बोर्न म्याराथन का रूप में प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 में जापान को आईची प्रांत स्थित नागोया में आयोजन होते आयोजक ने सन् 2027 का लगी प्रतियोगी 2000 ले बढ़ाई 22,000 धाविका पुराइक
9: खाना पकाने गैस सजिले नपाउँदा महंगी बढ़ने डर
10: ढिला सुविधा हुन्छ भनौँ अनि कहिले कि अब खाना बनाएर खानु होइन अब ल्याउन सजिलै मिल्दैन त्यो पसलमा गए भोलि आउँछ भन्छ
9: स्थानीय सरकार और सरकारवालाको अनुगमन तीव्र तर उपभोक्ता अझै तनावमा रिपोर्ट सर्पको उपचारका लागि 100 भन्दा धेरै

0: बच्चाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आयरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएम र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: क्लासिक सेटको वाइफाई सिक्स राउटर, नाम एक घर लेक, शक्तिशाली चार एन्टिनामा वाइट कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपो टिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुने। क्लासिक सेट छोयो सुचल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको

0: मुसलमान र महेश शर्मा पौडेल सहितको पाँच सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नेको कारण माग गरेको हो। इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनवाईको वखतमा नै निकोल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश पनि दिन इन्कार गरेको छ। यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। सड़क निर्माणका क्रममा व्यक्तिगत जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता उठाएको हो। यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ, तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भनिए पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ।
1: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ, तर उपभोक्ताको अनुभव फरक छ। अमरगढ़ी पाँचका दिल बहादुर एर
2: पाउने कि नपाउने भन्ने यस्तो समस्या ढुकढुकी भइरहेका छ। सर, धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि लिएका छन्। ग्यास पसलहरूमा सोधिरहेका छन् सब्जी ग्यास छ भनेका छन्। सब्जी ग्यासै नभएर कहाँबाट दिने?
1: नेपाललाई निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन्। व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ।
3: ग्यास सजिलो पाइरहेछ, केही स्टुडेन्ट मान्छे अब देखि टाढा आएर बस्नु परेछ। कहिले अब ढिला सुविधा हुन्छ भने कहिले के खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन। त्यो पसलमा गए
1: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन। बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमाशी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ? डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओली
4: विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आइडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस्, प्राइडी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामी भनेका छौँ। त्यो अनुसार उहाँले रिपोर्टिङ राख्नु भएको छ।
1: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ। निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी
5: नेताहरूले समस्या अब देखिरहेछ म्याम होइन, अब आउनुपर्ने जति कोटा छ एरियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेछ, तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जति उपभोक्ताले पाउनुपर्ने छ जति चाहिँ पसलमा खोजेको बेलै पाउनुपर्ने छ त्यो चाहिँ अहिले अलि समस्या भइरहेको हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम। के गर्ने भन्ने चाहिँ हामी कता समस्या छ कता के छ भनेर हामी आफै पनि गइरहेछौँ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
1: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि शहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्नु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
6: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भनिदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं।
0: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने साधन विशेष कुराकानी लगायतका सम्बन्धी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाह को कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै बिर्सिन्छ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु समयको, तर हाम्रो समाजमा यसलाई हुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UNIC, सामुदायिक रेडियो उदयपुर र CIM। सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाई सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र वर्खाको समय छ, रातिको समयमा सर्पको टुकाएका घटना सार्वजनिक हुने क्रम पनि बढ्दैछन्। सर्पले नटुकोस् भन्नका लागि नियमित सरसफाई, सुधा झुलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिँड्नु महत्वपूर्ण छ। तर सर्पले टोकिहालीमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकीमा के गर्ने र गोरुसुङ्गे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लिम प्रकाश चन्दले सर्प विज्ञ कमल देवकोटासँग कुराकानी गर्नु।
9: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्डले जुन हामीले सामान्य मड्किँदा बाँध्छौं त्यो चाहिँ छ भने अब टोकेको ठाउँ भन्दा माथिबाटै सुरु गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा। तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ, त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको रक्त संचार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न गरिने, कोही अब थाहा नभएर खोलियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले गर्दा
8: बाँध्ने भनेको कसरी बाँध्नुपर्ने हो कि कसो
9: कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 MMHg प्रेसर लगाउने भन्छ। हामीले गाउँ घरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 औँला मध्ये सबभन्दा सानो कान्छीमा छ, कमसेकम यो औँला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्। यदि टोकेको ठाउँदेखि 15-20 मिनट आधा घण्टा 1 घण्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरू त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घण्टामा पुगिन्छ भने बरू त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेको छ त्यसलाई हलचल नगराइकन तुरन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
8: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हात फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधन प्रयोग गरेर जति सक्दो चाहिँ अस्पताल हुँदैन त्यो प्रभावकारी हो।
9: बिरामीलाई आफै जानु भनेको अझ हिँडेर

0: त्यसै गर्दा यताबाट एम्बुलेन्समा एन्टी भेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टी भेनम चढाएर ल्याउने आवश्यक पर्ने एन्टी भेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू शुरू गरिएको छ जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले शुरू गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ
1: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विद्युत चिकित्सक सर्पुटहरू बाटोमै गएर
0: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसुङ्गीको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसुङ्गीमा आउनु भनेको अलिकति माथिल्लो भएको प्युठानतिरबाट होइन अर्घाखाँची मिल्नु त्यता नजिक पर्नेहरू यता बुटलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसुङ्गे जाने गर्नुहुन्छ त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो चाँजो मिलाएर त्यसरी गर्नुभएको छ र उहाँले क्लियर पनि गर्नुहुन्छ कहिले कि हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समय नै पुगेकोले यतिजनाको ज्ञान बचाउन सफल भइयो भन्दै र यो चिजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो
1: अहिले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदैन अरे अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटो बाटै उपचार गरेर आउने त्यो खालको अभ्यास गर्न सकिन्छ
0: यो चाहिँ सरले भन्नुभयो सबै चिजको भूमिका उत्तिकै हुन्छ है जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्य गर्ने उहाँ नै इन्ट्रेस्ट लिनु पर्यो सरले भन्नुभयो अस्पतालले अनि एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला किनभने
1: हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त गरेका
0: गरेका छन् तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भनिदिन सक्छ होइन अनि कहिलेकाहीँ अब सरले भन्नुभयो यी सबै चिजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ र मैले गर्ने कार्यक्रममा यो यस्तो इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो बाटोबाटै रेस्क्यू गर्न सकियो एन्टी भेनम सहित अझ विशेष गरेर विषालुको फोटो सहित आउँछ नि त गाउँघरको एउटा हस्पिटल आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ अनि मलाई पनि कतिपय डक्टरहरूले उहाँहरू आउँदै हुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ पहिला चाहिँ आएपछि बल्ल के हो कसो चाँदो चाँदो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करेटको आशा भने सर यो त करेटले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नु होला है केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउनुभयो सलाइन टाइमदेखि त्यो समय पाइन्छ त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ
1: पठाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई निर्णय समेत गर्नुभएको छ व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुमानी राई जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वसुको निर्देशनात्मक आदेश आएको छ नेकपा र एमाले बीचको सहमति कानून गर्न बहुपक्षीय संवाद पनि शुरू भएको छ 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ सोलखुम्बु दोलखा र सिन्धुपाल्चोका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिएको छ र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम

0: ना अस्ति भर्खर कि मैं लिया फिर बिजुली का बल्ब जले कान्छी ज्यादा पसल गए बिजुली का बल्ब लेकर आएगा आ दीदी छिमको सिम कि कसरी सक्नु राम्रो ओरिजिनल बिजुली का सामान किन्नु पर्ने त जहाँ पाए त्यही बाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त ओरिजिनल बिजुली का सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्स मा जानु पर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
1: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809509094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रहरी उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङ को दिक्कल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्विस प्राली सिद्धिश्रम नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुंगा।
2: संपर्क नंबर 0375902222 9852880222 र 9842880300।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो त हात खुट्टा अनुमसा झमझम गर्छ, पिनासले भण्डारण बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोग

0: भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385120129 9843 89 86 52 9824 74 18 9843 4996 र 9861 23 14 72। आउँदी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
0: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843 90 89 89। राईको साझा स्टोर्स।

0: जानु पर्छ।
1: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
0: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
4: सवारी साधनको इन्जिन र तेजस रोगहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पुरात
5: अलिकति जत्न पाथेन खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
5: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्को सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375-90-222 98-5-28-80-222 साथै 98-010-20-895 मिसकल गर्नुहोस्, नगदै तपाईँलाई फोन आउनेछ।
7: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु।

0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो
4: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
5: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
5: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने।
5: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कममा ल्याएका वा कम चिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छ रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सो सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिँडे ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
3: 98550 17979
6: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन चुच्चेपाटी, काठमाडौँ।
3: यदि तपाईँको बच्चामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16-16 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-78 अङ्कमा 9852-055-768।

0: सरकार विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध ल्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याद 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन नदीमा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रुमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष प्रदेशद्वारा जनहितमा छ।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुन्सल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रामा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने ताजा जातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ଇସ୍ମାମା ଶୁଣ ଶୁଣ ଆମର ମା ମୋତେ ଭଲ ବାକୁ ଓ ତୋ ପଲ ବର୍ଗ ଅଜରାମା ତ ବୁକ୍ସିଓରିନି ମୋରା
1: ସୋଇତା तिमीहरूको के खासखुस कुराउँदैछ के भयो भन त
2: के भएन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हाम्रो के दोष सर पक्रिनु भएको सर
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
7: हामी त जन्ती गएका त हौ सर
6: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
5: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाड्दिनु
6: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
7: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
6: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
8: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सुनोदित खुम्बी नगरपालिका 5 सल्लेरी स्कुल खुम्बु विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट जुनियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्किनी तालचा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सुनेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौं। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा

0: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदै पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
1: भन कुहो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन न? विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از اسکنزانی من زینو از زنینی نیایی؟
1: نو چی بود؟ چی بود؟ سانچو بایی؟
0: نوی نو اتیگه زنینی من لگه نو
1: اتیگه بلی اونسا؟
0: مالی ساینس کو کانچه گرنا ساکینو سالی کنی اونسا
1: کورا تیست کو لائی رو مو پری تیم سنگ نی جانچو नमस्ते म्याडम म रीना बुबुल
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले यसको जान्नु भन्नु साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुन्द्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुङ्गु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही लिए जस्तो छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नबोलाउनु हजुर
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
10: अर्पित मुजुकरको रकम र तगारी साबुनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगंज
11: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजातले सम्बन्धित पैसा भुक्तानी हुने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी पुर्याइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 0791 97 63 97 104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ के भएको तिमीलाई? निधाइदी भन त।
12: खै दिदी के भन्नु, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
11: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
12: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्नु।

0: अथवा लघुऔषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लघुऔषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गर्नु। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा हुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेकी आफन्त साथीहरूलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: discovery. It's King James Mango, number 20 Rosai.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको निमित्त भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीको लागि 9851056 98 41 28 45 45

ना बजे नी धरम भजना।